0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
2: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्कुटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
5: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्कुट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्कुट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो, त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9556031412, 9464667887।
3: तन्ना आज फेरि आउनुस्।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: आमा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
5: हो र? होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: केही भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
9: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
9: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
9: विस्तृत जानकारीको लागि
2: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061557696 र 57513।
10: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्वत 2083 साल जेठ 24 गते आइतबार। तदनुसार सन् 2026 जून 7 तारीक नेपालसम्म 1146 अधिक जेठ कृष्ण पक्ष सप्तमी तिथि। हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सरकारको कामको परिणाम छिट्टै देखिने मन्त्री पौडेलको दावी। रासोपा कास्की सभापतिमा यदुनाथ अधिकारी निर्वाचित। मदन भण्डारी फाउण्डेशन कास्की महिला विभागको आयोजनामा विचार गोष्ठी सम्पन्न। सबै महिलालाई समेटेर अगाडि बढ़ने उद्देश्य। कानून निर्माणमा तीन तहका सरकारबीच सहकारी हुनुपर्ने सभामुख अर्यालको भनाई। संवैधानिक अधिकार सहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनु पर्नेमा अध्यक्ष दाहालको जोड़। यसै पूरक परीक्षा असार 1-9 गतेसम्म हुँदै नतिजा 2 साताभित्र प्रकाशन गरिने। राजस्व छलीको ठूलो सञ्जाल फेला परेपछि भन्सार प्रमुख सहित 9 कर्मचारी कार्यवाहीमा। 779 गाड़ीमाथि स्थलगत छानबिन शुरू। नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिदा पानी नपाएर 49 जनाको ज्यान गयो। जेलेन्स्कीसँग भेटको कुनै अर्थ नभएको रूसी राष्ट्रपति पुटिनको भनाई। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। महिला अण्डर 19 राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीको लगातार दोस्रो जित।

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल, संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476, 98-560-24-216।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

अब समाचार विस्तारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले वर्तमान सरकारले देशमा आमूल परिवर्तन ल्याउने लक्ष्यसहित द्रुत गतिमा काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कास्कीको ऐतिहासिक प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री पौडेलले प्रधानमन्त्री सहित सरकारका सबै मन्त्रीहरूले तीव्रताका साथ काम गरिरहेको उल्लेख गर्दै त्यसको सकारात्मक परिणाम केही समयमै देखिने दावी गर्नुभएको छ। कर्मचारी तन्त्रबाट समेत राम्रो सहयोग प्राप्त भइरहेको भन्दै वहाँले नागरिकले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने गरी सरकार अगाडि बढ़िरहेको बताउनु भएको छ। रोजगारका अवसर सिर्जना गर्ने र विकासको अनुभूति देशका सबै कुनासम्म पुर्याउने लक्ष्यसहित सरकारले काम गरिरहेको वहाँको भनाई थियो। कार्यक्रममा कास्की क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रतिनिधि सभा सदस्य उत्तम प्रसाद पौडेलले पुराना राजनीतिक दलहरू अनियमितता, भ्रष्टाचार तथा कार्यकर्तामुखी राजनीतिमा केन्द्रित रहेको अवस्थामा रासोपाले त्यसको विकल्प निर्माण गर्ने लक्ष्य लिएको बताउनु भएको छ। उहाँले पार्टी सभापति रवि लामिछाने त्यस अभियानमा सफल भएको दावी गर्नुभएको छ। कार्यकर्ताको ठूलो संरचना नहुँदा पनि आम नागरिकको विश्वास र समर्थनका कारण पार्टी यहाँसम्म आइपुगेको उल्लेख गर्दै उहाँले उक्त विरासतलाई जोगाउँदै अगाडि बढ़न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। त्यसै गरी कास्की क्षेत्र नम्बर तीनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बीना गुरूङले आगामी स्थानीय तह निर्वाचन लगायतका राजनैतिक प्रतिस्पर्धालाई ध्यानमा राख्दै अधिवेशनबाट सकेसम्म सहमतिमै नेतृत्व चयन गर्नुपर्ने बताउनु भएको छ। नेतृत्वमा जो आए पनि जनताको सेवा र देश विकास नै साझा उद्देश्य हुनुपर्ने उहाँको भनाइ थियो। सांसद गुरूङले महिलाको सहभागितामा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ। महिलालाई 33% सीमित नराखी 50% प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उहाँको धारणा रहेको थियो। रासोपा कास्कीका सभापति यदुनाथ अधिकारीको अध्यक्षतामा उद्घाटन सत्र भएको थियो। यसैबीच अधिवेशन मार्फत कास्कीको सभापतिमा पुनः यदुनाथ अधिकारी निर्वाचित हुनुभएको छ। पार्टीको शनिबार भएको अधिवेशनमा प्रतिस्पर्धी एकराज नेउपानेलाई एक मतले पछाडि पार्दै अधिकारी निर्वाचित हुनुभएको हो। अधिकारीले 115 मत पाउँदा नेउपानेले 114 मत ल्याउनु भएको थियो। खसेको 233 मध्ये 4 जनाले भने कसैलाई पनि मत दिएका थिएनन्। 290 मतदाता रहेकोमा सबै मत खसेको थिएन। सचिवमा विश्वराज पौडेल विजयी भएका छन्। 122 मत ल्याउँदा प्रतिस्पर्धी टेक राज सापकोटाले 106 मत पाएका छन्। उपसभापति र सहसचिवमा भने निर्वाचन भएन। चिन बहादुर गुरूङ उपसभापति र सुजन बस्ताकोटी सहसचिव निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्ष भने पछि मनोनित गर्ने उक्त पार्टीले जनाएको छ। जिल्ला कमिटिमा 10 सदस्य मध्ये केही सदस्य निर्विरोध हुँदा 4 जनाका लागि मतदान नै भएको थियो। 10 जना उम्मेद्वार थिए।

प्रधानमन्त्री बालेन्द्र शाहले बिमस्टेक क्षेत्रको साझा समृद्धिका लागि क्षेत्रीय सहकार्यको आह्वान गर्नुभएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको 29 वार्षिक उत्सवका अवसरमा शनिबार यस क्षेत्रको सरकार तथा जनताका लागि दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले बिमस्टेकलाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मंच रहेको र यसले बिमस्टेक क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिविम्बित गर्ने औल्याउनु भएको छ। सो क्रममा वहाँले आपसी अर्थतन्त्रको गहन एकीकृत रूपमा विकास गर्न, यातायात, व्यापार र डिजिटल सञ्जालहरूमा सम्पर्क बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। बिमस्टेकको स्थायी शक्ति यहाँका जनतामा निहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पर्यटन प्रवर्धन गर्दै युवा र उद्यमीहरूका लागि अवसरहरू सृजना गर्नुपर्ने स्पष्ट पार्नुभएको छ। उहाँले जलवायु परिवर्तन र प्राकृतिक प्रकोप विरूद्ध पुनरुत्थानशील विकास निर्माण गर्न थप प्रयास आवश्यक रहेको आह्वान गर्नुभएको छ। प्रधानमन्त्री शाहले बिमस्टेक क्षेत्रको समृद्धिका लागि आपसमा अन्तर सम्बन्धित पुनरुत्थानशील समृद्ध बिमस्टेक क्षेत्र निर्माण गर्न सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्ने नेपाल सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनालले पनि सबै बिमस्टेक सदस्य राष्ट्रका सरकार र जनतालाई न्यानो अभिवादन सहित शुभकामना दिनुभएको छ। परराष्ट्र मन्त्री खनालले सन् 1997 स्थापना भएदेखि बिमस्टेकले गरेको स्थिर प्रगतिको प्रशंसा गर्नुभएको छ। नेपाल भारत द्विपक्षीय सम्बन्धलाई थप सुमधुर र बलियो बनाउँदै नयाँ ढंगले आगामी साझेदारीको यात्रामा अगाडि बढ़ने समझदारी दुई छिमेकी मुलुकबीच भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डल र भारतका विदेश मन्त्री सुब्रमण्यम जयशंकर बीच शनिबार भारतको नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तामा दुई देशबीचको लामो सम्बन्ध आपसी सहकार्यका अवसर पैल्याउँदै थप बलियो बनाउने समझदारी भएको हो। द्विपक्षीय सम्बन्ध थप प्रगाढ़ बनाउन नयाँ सम्भावनाका क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि दुई देशका प्रतिनिधिमण्डलले मतैकै प्रकट गरेको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले जनाएको छ। भेटवार्तामा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली जनताका तर्फबाट भारत सरकार र त्यहाँका जनताको सुख र समृद्धिको कामना गर्दै पठाउनु भएको शुभकामना सन्देश सुनाउनु भएको छ। गत महिना मोरिशसमा 9 हिन्द महासागर सम्मेलनको छेकोमा भएको फलदायी भेटवार्ताको स्मरण गर्दै फेरि आफूहरूबीच ठोस र महत्वपूर्ण अवसरबीच भएको भेटले थप खुशी तुलाएको उहाँले औल्याउनु भएको छ। उहाँले भन्नुभयो, नेपालको नयाँ सरकारले सुशासन, आर्थिक प्रवर्धन र परिणाममुखी कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश बोकेको छ। हामी विगतका कुनै पनि झोला बोकेर हिँडेका छैनौं, केवल हाम्रा संरचना मार्फत छिमेकीका साथै महत्वपूर्ण साझेदारहरूसँग साँच्चै नतिजामुखी र रूपान्तरणकारी सम्बन्ध निर्माण गर्दै अगाडि बढ़न चाहन्छौ। सो क्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको भर्खरै सम्पन्न भारत भ्रमणको स्मरण गर्नुभएको छ। नेपाल र भारत दुई देश मात्र नभएर प्राचीन सभ्यताको साझा हिस्सेदार रहेको कुरा दोहोर्याउँदै उहाँले भन्नुभयो, हामीले गर्वका साथ स्वीकार गरेका छौं, हामी एक गर्विलो प्राचीन सभ्यताका हिस्सेदार हौं, हामी सभ्यतावादीबाट रूपान्तरित हुँदै आधुनिक विकासोन्मुख साझेदारको रूपमा नयाँ जन्म लिएर अघि बढ़ेका छौं। नयाँ सरकारको नेतृत्वमा नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको मन्त्री खनालले प्रश्न पार्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन प्रक्रियालाई लोकतान्त्रिक, संस्कार र स्वस्थ राजनैतिक अभ्यास स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभएको छ। देशभर ओडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा जिल्ला अधिवेशन सञ्चालन भइरहेका सन्दर्भमा पार्टीका नेता कार्यकर्तालाई शनिबार सम्बोधन गर्दै उहाँले अधिवेशन केवल नेतृत्व चयन प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि पद्धति र राजनीतिक संस्कार निर्माण गर्ने महत्वपूर्ण आधार भएको बताउनु भएको छ। उहाँले पार्टीको सर्वोपरि हितका लागि सक्षम, इमान्दार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संवाद, सहमति र आन्तरिक निर्वाचन जस्ता लोकतान्त्रिक प्रक्रिया मार्फत नेतृत्व चयन गरिन पर्नेमा जोड़ दिनुभएको छ। सभापति लामिछानेले राष्ट्रपालाई उन्नत लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउँदै विचारसँगै शैली, व्यवहार र राजनीतिक संस्कारमा पनि परिवर्तन आवश्यक रहेको बताउनु भएको छ। पार्टी
जिम्मेवारीलाई भविष्यमा संसदीय अवसर प्राप्त गर्ने माध्यमका रूपमा हेरेर नेतृत्वका लागि अनावश्यक प्रतिस्पर्धा गर्ने प्रवृत्ति समेत देखिन थालेको भन्दै उहाँले त्यस्ता प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट नियन्त्रण गर्नुपर्नेमा जोड़ दिनुभएको छ।

जेएनजी आन्दोलनसँग सम्बन्धित पक्राउ परेकाहरूको रिहाई मुद्दा फिर्ता तथा निष्पक्ष छानबिनको माग गर्दै शान्तिपूर्ण धरना कार्यक्रम पोखरामा सम्पन्न भएको छ। शनिबार पोखराको 0 किलोमिटर स्थित गोल्डन पार्टी प्यालेसमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कास्की जिल्ला अधिवेशनको अवसरमा जेएनजी आन्दोलन मुद्दा सम्बोधन दवाब समूहले धरना कार्यक्रम आयोजना गरेको थियो। धरना कार्यक्रममा बोल्दै मानव अधिकार एवं कैदी बन्दी सरकार न्यायिक मंच कास्कीका अध्यक्ष सूरज कुमार गुरूङले जेएनजी आन्दोलनको क्रममा पक्राउ परेका व्यक्तिहरूको रिहाई तथा उनीहरूमाथि लगाइएका मुद्दाको पुनरावलोकन गर्न सरकारसँग माग गरिएको बताउनु भएको छ। उहाँका अनुसार कास्कीमा मात्रै 24-25 जना आन्दोलनकारी विभिन्न मुद्दामा हिरासतमा रहेका छन्। गुरूङले चोरी, डाका, अभद्र व्यवहार लगायतका आरोपमा मुद्दा दर्ता गरिएका व्यक्तिहरूमाथि निष्पक्ष छानबिन हुनुपर्ने र निर्दोष भए तत्काल रिहा गर्नुपर्ने माग गर्नुभएको छ। उहाँले सबैलाई समान रूपमा न्याय हुनुपर्ने उल्लेख गर्दै कि सबैलाई कार्यवाही गर्नुपर्छ कि सबैलाई न्यायचित रूपमा रिहा गरिनुपर्छ भन्ने आन्दोलनकारीहरूको धारणा रहेको बताउनु भएको छ। धरनापछि समूहको प्रतिनिधिमण्डल र पर्यटन तथा संस्कृति मन्त्री खड्गराज पौडेल गणेश बीच छलफल भएको थियो। छलफलका क्रममा मन्त्री पौडेलले जेएनजी आन्दोलनसँग सम्बन्धित विषयमा प्रक्रियागत रूपमा काम भइरहेको जानकारी दिँदै समाधानको लागि केही समय लाग्न सक्ने भएकाले धैर्यतापूर्वक प्रतीक्षा गर्न आग्रह गर्नुभएको थियो। मन्त्रीसँगको छलफलपछि बसेको दवाब समूहको बैठकले उक्त आग्रहलाई सकारात्मक रूपमा ग्रहण गर्दै हालका लागि आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको प्रेस संयोजक राजन श्रेष्ठले जानकारी दिनुभएको छ। आगामी राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश स्तरीय अधिवेशनसम्म पनि मागका विषयमा कुनै ठोस सुनवाई वा प्रगति नभए सोही दिन पुनः शान्तिपूर्ण धरना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको उहाँले खुलाउनु भएको छ। दबाव समूहले आफ्नो अभियान न्याय, नागरिक स्वतन्त्रता, मानवाधिकार तथा लोकतान्त्रिक मूल्यहरूको पक्षमा केन्द्रित शान्तिपूर्ण नागरिक अभियान भएको स्पष्ट गर्दै सम्बन्धित निकायले आफ्ना मागप्रति संवेदनशील भई यथाशीघ्र सकारात्मक पहल गर्ने अपेक्षा व्यक्त गरेको छ। सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकारी हुनुपर्ने बताउनु भएको छ। अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा हिजो आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा वहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनु भएको हो। तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिँदै सभामुखले भन्नुभयो, तीनवटै तहका सरकारले बनाउने कानून नबाज्ने गरी काम गर्न म प्रतिबद्ध छु। सबैसँग समन्वय सहकार्य गरेर कानून निर्माणलाई अगाडि बढ़ाउनेछु। आपसी समन्वय र सहकार्यले मात्र जनताका अपेक्षालाई बुझेर काम गर्ने वातावरण बन्नेछ। कानून निर्माण हुँदा लक्षित वर्गलाई केन्द्रमा राख्नुपर्नेमा सभामुख अर्यालले जोड़ दिनुभएको छ। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गरिनुपर्ने बताउनु भएको छ। सभामुख अर्यालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनु भएको छ। अझै हामीले जनतालाई दिनुपर्ने अधिकार गाउँ गाउँसम्म पुर्याउन सकेका छैनौं उहाँले भन्नुभएको छ। यसैगरी राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले स्थानीय र प्रदेशसँग संघीय सरकारको समन्वय नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। अध्यक्ष दाहालले कानून निर्माणमा संघीय सदनले बढ़ी तदारूकता देखाउन आवश्यक रहेको बताउनु भएको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यसई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
5: We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर। फोन 061-570-718, 98-463-32-836, 98-560-22-099।
6: भर्ना खुल्यो।
7: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
6: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
8: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
6: आधुनिक भौतिक पूर्वाधार,
8: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
6: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
8: विस्तृत जानकारीका लागि
9: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877, 98-560-20-059।
10: अब पढाइ हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
11: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
10: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
11: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनियरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
6: कुमुदिनी होम्स माविमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
12: गण्डकी प्रदेशको एघारवटै जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
6: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
12: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
6: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
12: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
6: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
12: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
6: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
12: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
6: भर्ना खुल्यो।
13: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू,
8: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
6: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
8: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
6: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
8: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
6: It's New Galaxy Time.
13: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
6: संस्थाका विशेषताहरू,
13: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट,
6: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
13: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
6: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
13: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
6: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
13: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टु एकेडेमी एक्सिलेन्स सिन्स 1994।
14: ओहो, यसै त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्?
13: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
14: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
13: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
14: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
13: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
14: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
13: टिपी राख त, 98-410-68-091 वा 98-560-80-460। कलेज कास्कीको ढिकुर पोखरीमा छ,
15: हिँड हिँड आजै गएर बुझौ।
16: अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
17: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
18: मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
19: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
18: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-3329।
20: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
21: आवश्यकता पोखरा 2 हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पुस्रे खाजा घर एन्ड रेस्टुरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97-0067-130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।

आम नागरिकको सन्देश चिठी पत्र मार्फत बोकेर घर घर पुर्याउने हुलाक सेवाले पछिल्लो समय राहदानी सवारी चालक अनुमति पत्र सहित शैक्षिक प्रमाण पत्र बोक्न थालेको छ। सूचना तथा संचार मन्त्रालयको उच्च प्राथमिकतामा हुलाक सेवा परेपछि विभागले नागरिक सेवालाई प्राथमिकतामा राख्दै घर दैलोमा सेवा पुर्याउँदै आएको हो। हुलाक सेवा विभागका निर्देशक एवं सूचना अधिकारी प्रवक्ता जमुना मिश्रले पहिलो चरणमा 62 जिल्लाका नागरिकको घर दैलोमा राहदानी पुर्याएको जानकारी दिनुभएको छ। यसअघि 33 जिल्लामा राहदानी पुर्याएका थियौं, पछिल्लो समय 61 जिल्लामा पुगेको छ। अब 77 जिल्लाका नागरिकलाई घरमै राहदानी पुर्याउने तयारी छ, उहाँले भन्नुभयो। नागरिकले 55 रूपियाँ तिरेमा हुलाक सेवाले राहदानी घर दैलोमा पुर्याउँछ। यातायात, खाना, नास्ता खाँदा धेरै खर्च हुन्छ। 55 रूपियाँ तिरेर हातमै राहदानी पाउनु धेरै राम्रो हो। पछिल्लो तथ्याङ्क अनुसार जिल्ला प्रशासन कार्यालयमा पुगेका 53,335 राहदानी मध्ये 2,775 नागरिकको घर दैलोमा पुर्याएको उहाँले जानकारी दिनुभएको छ। यस्तै 6 जिल्लाका 687 जनालाई सवारी चालक अनुमति पत्र घर दैलोमै पुर्याएको निर्देशक मिश्रले जानकारी दिनुभएको छ। लाइसेन्स घर घर पुर्याउन थालेको भर्खरै हो, अब विस्तारै सबै जिल्लाका नागरिकको घर दैलोमा पुर्याउने योजना छ, उहाँले भन्नुभयो। एकजनाको सवारी चालक अनुमति पत्र बोकेर नागरिकको घरमा पुर्याउन करिब 40 रूपियाँ लाग्छ। हुलाक सेवाले मध्यपश्चिम विश्वविद्यालयका कर्णाली प्रदेशमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक प्रमाण पत्र घर दैलोमा पुर्याउने गरेको छ। अब त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालयसँग सम्झौता गरेर स्नातक स्नातकोत्तर तह एमफिल सहितका शैक्षिक प्रमाण पत्र घर दैलोमा पुर्याउन छलफल चलेको उहाँले बताउनु भएको छ। नेपाल टेलिकमसँग सिम कार्ड रिचार्ज कार्ड घर दैलोमा पुर्याउन छलफल भए पनि टुंगो नलागेको उहाँको भनाइ रहेको छ।

0: फेवातालमा बोटिङ गर्ने क्रममा हावाहुरीका कारण अलपत्र परेका 12 पर्यटकको सकुशल उद्धार गरिएको छ। शनिबार दिउँसो 4:30 बजे अचानक हावाहुरी आएपछि तालमा अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकको सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढ हेडक्वार्टरद्वारा फेवातालमा संचालित फेवा रेस्क्यू टावरमा खटिएको टोलीले उद्धार गरेको हो। उद्धार गरिएकाहरूमा तनहु दमौलीका 23 वर्षीय सुदीप बस्नेत, काठमाडौँका 24 वर्षीय सरोज सिंहडा, 17 वर्षीय आयुष चौलागाई, 21 वर्षीय सागर छेत्री, 19 वर्षीय विनिता श्रेष्ठ, 16 वर्षीय रूशाल चौधरी रहेका छन्। यसैगरी पोखरा 5 पर्स्याङकी 23 वर्षीय झरना गुरूङ, 12 वर्षीय क्रिस श्रेष्ठ, 16 वर्षीय सुदीक्षा पौडेल, 16 वर्षीय अंकल ढकाल, 15 वर्षीय प्रीतम नेपाली र जापानबाट घुम्न आएकी 48 वर्षीय एक नागरिक सहित 12 जनाको उद्धार गरिएको थियो। उनीहरू सबैको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढ हेडक्वार्टर मालेपाटनका प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहले जानकारी दिनुभएको छ। उनीहरू तालको बीचमा सर्फेस बोट र प्याडल बोटमा अलपत्र परेको प्रहरीले जनाएको छ। फेवातालमा स्थापना गरिएको फेवा रेस्क्यू टावरमा खटिएका सशस्त्र प्रहरीको 10 जनाको टोली तत्काल परिचालन गरी उनीहरूको उद्धार गरिएको थियो। फेवातालमा वर्षातको समयमा हावाहुरीका कारण दिनहुँ जसो तालमा पर्यटक अलपत्र पर्ने गरेको प्रहरीले जनाएको छ। वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालाको कविता संग्रह मायाको भूगोल लोकार्पण गरिएको छ। हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषको आयोजनामा शनिबार पोखरामा भएको कार्यक्रममा साहित्यकारहरूद्वारा सामूहिक रूपमा उक्त संग्रहको लोकार्पण गरिएको हो। सो समारोहमा वरिष्ठ साहित्यकार काजी रोशनलाई हरिदेवी कोइराला साहित्य पुरस्कार 2082 सम्मान गरिएको छ। कोषका अध्यक्ष कृष्ण प्रसाद बासोला, संरक्षक हरिदेवी कोइराला, संरक्षक राम बहादुर कोइराला र प्राज्ञ एवं बिम्ब कवि रमेश श्रेष्ठले काजी रोशनलाई 25,000 रूपियाँ सहित सम्मान पत्र प्रदान गरेका छन्। 5 दशकदेखि निरन्तर साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा क्रियाशील बागलुङका वरिष्ठ साहित्यकार काजी रोशनका 2 दर्जन भन्दा बढ़ी कृति प्रकाशित रहेका छन्। सम्मानित व्यक्तित्व काजी रोशनले स्रष्टाको जीवितै अवस्थामा सम्मान गर्नुपर्नेमा जोड़ दिँदै सम्मानप्रति आभार व्यक्त गर्नुभएको छ। पुरस्कारबाट प्राप्त रकम उहाँले लोकगायिका हरिदेवी कोइरालाको नाममा बागलुङमै पुरस्कार स्थापना गर्न कोष खड़ा गर्ने घोषणा गर्नुभएको छ। उहाँले हरिदेवी कोइराला साहित्य, कला, संस्कृतिको जीवित देवी भएको उल्लेख गर्नुभएको छ। मायाको भूगोल कृतिका स्रष्टा कोइरालाले आफू सानै उमेरदेखि साहित्य क्षेत्रमा लागेको र धेरैको हौसलाबाट नै यस क्षेत्रमा अगाडि बढ़न सहजता मिलेको बताउनु भएको छ। समाजमा आमा दिदी बहिनीले भोग्नु परेका दुःख, कष्ट र वेदना गीतका माध्यमबाट प्रस्तुत गर्ने गरेको उहाँको भनाइरहेको छ। कृतिको समीक्षा गर्दै प्राध्यापक डाक्टर जगन्नाथ रेग्मीले कोइरालाका रचना सरल र मार्मिक रहेको बताउनु भएको छ। बिम्ब कवि रमेश श्रेष्ठले साहित्य क्षेत्रमा काजी रोशनले पुर्याएको योगदानको चर्चा गर्दै यस्ता स्रष्टा विरलै पाइने बताउनु भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का विकल्पले हरिदेवी कोइरालाको कृति अत्यन्त स्तरीय र पठनीय रहेको बताउनु भएको छ। प्रतिभा चयन समिति संयोजक लक्ष्मण थापाले काजी रोशनले साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको महत्वपूर्ण रहेको चर्चा गर्नुभएको छ। प्रतिभा माविले नव आगन्तुक विद्यार्थीको सम्मानमा शनिबार स्वागत तथा उत्प्रेरणामूलक कार्यक्रम गरेको छ। हालै माध्यमिक शिक्षा परीक्षा एसई उत्तीर्ण गरी प्रतिभामा कक्षा 11 भर्ना भएका विद्यार्थीको सम्मानमा सो कार्यक्रम गरिएको हो। शनिबार विज्ञान विषयका विद्यार्थीलाई स्वागत गरिएकोमा आइतबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीलाई स्वागत गरिने प्राचार्य किरण सापकोटाले बताउनु भएको छ। वर्ष 2082 एसई नतिजामा 4 GPA ल्याउने 28 जना विद्यार्थीले प्रतिभा रोजेका छन्। नेपालकै एक उत्कृष्ट विद्यालयका रूपमा स्थापित प्रतिभाले यो आकर्षणलाई गौरवका रूपमा लिएको प्राचार्य सापकोटाले बताउनु भएको छ। प्रमुख अतिथि नेपाल मणिपाल शिक्षण अस्पतालका उप प्राचार्य प्राध्यापक डाक्टर जय बहादुर खत्रुले पोखराको शिक्षा क्षेत्रलाई प्रतिभाले परिचित बनाएको बताउनु भएको छ। विद्यालय संचालक समिति अध्यक्ष नारायण पौडेलले समयक्रमसँगै प्रतिभाले राष्ट्रिय स्तरमा ख्याति कमाउँदै गएकोमा खुशी व्यक्त गर्नुभएको छ। प्राचार्य किरण सापकोटाले विद्यार्थीले देखेको सपना पूरा गर्न विद्यालय सदैव तयार रहेको बताउनु भएको छ। सो अवसरमा लोकप्रिय गायक प्रकाश दूतराज र उहाँको नयाँ ब्याण्डले हिट गीत प्रस्तुत गरेको थियो, साथै विद्यार्थीले पनि आफ्ना प्रस्तुति राखेका थिए। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
1: विस्तृत जानकारीको लागि
3: 0961-3164-9144-97-460-1690।
1: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूल, स्ट्रीट नम्बर 5, पोखरा 9, नयाँ बजार।
4: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
5: सर्टिफिकेट इन डेन्टल साइन्स,
6: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
5: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
6: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
5: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
6: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
4: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
6: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
8: डिजिटल ठगीबाट बचौ।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा
4: नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला

0: भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
0: हृदयघात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
0: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी, महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ऐ अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
9: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
8: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
9: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-0536।
10: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
11: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन।

0: मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
1: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढ़िरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1,000 रुपियाँबाट यस आईपी शुरू गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढ़ावको डर यस आईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना शुरू गर्नुहोस्
4: क्या खतरा समाचार आइसक्यो
5: बाफ्रे
4: अब चाहिँ के हुने हो
6: यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
6: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপলাইন 01-597-0611।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: थाहा छ थाहा छ,
3: सल्लाहकार तेरे के अचेल।
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ। नेपाल भारत सम्बन्धका विविध आयाममा केन्द्रित उक्त वार्तामा व्यापार, आर्थिक सहकारी, सीमापार सम्पर्क, सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास नयाँ दिल्लीले जनाएको छ। राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै देशका मन्त्रीले नेपाल भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देश बीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ़ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। वार्तामा खेलकुद मार्फत जनस्तरको सम्बन्ध प्रवर्धन गर्ने विषय समेत उठाइएको थियो। भेटवार्ताका क्रममा दुई देशबीच सञ्चालनमा रहेका विभिन्न द्विपक्षीय परियोजना तथा सहकार्य कार्यक्रमहरूको प्रगतिबारे समीक्षा गरिएको छ। परियोजनाहरूको कार्यान्वयनलाई थप तीव्रता दिने उपायबारे दुवै पक्षबीच विचार आदान प्रदान भएको जनाएको छ। यसका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषयमा समेत छलफल भएको छ। बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषय पनि वार्ताको एजेण्डामा परेको थियो।

पोखरा महानगरपालिकाले फिर्के खोला क्षेत्रको अतिक्रमण हटाएपछि खोलाघर क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारहरू विस्थापित भएका छन्। फिर्के खोलाघर हटाउँदा 6 परिवार विस्थापित भएका छन् भने करिब 40 परिवार सुकुम्बासी जोखिममा रहेका छन्। विस्थापित परिवारहरू अहिले भाडामा बसोबास गरिरहेका छन्। उनीहरूको दीर्घकालीन आवास र जीविकोपार्जनको विषय अझै अनिश्चित छ। विस्थापित मध्ये एक हुन् पोखरा 4 भंगेर थानकी सीतासाई। उनी 2059 सालदेखि फिर्के खोलाको किनारामा रहेको 2 कोठे घरमा बस्दै आएकी थिइन्। महानगरले अतिक्रमण नियन्त्रण अभियान अन्तर्गत संरचना हटाएपछि अहिले उनी नजिकैको भाडाको कोठामा बसिरहेका छन्। श्रीमाले दुःख गरेर बनाइदिएको 2 कोठे घर थियो, अहिले त्यो पनि छोड्नु पर्यो। साईले भनेका छन्, अहिले छिमेकै सानो कोठामा बसेको छु। वडाध्यक्षले 2 महिनाको भाडा मिलाइदिने भन्नुभएको छ। 2 वर्ष अघि लडेर घाइते भएपछि शारीरिक रूपमा कमजोर बनेकी साई अहिले पूर्ण रूपमा काम गर्न सक्ने अवस्थामा छैनन्। 3 वर्ष अघि श्रीमानको निधन भएको र 1 छोरा सुधार केन्द्रमा रहेको उनले बताएका छन्। दैनिक गुजारा चलाउन उनी टिमुर, अमिलो र बेसार बेच्दै आएको बताउँछिन्। आफ्नो भन्नु केही छैन, सहारा दिने मान्छे पनि छैन, उनले सुनाएका छन्। अर्की विस्थापित कमला पौडेल कुइकेल 18 वर्षदेखि पोखरा 4 स्थित स्काउटको भवनमा बस्दै आएकी थिइन्। फिर्के खोलाबाट विस्थापित भएपछि उनी अहिले पनि नजिकै भाडाको कोठामा बसिरहेका छन्। मेरो आर्थिक अवस्था देखेरै स्काउटले भवनमा बस्न दिएको थियो, उनले भनेका छन्। त्यही मेरो छोरा पनि जन्मिएको हो, अहिले त्यही ठाउँ छोडेर भाडामा बस्नु परेको छ। श्रीमानसँग लामो समयदेखि अलग बस्दै आएकी उनी 2 छोरा र 1 छोरीको जिम्मेवारी एक्लै सम्हाल्दै आएकी छिन्। फुटपाथमा उनले फलफूल व्यापार गर्ने गरेको सुनाए। बच्चाहरूलाई अहिले कहिले कता राख्नु परेको छ, उनले भनेका छन्। फलफूल बेचेर जेनतेन गुजारा चल्थ्यो, अहिले त्यो पनि छैन। पोखरा महानगरका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीका अनुसार विस्थापित परिवारको तत्कालीन व्यवस्थापन सम्बन्धित वडा मार्फत नै भइरहेको छ। जहाँबाट विस्थापित हुनुभएको हो सकेसम्म सोही वडामा व्यवस्थापन गर्ने नीति छ। अहिले 6 परिवार विस्थापित छन्। तिवारीका अनुसार वडा नम्बर 4 2 परिवार, वडा नम्बर 5 3 परिवार, वडा नम्बर 8 1 परिवार विस्थापित भएका छन्।

0: गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले आर्थिक रूपमा महिला र पुरूष सँगसँगै अगाडि बढ़न सके मात्र देशले आर्थिक विकासमा फड्को मार्न सक्ने बताउनु भएको छ। प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय स्थानीय सरकार तथा दायित्व संस्थाको साझेदारीमा गण्डकी प्रदेश अन्तर्गत पाँच स्थानीय तहसँग गण्डकी प्रादेशिक मेला तथा वृद्धिमुखी उद्यमशीलता एवं रोजगार प्रबन्धन कार्यक्रमको शनिबार उद्घाटन गर्दै मन्त्री रिमाले सो कुरा बताउनु भएको हो। उहाँले उद्यमीद्वारा उत्पादित वस्तुको बजारीकरण गर्न प्रदेश सरकारले कोशेली घर निर्माण गरेको बताउनु भएको छ। ग्रामीण स्तरका लघु घरेलु तथा साना गरी महिला तथा युवा उद्यमीको पहिचान सक्षमीकरण स्तरीकरण तथा स्तरोन्नति गरी उनीहरूको आय वृद्धि र रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको हो। सो अवसरमा मन्त्री रिमालले कृषिजन्य उत्पादन र घरेलु मदिरा बारे पनि प्रदेश सरकार स्पष्ट रहेको भनाइराख्दै गण्डकीलाई उद्यमशीलताको प्रदेशको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले कृषिजन्य उत्पादन र घरेलु मदिराबारे प्रदेश सरकार स्पष्ट रहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष नरेश कणेलले नेपाली र स्थानीय उत्पादनको माग अत्यधिक भए पनि त्यसको बजारीकरण हुन नसकेको गुनासो गर्नुभएको छ। मदन भण्डारी फाउण्डेशन कास्की महिला विभागको आयोजनामा शनिबार पोखरामा महिला अधिकार र वर्तमान परिस्थिति विषयक विचार गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा महिला अधिकार, वर्तमान सामाजिक राजनैतिक अवस्था तथा महिलाको सहभागिता सम्बन्धी दुईवटा कार्यपत्र प्रस्तुत गरिएको फाउण्डेशन कास्की सचिव तथा महिला विभाग संयोजक हिरागिरीले दिनुभएको छ। फाउण्डेशनले समाजका सबै क्षेत्र, वर्ग, समुदाय र पृष्ठभूमिका महिलालाई समेटेर अगाडि बढ़ने उद्देश्य राखेको बताउनु भएको छ। विगत सात वर्षदेखि जबजको आधारमा कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका महिला अगुवा, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा सरकारवालाको सहभागिता रहेको थियो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसई 2082 को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रक टुक राज अधिकारीले आगामी असार 25 गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनु भएको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्रपुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
8: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
9: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
9: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
8: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर
6: अनुमोल पौडेल।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
12: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
13: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार। आजको पास त उतै होलास यार।
12: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानु पर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082 9861408082।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
14: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
14: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
14: पाल रोग,
10: नाक कान तथा घाँटी रोग,
14: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
14: छाला, यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
14: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
14: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
14: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
14: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
14: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
14: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
14: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
10: फोन 061-572-648-572-849।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-52 छ।
0: मुक्तकार तेज नारायण अधिकारीको पहिलो मुक्तक संग्रह मूलधारको लोकार्पण गरिएको छ। मुक्तक मंच केन्द्रीय समितिको आयोजनामा शनिबार पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा एक भव्य कार्यक्रम गरी कृति लोकार्पण गरिएको हो। मंचका आजीवन सदस्य समेत रहेका समाजसेवी अधिकारीको यस कृतिमा 146 मुक्तक समावेश रहेका छन्। राजस्व छलीको ठूलो सञ्जाल फेला परेपछि सरकारले रसुवागढ़ी भन्सारका प्रमुख तुलसी प्रसाद भट्टराई सहित 9 कर्मचारीलाई तत्कालका लागि जिम्मेवारी मुक्त गरेको छ। चिनिया क्षेत्रमै पुगेर सवारी साधनको जाँच पास गराएको विशेष सूचनाका आधारमा अर्थ मन्त्रालयले उनीहरूलाई भन्सार विभाग तानेको हो। भन्सार यार्डमा गाड़ी नै नभित्रै चिनी या भूभागमै कागजी प्रक्रिया मिलाएर जाँच पास गराएको गम्भीर आरोप उनीहरूमाथि लागेको छ। सशस्त्र प्रहरी बलले कर छलीको आशंकामा देशका विभिन्न ठाउँबाट 779 बीवाईडी ब्राण्डका विद्युतीय गाड़ी नियन्त्रणमा लिएपछि यो रहस्य खुलेको हो। यो प्रकरणको गहिराईसम्म पुग्न सरकारले उच्चस्तरीय छानबिन समिति समेत गठन गरेको छ। समितिले गाड़ी नियन्त्रणमा लिएका ठाउँमै पुगेर स्थलगत रूपमा द्रुत गतिमा काम थालिसकेको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनेका छन् सवारी साधनको ठूलो संख्या ठूलो भएकाले रासो र भन्सार सम्बन्ध सबै कानूनी कागजातहरूको सूक्ष्म अध्ययन र प्रमाणीकरण गर्न केही समय लाग्न सक्छ। यस विषयलाई लिएर अर्थ मन्त्रालय र भन्सार विभागका उच्च अधिकारीहरू बीच आकस्मिक एवं गम्भीर छलफल भएको छ। अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले यस प्रकरणमा अर्थ मन्त्रालय भन्सार विभाग नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित संयुक्त टोलीले गहन अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगका कारण प्रत्येक 1,00,000 जनामा 53 जनाको मृत्यु हुने गरेको पाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2024 नेपालमा अनुमानित 67,000 नयाँ क्षयरोगका बिरामी रहेका थिए, जसको दर प्रति 1,00,000 जनसंख्यामा 227 रहेको छ। साथै हरेक वर्ष करिब 16,000 जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ, जसको मृत्यु दर प्रति 1,00,000 53 जना रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ।

0: नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर 49 जनाको ज्यान गएको छ। ईद पर्व मनाएर मालीबाट फर्कदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर अल्जेरिया सीमा नाका असामाका भन्दा 80 किलोमिटर पश्चिममा अलपत्र परेका थिए। अत्यधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रुहरू कैयौं दिन रोकिए। ट्रक मरमत गर्ने प्रयास असफल भयो भने उनीहरूसँग भएको पानी पनि सकिएकाले तिर्खाकै कारण ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रकमा 100 जना भन्दा धेरै यात्रु थिए। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले खुला पत्र मार्फत प्रत्यक्ष वार्ताको आह्वान गरेपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको जवाब दिएका छन्। जेलेन्स्कीले दुई देशबीचको युद्ध अन्त्य गर्ने विषयमा प्रत्यक्ष वार्ताको अनुरोध गरेपछि रूसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई भेट्नुको कुनै अर्थ नदेखेको बताएको बीबीसीले जनाएको छ। अब खेल समाचार। एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। नेपालकी सोनी पाखरिनले 12 र रुबिना छेत्रीले 10 रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। हङकङकी इकरा शहरले 4 विकेट लिएका थिए। महिला अण्डर 19 राष्ट्रिय क्रिकेट प्रतियोगिता 2026 अन्तर्गत शनिबार सुर्खेतको वीरेन्द्रनगर क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेश अण्डर 19 टोलीले लुम्बिनीलाई 5 विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले गण्डकीका बलरहरूको कसिलो प्रदर्शन सामु टिक्न नसक्दा 18.3 ओभरमा सबै विकेट गुमाएर 63 रन मात्र बनाउन सक्यो। सरकारको कामको परिणाम छिट्टै देखिने मन्त्री पौडेलको दावी। रासोपा कास्की सभापतिमा यदुनाथ अधिकारी निर्वाचित। मदन भण्डारी फाउण्डेशन कास्की महिला विभागको आयोजनामा विचार गोष्ठी सम्पन्न। सबै महिलालाई समेटेर अगाडि बढ़ने उद्देश्य। कानून निर्माणमा तीन तहका सरकारबीच सहकारी हुनुपर्ने सभामुख अर्यालको भनाई। संवैधानिक अधिकार सहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनु पर्नेमा अध्यक्ष दाहालको जोड़। एसी पूरक परीक्षा असार 1 9 गतेसम्म हुँदै नतिजा 2 साताभित्र प्रकाशन गरिने। राजस्व छलीको ठूलो सञ्जाल फेला परेपछि भन्सार प्रमुख सहित 9 कर्मचारी कार्यवाहीमा 779 गाड़ीमाथि स्थलगत छानबिन शुरू। नाइजरको सहारा मरूभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 जनाको ज्यान गयो। जेलेन्स्कीसँग भेटको कुनै अर्थ नभएको रूसी राष्ट्रपति पुटिनको भनाई र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। महिला अण्डर 19 राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीको लगातार दोस्रो जित। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-32-29।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
4: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
4: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
5: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
4: विस्तृत जानकारीको लागि
5: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-557-96 र 57-50-13।
6: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था।
7: We serve future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must to Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी मार्ग नदीपुर, फोन 061-577-718, 98-463-32-836, 98-560-22-09।
4: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
5: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैडापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
5: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
4: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
5: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
4: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
5: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
4: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैडापाटन, फोन 061-571-809-574-997।
8: भर्ना खुल्यो।
9: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट ब्युटिसियन हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू
10: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
8: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
10: नेतृत्व विकास स्वास्थ्य बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
8: खेलकुद क्षेत्र भ्रमण शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
10: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98462410
11: ओहो एसई त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्
12: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
11: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
12: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
11: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
12: एकदमै राम्रो छिटीभिटीको आङ्गिक शिक्षालय हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
11: वाह सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
12: टिपी राख त 98410-68091 वा 98560-80460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
13: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
14: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
13: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
14: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
13: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
14: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
13: कहाँ जाने दिदी उपप्रमुखलाई भेटेर नमस्कार उपप्रमुखज्यू
14: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
13: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
14: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
13: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
15: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
16: नेपाल सरकार विज्ञापन बोर्ड पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
17: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
18: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
17: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
18: शिखर इन्सुरेन्सको सहकार्यमा
17: अस्पताल खर्च सहाराले गर्छ।
18: ई सेवा सबै सधैँ सँगै।
19: किन आँखा मिचेको मिचे गरेको?
20: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
19: धेरै समय मोबाइल चलाएपछि क्या
20: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
19: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
20: ए, त्यसो भए जोगिन के गर्ने त?
19: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस्?
20: बुझेँ।
19: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
21: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: टोन पॉइंट सँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: डिजिटल ठगीबाट बचौ।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाको लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
9: सर्टिफिकेट इन डेन्टल साइन्स,
10: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
9: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
10: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
9: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
10: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
2: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
10: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
11: Ayyani, mero daant dukhera hairan bhayeko chu. Tesai ma chhora chhori ko pani testai chha. Kaha gaera upachar garaune hola?
12: Haina, kina chinta liyeko? Tesai daant ko dukhai bhaye, anya samasya bhaye pani हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
11: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
12: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856600536। Admission are open.
13: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
1: phone 061-576-361, mobile 9846-1-57144.
13: Contact school administration, GEF Secondary School.
14: Education for enlightenment.

0: नाचेर कति छाप डिजाइन बे मारेको न किन नि खनि तोला
1: खनै दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुलारी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिन ओछे
1: हजुर किने झोको लाइनि छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
0: तोय मिल ती बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि बिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
4: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन् मिठो हुन्छ
3: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
4: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
5: राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार हुने समस्याहरू
7: हृदयघात
6: हाई ब्लड प्रेसर
7: हार्ट फेल
6: छातीको दुखाई तथा थकान
7: मुटुको भल्भमा समस्या
6: मुटुको वाथ रोग
7: हाई ट्राइग्लिसेराइडिटिजी
6: मुटुको धड्कनमा अनियमितता
7: हाई कोलेस्ट्रोल
6: पेसमेकर राखेको वा राख्नु पर्ने
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5384
9: हेलो
10: हजुर नमस्कार
9: हेलो
10: नमस्कार काका सुन्नु भएन
9: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
10: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
9: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
10: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
10: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
9: अनि कति बेला बस्छन् त डाक्टर
10: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
11: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
12: समय बितेको पत्तै हुँदैन तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।
13: होम केयर सेवा, होम केयर सेवा।
14: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
13: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
14: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
13: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
14: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
13: सुत्केरी नवजात शिशुको हेरचाह,
14: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
13: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
14: डाक्टर ल्याब सेवा,
13: औषधि डेलिभरी सेवा,
14: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 98569972।
15: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
16: यसो बसिबियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
15: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
16: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
12: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
16: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
15: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
17: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
15: सम्पर्क मोबाइल 98569218, 98028557710।
18: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
19: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
20: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
19: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
20: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
19: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061591728, मोबाइल 98560027729।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज एन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061 454 6 89 452 7 15

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625963।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
5: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 0168533123, 9800285701, 9800285702।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
8: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर पविन थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
8: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखोपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: चौबिसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयु सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की।
2: फोन 061-572-648, 572-849।
4: एउटा हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
5: होइन, कसले भन्यो?
4: गाउँभरि हल्ला चलिरहेछ त।
5: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा
4: कागको पछि लाग्ने त?
5: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
4: कस्तो मन छ नि कुरा गर्यो बुढा। खोला तरेपछि लौर बिर्सन त भएन नि, हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
5: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
4: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
6: सदस्य बनौ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
7: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
6: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।
8: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
9: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
8: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
9: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
8: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई
9: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
8: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
9: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
12: टाइम चेक।
13: यति बेला बिहानको 8 बजेको छ।
12: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
13: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर. शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ. अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर. सिट सीमित छ. आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्. सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार.
2: भर्ना खुल्यो.
3: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो.
2: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
3: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
2: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
3: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था.
2: निर्मला बराल संस्थापक आचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा. फोन 061-571-476-9560-24-216.
4: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ.
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज.
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय. सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि. फोन 061-577-444 543-333.
6: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर. के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
7: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ. स्वास्थ्य लाभ लिनुहोला.
8: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म.
7: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा. सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-32-29.
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
9: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था.
3: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो.
9: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
3: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
9: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
3: विस्तृत जानकारीको लागि
9: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर. फोन 061-557-96 र 57-50-13.
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
10: सिटिभेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 का लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो.
5: आ
11: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
12: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
11: आधुनिक भौतिक पूर्वाधार,
12: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
11: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
12: विस्तृत जानकारीका लागि
2: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 0165504918 5288770 98562069।
13: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
14: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
13: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
14: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 0165741105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
3: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
9: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
9: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
3: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
9: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
3: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
9: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
3: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
9: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन। फोन 0165718095749997।
3: It's New Galaxy Time.
15: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
3: संस्थाका विशेषताहरू
15: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
3: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
15: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
3: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
15: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
3: पढाइ तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
15: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा। फोन 0165705810585307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स। डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994।
16: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दृढ साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।

0: Report.
1: Good morning and very warm welcome to our guest audience and listeners. It's me, Sangeeta, technically supported by Irvin. You are tuned 93.4 MHz. Samasamik bisema kurakani garne kramma, aaja masanga hununcha bishesh atithi प्रयास नेपाल का अध्यक्ष शर्मिला भट्टराईज्यू स्वागत छ यहाँलाई कार्यक्रममा
2: धन्यवाद नमस्कार
1: साच्चै के भन्नु पर्दा यो प्रयास नेपाल नामले नै इट साउन्ड्स सो केही गर्दैछ होइन दे आर डुइङ समथिङ प्रयास इट मिन्स होइन त्यसले गर्दाखेरि यो नाम सँगैसँगै तपाईँहरूको काम कसरी जोडिएको छ
2: साच्चीकै हजुरले भने जस्तै प्रयास नेपाल आफैमा नाम नै काफी छ भनौँ न हामी अनवरत रूपमा प्रयास गरि नै रहनेछौँ भनेर चाहिँ हामीले 2081 सालमा वैशाखको 27 गते चाहिँ हामीले एउटा अब केही त गर्नुपर्छ समाजमा केही गर्नुपर्छ केही गर्ने प्रयास चाहिँ निरन्तर हाम्रो जीवन नै प्रयासको निरन्तरता नै हो भन्ने हिसाबले चाहिँ हाम्रो साथीहरूको एउटा टिम छ उहाँहरू र हामी बसेर लामो संवादपछि चाहिँ अब हामीले संस्थागत रूपमा नै केही गर्नुपर्छ सामाजिक कार्य त हामीले अनौपचारिक रूपमा धेरै नै गरिराखेका छौँ अब यसलाई लिपिबद्ध गरेर यसलाई चाहिँ औपचारिकता दिँदै हामी संस्थागत रूपमा केही गर्नुपर्छ समाजमा भन्ने हिसाबले चाहिँ हामीले 81 सालको वैशाख 27 गते चाहिँ प्रयास नेपाल नाम दिएर चाहिँ हामीले एउटा गैर नाफामूलक संस्था चाहिँ दर्ता गर्यौं अनि त्यसपछि हामी चाहिँ हाम्रो उद्देश्य मुख्य उद्देश्य चाहिँ त्यति बेला चाहिँ स्वास्थ्य शिक्षा र सामाजिक रूपान्तरणका लागि चाहिँ प्रयास नेपालले केही गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले काम सुरु गरेका थियौं काम सुरु गर्दै जाने बेलामा चाहिँ अब समाजमा त गर्नुपर्ने त कति धेरै त्यसैले हामीले चाहिँ मुख्य चाहिँ हामीले स्वास्थ्य शिक्षा र अहिले चाहिँ विपद व्यवस्थापनमा नै हामीले काम गरिराखेका छौँ
1: भनेपछि पक्कै पनि अब आज कुरा गरिरहनु पर्दा त समाजमा गर्नुपर्ने कार्यहरू त थुप्रै थुप्रै छन् तर पनि तपाईँहरूले अहिलेको समय जुन स्वास्थ्य शिक्षा अनि अर्को चाहिँ सामाजिक उत्तरदायित्व भन्दै हुनुहुन्थ्यो भने अहिले तपाईँहरूले यति धेरै विविधता देख्दा समस्या देख्दा देख्दै पनि कुन फिल्डमा चाहिँ काम गरिरहनु भएको छ
2: विशेष गरी हामीहरूले अहिले तत्कालको अवस्थामा चाहिँ स्वास्थ्य र शिक्षालाई नै प्राथमिकतामा राखेर हामीले चाहिँ विशेष गरी स्वास्थ्यमा पनि अब मानसिक स्वास्थ्यलाई अहिलेको एकदम जल्दो बल्दो समस्या चाहिँ हामी मानसिक स्वास्थ्य ओझेलमा पनि परिराखेको सरकारले पनि त्यसलाई चाहिँ अलि ध्यान नदिए जस्तो देखिने भएको कारणले हामीले चाहिँ मानसिक स्वास्थ्य विशेष गरी चाहिँ किशोर किशोरीमा देखिने मनोसामाजिक समस्या अझ मानसिक समस्याका त अझ केही आयामहरू बाहिर आइसकेका छन् यो मनोसामाजिक समस्याका बारेमा चाहिँ राज्य नै अलिकति राज्यले नै त्यति धेरै चासो नदिइराखेको अवस्थामा हामीले चाहिँ अहिले मनोसामाजिक समस्यालाई कसरी न्यूनीकरण गर्ने र अर्को सँगसँग चाहिँ अब विपज्जन्य परिस्थितिमा चाहिँ हामीले हाम्रो मानसिक अवस्थालाई कसरी स्वस्थ राख्ने भन्ने कुरामा नै हामी चाहिँ अगाडि बढिराखेका छौँ अहिले
1: अनि कुन कुन ठाउँमा गएर कस्तो कस्तो खालको क्लासेसहरू ट्रेनिङहरू भनौँ न होइन सेमिनारहरू अथवा यो खालको चाहिँ कुन कुन ठाउँमा दिनुभयो किनभने तपाईँहरूको त धेरै पुरानो संस्था पनि भएन इट्स अ न्युली बर्न अर्गनाइजेसन होइन त्यसले गर्दाखेरि कुन कुन ठाउँमा तपाईँहरूले कार्य गरिरहनु आजको दिनसम्म चाहिँ कस्तो तपाईँहरूले ठ्याक्कै प्रत्यक्ष लाभ हुने गरेर कस्तो ठाउँहरूमा कार्य गर्नु
2: हाम्रो कार्यक्षेत्रको हिसाबले संस्थागत रूपमा कार्यक्षेत्र हाम्रो कास्की जिल्ला मात्रै नै हो हामीले कास्की जिल्लाभित्रका हर ठाउँमा पनि हामी आवश्यक महसुस गरेका ठाउँहरूमा चाहिँ हामी जान्छौँ अब जस्तै अलि रिसेन्टली अस्ति भर्खर हामी हाम्रो अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 स्थित दाङसिङ भन्ने ठाउँमा चाहिँ हामीले वैशाखको 26 गते लाग्छ वैशाखको 26 गते चाहिँ हामीले त्यहाँ महिलाहरूको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ र मोतीबिन्दु आँखा चेक जाँचको चाहिँ हामीले क्याम्प लिएर गयौं त्यो सँगसँगै हामीहरूले चाहिँ स्कूलमा विशेष गरी स्कूलमा किशोर किशोरीलाई र अभिभावकहरूलाई पनि हामीले चाहिँ मनोसामाजिक समस्या भनेको के हो किशोर किशोरी अवस्थामा चाहिँ हामीले हाम्रा नानी बाबुहरूलाई चाहिँ कसरी उनीहरूको मानसिकतालाई रिफ्रेस गराउने गरी घरमा प्यारेन्टिङ कसरी गर्नुपर्छ स्कूलहरूले कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरामा चाहिँ हामीले स्कूलमा समुदायमा विशेष गरी हामीले चाहिँ अहिले समुदायलाई नै फोकस गरेर विभिन्न आमा समूहहरूलाई अनि समुदायका विभिन्न समुदायमा गएर चाहिँ उहाँको सदस्यहरूलाई टोल विकास संस्था आमा समूहहरूमा चाहिँ हामीले अभिमुखीकरण कार्यक्रमहरू गर्ने गरेका छौँ।
1: कस्तो पाउनु भएको छ तपाईँहरू जुन यो कार्यक्रममा गइरहँदाखेरि यसको सचेतना कतिको महसुस गर्नु भएको छ कि विद्यार्थीहरू अथवा अभिभावकहरू समुदायकाहरूलाई यो मनोचिकित्सक मतलब मनोरोगको बारेमा चाहिँ नि कतिको अवेरनेस भएको फिल गर्नुभएको छ उहाँहरूलाई ज्ञान भएको महसुस गर्नुभयो कि भएन?
2: यसमा चाहिँ मलाई मेरो व्यक्तिगत अनुभव चाहिँ कस्तो लाग्छ भने म विगत केही समय कोपिला नेपालमा पनि काम गरेको थिएँ। त्यहाँबाट पनि मैले धेरै कुराहरू सिक्न पाएँ यो मानसिक स्वास्थ्यको क्षेत्रमा चाहिँ। अहिले आफै एउटा संस्था स्थापना गरेर काम गर्ने बेलामा चाहिँ हामी त्यो जुन ग्रास रुट लेभलमा जानलाई चाहिँ हामी अझै धेरै नै पछाडि परिसकेका रहेछौँ, अझै ढिलो भइसक्यो भन्ने चाहिँ मैले महसुस गर्छु। उहाँहरूको रेस्पोन्स चाहिँ एकदमै सकारात्मक आइराखेको छ। हामीलाई अस्ति नै हामी हाम्रो बच्चा अलिक सानो हुने ठुलो बच्चा हुनेहरूले चाहिँ हाम्रो छोराछोरी सानो हुने बेलामा यस्ता कुराहरू हामीले किन सिक्न पाइएन भन्नुहुन्छ। सानो बच्चाहरू हुनेहरूलाई चाहिँ हामीलाई कस्तो एकदमै इफेक्टिभ भयो, हामीले चाहिँ हाम्रा बच्चाहरूलाई चाहिँ हामीले हाम्रो बच्चाको रूपमा मात्रै हेरेका थियौँ भने उनीहरू त प्राकृतिक रूपमा एकजना मान्छे पनि रहेछन्, यिनीहरूको आफ्नो फरक किसिमको विचार हुँदो रहेछ। हामीले उनीहरूको चाहिँ बालबालिकाको विचारको सम्मान गर्न सकेका रहेछौँ, हामीले आफ्नो मात्रै विचार लादिराखेका रहेछौँ भन्ने कुरा चाहिँ विशेष गरी अभिभावकको र शिक्षकहरूमा पनि त्यस्तो देखिन्छ।
1: एउटै बुबा आमाका दुई तीनजना सन्तान हुन्छन् होइन, ती दाजुभाइ दिदी बहिनी एउटै परिवारमा त्यही खाना खान्छन्, त्यही आँगनमा खेल्छन्, त्यही विद्यालय जान्छन्, त्यही इन्भाइरोमेन्टमा हुर्किन्छन्। किन त्यो बाल बच्चाहरू फरक फरक चाहिँ किन हुन्छन् त? किनभने अब सबै कुरा अब त्यो आमा बाउले गरेको त्यो उनीहरूले जुन हुर्काउने उनीहरूको एउटा वे अफ प्यारेन्टिङ थियो अथवा स्कुलिङ थियो, एभ्रिथिङ इज सेम बट द चिल्ड्रन्स आर डिफरेन्ट, किन हुन्छ?
2: अब यसलाई त विज्ञानले आफ्नो तरिकाले परिभाषा गर्ने कुरा छँदैछ। मान्छे हरेक मान्छे चाहिँ आफ्नो फरक गुण लिएर चाहिँ जन्मिएकै हुन्छ, यसलाई त हामीले स्वीकार्नै पर्छ। त्यो सँगसँगै सोसियलाइजेसनको पाटोमा चाहिँ हामीले अब एउटा पहिलो स्कूल भनेर त हामीले घर परिवारलाई नै ठान्छौँ। घर परिवारमा पनि अब दिनेले कसरी दिएछ, लिनेले कसरी लिन्छ भन्ने कुरा चाहिँ उसको क्षमता अनुसार फरक फरक पर्न सक्छ। त्यो कारणले गर्दा फेरि एउटै भान्सा, एउटै आँगन, एउटै रूम हुँदैमा चाहिँ सबैजनाको विचार एउटै हुन्छ भन्ने पनि छैन। एउटै कोखमा बसेर जन्मिने ट्विन्सहरूको त फरक विचार हुन्छ भने अरू कुरा त अब एउटै स्कुलिङले सबैको विचार एउटै हुन्छ भन्ने चाहिँ हुँदैन।
1: भनेपछि प्रारब्धका कुराहरूसँग पनि जोड्न जरुरी छ होला, अनि त्यसपछि त्यो एउटा सन्तान हुर्काइराख्दा बाबा आमाको मेन्टालिटी, पहिलो सन्तान हुर्काउँदा त्यो जुन एक्साइटमेन्ट हुन्थ्यो भने कहिलेकाहीँ दोस्रो सन्तान झुक्किएर पनि भइरहेको हुन्छ होइन, कहिलेकाहीँ यसरी नै यस्तो खालको फ्रम द भेरी बिगनिङ अफ द बर्थ होइन त्यो उम्बा हुने बेलादेखि नै डिफरेन्ट साइकलहरू हुँदाखेरि मोस्ट प्रोबेब्ली त्यो कुराहरूले पनि इफेक्ट गरेको हुन सक्छ,
2: धेरै नै गर्न सक्छ। जुन एकदमै ओझेलमा परिएको छ बच्चा भनेको कुरा चाहिँ कस्तो हुँदो रहेछ भने केवल बच्चा भनेको बच्चा जन्माउनका लागि मात्रै होइन, जब बच्चा भ्रूणको रूपमा चाहिँ आमाको पाठेघरमा बसिराखेको हुन्छ त्यस बेलादेखि नै आमाको दिमागमा के कुराहरू चलिराखेका हुन्छन्। जस्तै अनवान्टेड बेबीहरू बर्थ भइराखेको छ नि त अहिले, त त्यस्तो अवस्थामा चाहिँ त्यो 9 महिनासम्म चाहिँ आमाको पेटमा बस्ने बेला बच्चा रहने बेलामा आमाको मनमा के विचारहरू आएको छ भन्ने कुराले चाहिँ भोलि जन्मिए पछाडि चाहिँ त्यो बच्चाको भविष्यसँग जोडिएको हुन्छ क्या, त्यस्तो चाहिँ देखिन्छ।
1: एक्ज्याक्टली, कस्तो ठ्याक्कै परिकन होइन, किनभने हामी त त्यही कुरा गर्ने गर्थ्यौँ कि एउटै आमा बाउको दुई तिनवटा छोराछोरी हुँदा किन फरक हुन्छन्, हुन त इट्स टाइम अनि त्यो एउटा म्याच्युरिटी जति पछि हुँदै जान्छ एउटा आमाको होइन मेन्टालिटी अनि म्याच्युरिटी एकदम डेभलप भइसकेको हुन्छ भने पहिला अलिकता त्यो सबै कुराको ज्ञान पनि भइसकेको हुँदैन, त्यसले गर्दा पनि डिफ्रेन्सिएट हुन सक्छ। अहिलेको आएर अहिलेको विशेष त भन्नुपर्दा तपाईँ आफैलाई पनि हेर्दा दुई यति धेरै संघ संस्थामा आबद्ध हुनुहुन्छ, एक्टिभ हुनुहुन्छ होइन, र अब अलिकता अस्वस्थ तपाईँ अलिकति खुट्टामा थोरै चोट लागिराख्दाखेरि पनि यसरी भ्याइ नभ्याइ गरिकन संघ संस्थालाई टाइम दिनु दिइराख्नु भएको छ, कस्तो लाग्छ? एउटा महिलालाई कति धेरै दिदी बहिनीहरू भ्याउँदैन भन्नुहुन्छ नि होइन, उहाँहरू घरको काममा होइन खाना पकाउँदा बच्चा हेर्दा यतिमै हामीलाई भ्याउँदैन, हामी वी आर भेरी बिजी भनेर भन्नुहुन्छ भने तपाईँ यसरी जुन यसरी आफूलाई सबै ठाउँमा इन्भल्भ गराइराख्नु भएको छ, अझ लिडरसिप गरिराख्नु भएको छ, त्यसले कस्तो लाग्छ? आर द अल द लेडिज आर क्वालिफाइड अर तपाईँ गर्नेलाई चाहिँ असाध्यै दुःख छ कि गाह्रो छ कि आर यु आर इन्जोइङ?
2: यस्तो हुन्छ म्याम, यसलाई चाहिँ के भन्छ, हामीले प्राथमिकतामा के कुरालाई राख्छौ भन्ने कुरा हो होइन. अर्को कुरा चाहिँ हामीले समय व्यवस्थापन कसरी गर्छौं र मैले मेरो जीवन चाहिँ कसरी अगाडि बढाउन चाहन्छु भन्ने कुरा त एउटा इन्डिभिजुअल व्यक्तिको हुन्छ. त्यो सँगसँगै त्यसो भन्दैमा एउटा व्यक्ति मात्रै सबै पनि होइन, हामी सामाजिक मान्छे हो, हामी पारिवारिक मान्छे हो, हाम्रो आफ्नो परिवार हुन्छ. परिवार चलाउने चाहिँ फरक फरक तरिकाहरू हुन्छन् हरेक परिवारको. त्यो सँगसँगै नै सबैभन्दा पहिला त मैले चाहिँ मेरो परिवार कसरी चलाउँछु भनेर एउटा योजनाबद्ध तरिकाले हामी अगाडि बढ्यौं भने मलाई लाग्छ सबैजनाले सबै काम गर्न सक्नुहुन्छ. यति कुरा के हो भने हामीले समय व्यवस्थापन गर्न सिक्नु पर्यो एउटा. अर्को कुरा चाहिँ प्राथमिकतामा मैले के कुरालाई राख्छु भन्ने कुरामा चाहिँ आफू कन्फर्म चाहिँ हुनुपर्छ.
1: अनि अहिले कति धेरै श्रीमानहरूको मतलब एउटा गुनासो आउँछ, अब श्रीमतीहरू पहिला भान्सामा एकदम अटेन्टिभ टाइम धेरै दिएर मिठो मिठो पकाएर सर्भ गर्नुहुन्थ्यो, श्रीमानको सेवामा सधैँ हाजिर हुनुहुन्थ्यो भने अहिले श्रीमतीलाई खोज्दाखेरि भेटिँदैन, कहिले कुन संस्थामा लिडरसिप गरिरहेको, कहीँ पार्टिसिपेट गरिरहेको भनेर उहाँहरूको गुनासो हामी सुन्ने गर्छौँ होइन. बट त्यो हाम्रो अब दिदी बहिनीहरू मोस्ट अफ द लेडिज आर इन्जोइङ, अनि कतिलाई चाहिँ गाह्रो हुँदो रहेछ होइन भन्ने कुरा पनि सुन्छौ. तर बाइ द वे सबै कुरालाई थाती राखिकन होइन, अब तपाईँ साइको सोसियलिस्ट पनि काउन्सिलर पनि हुनुहुन्छ, त्यसले गर्दाखेरि आज हाम्रो दिदी बहिनीहरू स्पेसियली तपाईँ हाम्रो उमेरका होइन दिदी बहिनीहरू कति चाहिँ नि सन्तान हुर्काउँदै गरेको, कति हुर्काइसक्नुभएका दिदी बहिनीहरूको मेन्टालिटी अझ स्पेसियली भनिरहनु पर्दा यो प्री मेनोपोजको र अनि मेनोपोज अनि आफ्टर मेनोपोज यो थ्री स्टेजमा बसिरहेको दिदी बहिनीहरू हामी प्रशस्त भेट्ने गर्छौँ समाजमा. अनि ती दिदी बहिनीहरूको धेरै समस्या आफ्ना ठाउँमा छन्, गुनासा आफ्ना ठाउँमा छन्, तर जीवनयापन चलि नै रहेको छ. यो जीवनलाई अझ सुरक्षित, अझ इन्जोएबल अनि यो लाइफलाई साँच्चीको सेलिब्रेट गर्नको लागि तपाईँले आजसम्मको तपाईँको अनुभव होइन, तपाईँको आफ्नो व्यक्तिगत अनुभव र तपाईँले समाजमा देख्नुभएको सोसियल समस्याहरूलाई समेट्दाखेरि दिदी बहिनीहरूलाई कस्तो खालको एउटा यो तपाईँले काउन्सिलिङ गर्दाखेरि एउटा समुदायमा हुन्थ्यो होला होइन, अभिभावक एउटा लिमिटेड एरिया लिमिटेड कम्युनिटीलाई कभर गर्छ भने आज हामी अन्नपूर्ण एफएम मार्फत बोलिरहेका छौँ, यो चाहिँ हाम्रो लाइभ एफएमबाट रेडियोबाट पनि गइरहेको छ भने यसलाई चाहिँ हामी फेरि फेसबुक लाइभबाट फेसबुकबाट पनि हेर्न सक्छौँ. त्यसले गर्दाखेरि म चाहन्छु कि तपाईँको यति कुराहरूले गर्दाखेरि हाम्रो दिदी बहिनीहरूलाई स्पेसियली चिल्ड्रेन्स आर दे आर बिजी इन स्टडी कोर्समा, अनि अब अलिकता एडल्टहरू चाहिँ दे आर एकदम होइन जबमा, अनि त्यस पछाडि एभ्री डे भनेको उहाँहरूको लाइफमा नयाँ अपर्च्युनिटीहरू भइरहेको क्षणहरू हुन्छन् भने यो आफ्टर 40 दिदी बहिनीहरूमा चाहिँ नि अलिकता नैराश्यता बढी आएको मैले महसुस गरिरहेको छु दिदी बहिनीहरूको कन्टेक्स्टमा हेर्नुपर्दाखेरि. उहाँहरूलाई धेरै गुनासो, अझ स्पेसियली भन्नुपर्दा उहाँहरूको धेरै गुनासो हुन्छन्, त्यसले गर्दा यी सबै कुरालाई सम्बोधन गरेर तपाईँले साँच्चीकै आफ्नो एक्सपिरियन्स, आफ्नो अनुभव अनि आफ्नो जुन कार्यक्षेत्रलाई बाटोको तर्फबाट बोल्नु पर्दाखेरि कसरी समेटेर उहाँहरूको लागि केही कुराहरू राखिदिनुहोस्।
2: हस् धन्यवाद. एकदमै समय सान्दर्भिक र समाजका सम्पूर्ण प्रश्नहरू चाहिँ एकै पटकमा चाहिँ उत्थान गरेर गर्नुभएको हजुरलाई एकदम धेरै धेरै धन्यवाद. म यो प्रश्न गर्ने शैलीको पनि सम्मान गर्न चाहन्छु. हजुरले भन्नुभयो जस्तै विशेष गरी हामी मिडल एजका महिलाहरू जो 40+ हुनुभएको छ उहाँहरूलाई चाहिँ कस्तो छ भने अहिले चाहिँ पहिला एउटा महिला मात्रै भएर बाँच्न पाउने हुनुहुन्थ्यो. अलिकति अगाडिको यो परिस्थितिसम्म चाहिँ एज ए हाउस होल्ड वाइफ भएर चाहिँ हाउस होल्ड गरेर उहाँहरू चाहिँ एकदम सीमित घेराभित्र हुनुहुन्थ्यो. उहाँहरूको चाहिँ तोकिएको जिम्मेवारी हुन्थ्यो कि मैले योभन्दा बढी गर्नुपर्छ भन्ने नै उहाँहरूलाई पनि हुँदैन थियो. एक सुरले आफ्नो काम गर्नुहुन्थ्यो, बच्चा बच्ची हुर्काउनुहुन्थ्यो, बिहे गर्नुहुन्थ्यो, त्यस पछाडि बिस्तारै आफ्नो जिम्मेवारी बदलिँदै जान्थ्यो, अर्को जेनेरेसनले जिम्मेवारी ह्यान्ड ओभर गर्थ्यो. यसरी नै चलिराखेको थियो सामान्य तरिकाले. उहाँहरूलाई अब घरभन्दा बाहिरको परिस्थिति त्यति थाहा पनि हुन्थेन, अब संसारै यही होला, हामी त यही नै सुख पाएको भन्ने भइरहेको थियो. अहिले बिस्तारै समय परिस्थिति बदलिँदो छ, मान्छेको विचार पनि बदलिँदै आएको छ. सूचना प्रविधिले हाम्रो टेक्नोलोजीहरूले चाहिँ यति धेरै मान्छेलाई अगाडि बढाइदिइसकेको छ कि अब त्यो हामी त्यहाँसम्म पुग्ने अवस्थामा नपुग्दै कतिपय अवस्थामा दुर्घटना, सामाजिक दुर्घटनाहरू, सामाजिक मानसिक दुर्घटनाहरू पनि भइराखेका छन्. हाम्रो यहाँ चाहिँ दुर्घटना भन्ने बित्तिकै एक्सिडेन्ट गर्ने बाइक मोटरसाइकल के भन्छ अरे गाडीहरू एक्सिडेन्ट पर्छ मात्रै होइन, हामी मानसिक रूपमा कति धेरै दुर्घटनामा परिराखेका छौँ डे टु डे होइन. अब हामी सबैजना मान्छे मान्छेहरू चाहिँ कुनै न कुनै परिस्थितिमा मानसिक दुर्घटनामा चाहिँ परिराखेकै छौँ। त्यो किन परिराखेका छौँ? अहिलेको रिसेन्ट परिस्थितिमा चाहिँ के छ भन्दाखेरि, अहिलेका महिलाहरू चाहिँ धेरै कामका दायराहरू धेरै भए, एउटा मात्रै अब घरको मात्रै काम गरेर उसलाई चाहिँ सुख नै छैन क्या। अब पढे लेखेको मान्छे छ, काम गर्नै पर्यो, त्यसपछि आफ्नो चाहिँ साथीभाइको सर्कल हुन्छ, अफिसियल सर्कल हुन्छ, घर हुन्छ, इष्टमित्र हुन्छ, यो सबै कुरा त्यो सँगसँगै अब अहिलेको परिस्थितिमा बच्चाहरू ह्यान्डल गर्न पनि सजिलो छैन। यो सबै कुरा गर्दा फेरि महिलाहरूलाई सजिलो भएको चाहिँ देखिँदै देखिँदैन, एकदमै गाह्रो छ। अनि अर्को कुरा के छ भने, तीनवटा चारवटा लगभग तीनवटा पुस्ता चाहिँ सँगसँगै हिँडिराखेको छ क्या अहिले चाहिँ। एउटा परिवारमा हेर्ने भने हजुरबाको पुस्ता हुन्छ, छोराको पुस्ता हुन्छ, नातिको पुस्ता हुन्छ, तीनवटा। यो जेनेरेसन ग्यापले गर्दा फेरि पनि त्यो बिचको मिडल एजको महिलाहरू जुन बुहारीको अवस्थामा अहिले हुनुहुन्छ, उहाँहरूलाई चाहिँ त्यो दुईवटा जेनेरेसनको ग्याप परिपूर्ति गर्नको लागि वास्तवमा एकदमै कठिनाइ छ। जो हाम्रो समुदायले, हाम्रो परिवारले बुहारीको भूमिकामा अहिले जुन महिलाहरू रहनुहुन्छ, एउटा चाहिँ आफ्नो छोरा छ, एउटा आफ्नो सासू हजुरा हुनुहुन्छ, त्यो बीचमा चाहिँ अब पहिलो र तेस्रो जेनेरेसनलाई चाहिँ बीचमा मिलाएर राख्नलाई अहिलेको महिलाहरूलाई वास्तवमा सजिलो छँदै छैन। अब त्यसैसँग पनि कतिपयलाई त अब यो परिस्थिति यसरी हामीले जेनेरेसन ग्याप मेन्टेन गर्नुपर्छ, हामीले यसो गर्नुपर्छ भन्ने कुरा जानकारी हुँदा हुँदै त उहाँहरूलाई गाह्रो छ भने, कतिपय महिलाहरूलाई त त्यो थाहा पनि छैन, कसरी ह्यान्डल गर्ने भन्ने कुरा थाहा छैन। अनि अर्को कुरा हजुरले एउटा महत्वपूर्ण कुरा के गर्नुभयो भने, महिलाहरू विभिन्न संघ संस्थामा आबद्ध भएर घरको कामलाई भन्दा बाहिर बढी व्यस्त हुने बेलामा श्रीमानहरू ले जुन गुनासो गर्नुहुन्छ, अब सबैजनाले त गर्नुहुन्न, कसैको अब आफ्नो परिवार चलाउने तरिका, परिवारको संख्याको हिसाबले पनि धेरैजना परिवार हुनुहुन्छ भने त सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुभएको हुन्छ, एउटा महिलालाई मात्रै धेरै प्रेसर नपर्न सक्छ। कतै कतै फेरि अब जति पढे लेखे पनि जे गरे पनि महिला भनेको महिला हो, ऊ घरभित्र मात्रै सीमित हुनुपर्छ, तिमी किन बाहिर गयौ, तिम्रो व्यस्तताले घरमा मेरो खाने सेड्युल मिलेन, बच्चा बच्चीको खाने सेड्युल मिलेन, मेरो बा आमाको चाहिँ खाने सेड्युल मिलेन, अब औषधिको सेड्युल मिलेन भन्नेहरू पनि धेरै हुनुहुन्छ। तिनै इस्युहरू लिएर हामी काममा प्रयास नेपालको अफिसमा चाहिँ मनोसामाजिक परामर्शको लागि आउनेहरू पनि धेरै हुनुहुन्छ। अब 10 वर्षको किशोर किशोरीदेखि लिएर अब 60-65-70 वर्षसम्मको चाहिँ विशेष गरी महिलाहरू चाहिँ हाम्रोमा काउन्सिलिङमा त्यसरी आउनुहुन्छ। हामीले यो समाजको विविधतालाई चाहिँ ह्यान्डल गर्न नसकेर हामी त्यसका लागि परिपक्वता हामीमा भएन, हामीलाई चाहिँ त्यो अभिमुखीकरण त्यो नै भएन क्या, तालिमहरू हुन्छ होइन। अब हामी केही कुरामा पनि परिपक्व हुन नपाउँदै त्यो चिज हाम्रो अगाडि, हामी जुन चिज प्रयोग गर्नका लागि परिपक्व छैनौँ, तालिम प्राप्त छैनौँ भने त्यो चिज हामीसँग आयो भने उही भन्छन् नि बाँदरको हातमा नरिवल भने जस्तै, अहिलेको परिस्थिति चाहिँ विशेष गरी महिलाहरूलाई चाहिँ सबै कुरा एकैचोटि आइदिएको छ, हामीले ह्यान्डल गर्नै सकेनौँ, घर पनि धान्नु परेको छ, समाज पनि धान्नु परेको छ, त्यो सँगसँगै अहिले आएका नयाँ प्रविधिसँग पनि फ्यामिलियर हुनका लागि महिलाहरूलाई वास्तवमा त्यो समस्या चाहिँ छ।
0: यो सबैलाई समस्याहरू त छन्, समाधानका पाटोहरू कस्तो?
2: समाधानका पाटोहरू अब बिस्तारै हामीले धेरै समाधानका पाटाहरू छन्, अब विभिन्न अध्ययनहरूले पनि देखाएको छ होइन। अब सबैजनालाई हामीले सबैभन्दा पहिला त हामी हाम्रो मनलाई स्थिर गर्नका लागि हामीले के गर्न सक्छौ, अब जे प्राप्त छ त्यसलाई नै पर्याप्त मानेर हामी चाहिँ अलिकति चाहिँ के भन्छ अरे, धेरै महत्वाकांक्षी भएर पनि हाम्रो समाज चाहिँ अहिले अलि धेरै विखण्डन भइराखेको, अब धेरै दुर्घटनाहरू भइराखेको छ। अब हिजो हो कि अस्ति भर्खर पनि एकजना श्रीमानले चाहिँ श्रीमतीको हत्या गरेको भनेर यस्तो विभत्स समाचारहरू हामीले हरेक दिन सुन्नु परिरहेको अवस्थामा चाहिँ हामीहरू समाजमा चाहिँ सामाजिकीकरणको स्कुलिङ हाम्रो फरक भयो कि, अथवा राज्य स्तरबाट चाहिँ काहीँ राज्य सञ्चालनमा चुक्यो कि सरकार, अथवा हामी सामाजिक अभियन्ताहरूले नै कतै हामी नै चुक्यौं कि, हामीले दिनुपर्ने ठाउँमा चाहिँ शिक्षा दिन सकेनौ कि, मलाई त्यस्तो लाग्छ मेरो व्यक्तिगत कुरा। अब त्यो सँगसँगै हामीले यस्ता सचेतनामूलक कार्यक्रमहरू चाहिँ टोल टोल बस्ती बस्तीमा लग्न सक्यौं, सबैजनालाई चाहिँ अब हामीले कार्यक्रम लगेर मात्रै भएन, लिने मान्छेहरू पनि इच्छुक हुनु पर्यो, हामीले केही कुरा सिक्नु पर्ने रहेछ भन्ने कुरा चाहिँ उहाँहरूलाई भोग जगाउन यदि हामीले सक्यौं भने सायद यो समस्या समाधान हुन्छ छिटै।
0: कस्तो ठ्याक्कै भन्नुभयो कि जो प्राप्त छ त्यो नै पर्याप्त छ भनेर हाम्रो दिदीबहिनी, स्पेसियली हामी महिलाको कुरा गरिराखेका छौँ, महिलाहरू दिदीबहिनीहरूले यो कुरालाई अलिकति मनन गर्न सक्नुभयो भन्ने र सधैँ आफूभन्दा अलिकता तल चाहिँ नि हेर्ने पानी बसाल्यो र आफू भन्दा माथिलाई चाहिँ नि अलिकता त्यसलाई चाहिँ नि अलिकता मुभी हेरे जस्तै गरेर हेरिराखेरी राम्रो त्यसले गर्दा अलिकता प्रयास नेपालले जुन प्रयास गरिरहेको छ त्यो प्रयासमा चाहिँ नि हामीहरूको पनि आफूलाई आफूले पनि आफूलाई प्रयास गर्ने चाहिँ नि बानीहरू गर्दै बसाल्दै जाने र प्रयत्न गर्दै गर्यो भने चाहिँ नि यस्ता खालका समस्याहरू साह्रै समस्याको रूपमा रहँदैनन् होला र सबैभन्दा ठूलो कुरा यहाँले पनि भन्नुभयो सक्नुभयो कि मनलाई चाहिँ नि सम्हाल्न सक्ने सबैभन्दा ठूलो सबैभन्दा महत्वपूर्ण कुरा नै मन नै हो त्यो मनले र हामीले भन्छन् नि होइन यो मन त बाँदर जस्तै छ तर पनि बाँदरलाई एउटा डोरी बाँधिएर राख्यो भने जतिसम्म डोरी बाँधेको छ त्योभन्दा बाहिर त जाँदैन त्यसैले गर्दा हामीले मनको डोरीलाई पनि एउटा लिमिटेड ठाउँसम्म बाँध्न सक्यो भने मेरो परिधि कता हो मैले कुन ठाउँसम्म मेरो हैसियत छ मैले गर्न सक्ने मेरो क्षमता भनेर आफ्नो मनलाई बाँध्न सकेको खण्डमा यस्ता खालका दुर्घटनाहरूबाट बच्न सकिन्छ मनबाट आउने एट्याकहरूबाट मनलाई एट्याक नै गरिरहेको छ आज फलानाले यो गर्यो म किन नगर्ने फलानाले यो लायो म किन नसक्ने यस्ता खालका एउटा जुन अदृश्य घटनाहरू घटिरहेका छन् अन्तर मनभित्र रहेका यी घटनाहरूलाई यो दुर्घटनाहरूलाई हामीले चाहिँ नि जोगाउन चाहिँ सकिन्छ र अब हामी दिदी बहिनीहरूको कुरा त गर्यौं हाम्रा नानी बाबुहरूको स्पेसियली होइन अहिले धेरै जिम्मेवारी महिला दिदी बहिनीलाई आफ्नो बालबच्चाको रहेको छ र अलिकता बच्चा राम्रै भइन्जेल त पहिला सुन बा आमाहरूले कुरा गर्नुहुन्थ्यो राम्रो भए बाउको छोरा अलिकता बिग्रे आमाको छोरा छोरी भन्ने होइन त्यो एउटा त्यो एउटा ठेको थियो नि त होइन तर अब त्यो बाउ आमाको भन्दा पनि सन्तान दुवैको होइन र एउटा सन्तानलाई साँच्चीकै राम्रो शिक्षा स्वास्थ्य यो सँगैसँगै एउटा मनलाई अलिकता स्ट्रङ बनाउनका लागि प्रयास नेपालले कस्तो काम गर्न सक्छ र अझ भन्नुपर्दाखेरि भोलिको दिनमा आज हाम्रो कार्यक्रम सुनिरहनुभएका हाम्रा श्रोतावर्गले पनि यसरी ओहो प्रयास नेपालले यस्तो राम्रो काम गर्दो रहेछ हाम्रो संस्थामा पनि हाम्रो टोलमा हाम्रो आमा समूहमा पनि यसरी उहाँहरूलाई इन्भाइट गर्न पाए हुन्थ्यो भने तपाईँहरूसँग सम्पर्कमा कसरी आउने यो बारे पनि बताइदिनुहोस्।
2: हस् धन्यवाद। एकदम महत्वपूर्ण कुरा मैले थोरै हजुरले भन्नुभयो भन्दा अगाडि के चाहिँ जोड्न चाहे भने जस्तै हामी बालबालिकाको कुरामा प्रवेश गरिराखेका छौँ बालबालिकाको कुरामा चाहिँ हाम्रो अहिले मिडल एजको जुन उमेर समुदाय मिडल एजको अथवा हामीभन्दा अलि पछिल्लो पुस्ता जुन अहिले भर्खरै आमा बन्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ म कृपया विन्ती गरेर के भन्छु भने सानो उमेरदेखि सोसियल मिडियामा बच्चाहरूलाई नलेराइदिनु भन्न चाहन्छु। हामी सानोमा हाम्रो इन्टरटेनका लागि बालबालिकालाई प्रयोग गरिराख्यौं टिकटक बनायौं उनीहरूको भिडियो बनायौं लाइक र के भन्छ नि अहिले टिकटकमा त्यसका लागि चाहिँ हामीहरूले बच्चाहरूको चाहिँ फोटो भिडियोहरू सार्वजनिक गर्यौं। भोलि गएपछि के हुँदो रहेछ भने बच्चालाई त थाहा हुँदैन नि मोबाइल किन चलाइन्छ भन्ने कुरा बच्चाले थाहा पाएर चलाएको हुँदैन के हामी प्यारेन्ट्सहरू विशेष गरी आमाहरू आमाहरूले चाहिँ मन नदुखाउनु होला मैले रेडियो मार्फत यो भनिराखेको छु बालबालिकालाई चाहिँ सुरुको अवस्थादेखि नै बच्चाहरूलाई चाहिँ सोसियल मिडियामा कृपया त्यो नदेखाइदिनु होला भोलि गए पछाडि त्यो कारणले नै बच्चाहरूलाई के छ भने मैले मसँग काउन्सिलिङमा आउने अहिले जस्तै 15-16 वर्षको बच्चाहरूको चाहिँ गुनासो के हुन्छ भने उनीहरूको 2-3 वर्षको भिडियोले उनीहरूलाई अहिले चाहिँ एकदम अट्याक गरिराखेको हुन्छ क्या 2-3 वर्ष अगाडि अब प्यारेन्ट्सहरूले आफ्नो रमाइलोको लागि होइन आफ्नो बच्चा एकदम राम्रो देखिए भनेर नै उहाँहरूले सेयर गर्नुहुन्छ नि त नराम्रो होस् भनेर कुनै पनि आमाले आफ्नो बच्चाको फोटो सोसियल मिडियामा राखेको हुँदैन त्यो 2-3 वर्ष 4 वर्ष 5 वर्ष मुनिको सोसियल मिडियामा राखेको फोटोले चाहिँ त्यो किशोरीलाई अहिले प्रभाव पारिराखेको छ त्यो कारणले गर्दा फेरि अब किन भन्ने प्रश्न आउँछ त्यहाँनिर किनकि अब जुन 3-5 वर्ष तल हुँदाखेरि त उसको आफ्नो विचारै हुँदैन नि त प्यारेन्ट्सले जे गर भनेको छ उसले त्यही गरेको गरिराखेको हुन्छ भोलि ऊ 15-16 वर्ष 14 वर्ष पुगिसके पछाडि त त्यो एक्टिभिटी उसलाई मन नपरेको हुन सक्छ नि त अनि त्यसपछि त्यो कारणले मैले त्यति बेला किन यस्तो गरेँ होला मेरो प्यारेन्ट्सले मलाई किन सोसियल मिडियामा यसरी राखिदिनु भयो होला मलाई त्यो कुराले अहिले एकदमै नराम्रो लाग्छ म पढेर एकदमै ध्यान केन्द्रित गरेर फोकस गरेर मैले पढ्नै सकिनँ मलाई त्यो दृश्यहरू म जुन सानो उमेरमा थिएँ त्यो भिडियोको दृश्यहरूले चाहिँ मलाई अहिले आएर एकदमै पढ्न डिस्टर्ब भइराखेको छ भन्ने जस्तो कुराहरू उहाँहरूले गर्नुहुन्छ त्यही भएर हामी आमाहरूले विचार गर्नुपर्ने कुरा चाहिँ बच्चा केवल हाम्रो बच्चा मात्रै होइन, ऊ यो पृथ्वीको एउटा महत्वपूर्ण मान्छे, ऊ आफ्नै छुट्टै प्रकारको विचार बोकेर आएको मान्छे पनि हो। उसको आफ्नो विचारले केही गर्न सक्ने उमेर नपुगुन्जेलसम्म चाहिँ आफ्नो विचारमा बच्चाहरूलाई चाहिँ नलगाइदिनु होला भनेर म अनुरोध गर्न चाहन्छु। किनभने मैले प्रत्यक्ष रूपमा किशोर किशोरीको कुरा सुन्ने बेलामा सोसियल मिडियामा आफ्नो चाहिँ सानो उमेरको फोटो भिडियोहरू राखिदिएको कारणले बच्चाहरूले अहिले कन्सन्ट्रेट भएर पढ्न नसकेको अवस्था छ। समाजमा चाहिँ अब त्यो भिडियो देखेर तिमी त सानोमा यस्तो थियौ नि भनेर चाहिँ आफूभन्दा ठूलो मान्छेहरूले त्यो भिडियो देखाउने अथवा भनेर चाहिँ आफूलाई एउटा गफको विषयवस्तु बनाइदिँदाखेरि अहिलेको बच्चाहरूलाई त्यो मन नपरिराखेर उनीहरू चाहिँ जे काममा पनि फोकस हुन नसकेको र बाहिर समुदायमा चाहिँ त्यसरी एकदम कन्फिडेन्ट भएर बाहिर निस्किन नसकेको पनि परिस्थिति चाहिँ मैले प्रत्यक्ष रूपमा चाहिँ म आफैले बच्चाहरूको अनुभव सुनिराख्दाखेरि हामी अभिभावकहरू चाहिँ बच्चालाई दोष दिन भन्दा पहिला हामी पनि सुध्रिन चाहिँ मलाई अहिलेको परिस्थितिमा आफ्नो बच्चालाई सबैजनाले राम्रै गर्न खोजी त राख्नु भएको हुन्छ। मैले यति भनिराख्दाखेरि सम्पूर्ण अभिभावकहरूलाई फेरि मनमा नराम्रो चोट पनि पुग्न सक्छ, म त्यसका लागि क्षमा चाहन्छु। मैले अहिले किशोर किशोरीको भाषा मात्रै व्यक्त गरेको, यसका लागि फेरि म अभिभावकले कतै मन दुखाउनु भयो भने त्यसका लागि फेरि माफी माग्न चाहन्छु।
0: पके पनि एउटा काउन्सिलरको संग जसरी अब एउटा जो आउँछ होइन बाल बच्चाहरूले जुन कुराहरू राख्नुभयो त्यसलाई आधार मानेर तपाईँ बोलिराख्नु भएको छ। पक्कै पनि हाम्रो यो जेनेरेसनले चाहिँ स्पेसियली भन्नुभयो सोसियल मिडियाको त्यसबाट धेरै कुरा लिन सकिन्छ, ज्ञानका कुरा, शिक्षाका कुरा, यति धेरै विश्वभरिका ज्ञान लिन सकिन्छ, तर त्यसलाई जस्ट डोन्ट युज इट जस्ट फर इन्टरटेनमेन्ट। एउटा सेल्फ इन्टरटेनमेन्ट मात्र नभइकन एउटा परिवारको अरू सदस्य अथवा साथीभाइ कसैको पनि इन्टरटेनको लागि भनेर अझ स्पेसियली भन्नुपर्दा यहाँले भन्नुभयो कि सानो एजदेखि नै यो सोसियल मिडिया चाहिँ नि कम्प्लिटली अवोइड नै गर्नु दादाहरू, त्यो जसले गर्दाखेरि बच्चाहरूलाई पनि एउटा हुन त यो अब फेरि एउटा हेर्दै बच्चाहरूको स्क्रिनमा पनि के के आउँछ होइन, त्यसले गर्दाखेरि बच्चाहरूलाई कहिले कसै सबै एउटै हुँदैनन् होइन, सबैजना बच्चाहरू स्ट्रङ हुँदैनन्, त्यसले गर्दाखेरि अलिकता त्यसलाई नराम्रो बाटोतिर पनि लैजान सक्छ। हामीले धेरै घटनाहरू पनि सुनेका छौँ यो बारेमा र हामी आज हामी पकेपर एकदम रमाइलो कुराकानी गरिरहेका छौँ, यो संस्थागत कुरा सँगै सँगै मनका कुराहरू गरिरहेका छौँ। मनका कुराहरू कतिले व्यक्त गर्न सक्छन्, कतिले मनभित्र नै बाँधेर राखेको हामीले पाउँछौ। स्पेसियली भन्नुपर्दाखेरि हाम्रो दिदी बहिनीहरू जसलाई चाहिँ अलिकता दबावमा राखिएको हुन्छ होइन, हामी त्यहाँ भेराइटिज अफ महिलाहरू देख्ने गर्छौँ, तपाईँकोमा त आउँछन् नै होला, कति दिदी बहिनीहरू स्वतन्त्र रूपमा आफ्नो जीवनयापन गरिरहेको छन् भने कतिजना दिदी बहिनीहरू चाहिँ प्रेसरमा होइन डर त्रासमा बसिरहेको, यो दिदी बहिनीहरूलाई यस्तो यो जुन समस्या होइन आफ्नो समस्या मनका कुराहरू व्यक्त गर्न कतिले सक्छन् कतिले सक्दैनन्, यो इज द्याट करेक्ट अर राइट कि रङ, कतिले कुरा व्यक्त गर्छन् र यसको नै फेरि अलिकता गफ भइ जान्छ, कतिले व्यक्त गर्दैन र मनभित्र कुण्ठा भइराखेको हुन्छ, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?
2: एकदम समय सान्दर्भिक प्रश्न गर्नुभयो, यसका लागि हजुरलाई फेरि म पूरा धन्यवाद दिन चाहन्छु। मैले यो प्रेसर भन्ने बित्तिकै मेरो दिमागमा प्रेसर कुकर नै आउँछ क्या। प्रेसर कुकर किन आउँछ भन्दाखेरि हामी महिला अथवा पुरुष, अब हामीले चाहिँ महिलालाई नै बढी फोकस गरिराख्दाखेरि पुरुषहरू पनि कम प्रेसरमा चाहिँ हुनुहुँदैन है। अहिलेको यो बदलिँदो परिवेश एकदम छिटो छिटो छिटो विकासका कुराहरू भइराखेको छ, परिवार आवश्यकताहरू बढ़िरहेको बेलामा पुरुष पनि कम प्रेसरमा चाहिँ हुनुहुँदैन। त्यो सँगसँगै हामी महिलाहरूका प्रेसरका कुराहरू धेरै हुन्छन् होइन, फरक फरक आयामका हुन्छन् नि त, पुरुषले लिने प्रेसर र महिलाले लिने प्रेसर। यसमा चाहिँ मैले के सन्दर्भ जोड्न चाहन्छु भने मैले यसलाई चाहिँ एउटा प्रेसर कुकरलाई चाहिँ उदाहरणको रूपमा लिन चाहन्छु क्या। हामी भनेको प्रेसर कुकर नै हो, हाम्रो मनलाई एउटा प्रेसर कुकरको रूपमा हामीले इमेजिन गर्ने हो भनेदेखि नियमित रूपमा प्रेसर कुकरमा सिटी लाग्यो, मानौ कि हामीले मनका कुराहरू सेयर गरिराख्यौं भने हाम्रो दिनचर्या इजिली चल्दै जान्छ, मनमा त्यस्तो कुण्ठा बनेर केही पनि बस्दैन। आखिर मन एउटा झोला न हो, एउटा भाँडो न हो, होइन, सीमितता त त्यसको पनि त छ नि। त्यो कारणले अब कुकरमा कुनै बेला समस्या आयो, वासर बिग्रियो, त्यसमा सिटी लागेर भित्रको हावा बाहिर निस्किन सकेन भने के हुन्छ, ब्लास्ट हुनु परेन। त्यसको उपाय जसरी भित्र जम्मा भएको ग्यास त बाहिर आउनु पर्यो नि त, त्यो बाफ होइन, बाफ बाहिर आउनलाई जसरी नै एउटा वे त खोज्छ नि त। भनेपछि जहाँनिर कमजोर भएको छ वासर जाने हो कि त्यो कहाँनिर फुट्नु पर्ने हो, जहाँनिर कमजोर छ त्यो फुटेर बाहिर निस्केर एउटा भयानक दुर्घटना हुन्छ नै। त्यस्तै हामी मानव मन पनि मानवकै एउटा कुकर नै हो। हामीले नियमित संवाद गर्यौं, अब अनावश्यक ठाउँमा भन्दा पनि सही ठाउँमा हामीले आफ्नो कुराहरू सियरिङ गर्यौं, संवाद गर्यौं, एकअर्कालाई चाहिँ केयर गर्यौं, सियर गर्ने र केयर गर्ने नै भन्छ मेन्टल हेल्थमा विशेष गरी होइन। यो दुवै गर्यौं भने हाम्रो मन पनि रेगुलर सिटी लाग्छ, दाल भात पाके जसरी हाम्रो जीवनयापन चलिरहेको छ। जब हामीले हाम्रा मनका कुराहरू कुण्ठा बनाएर मनमा चाहिँ स्टोर गर्न थाल्यौं, कुनै पनि बेला चाहिँ त्यो ब्लास्ट भएर बाहिर निस्कन्छ र मानसिक रूपमा भयानक दुर्घटना समाजमा, व्यक्तिमा, परिवारमा जहाँ पनि भइराखेको देखिन्छ। त्यही भएर यो सियर एन्ड केयरलाई चाहिँ हामीले प्राथमिकतामा राखेर कम्तीमा सियर गर्ने गरौं। यो सियर गर्दै गर्दा फेरि पनि अर्को फेरि यस सँगसँगै चाहिँ मलाई फेरि कसलाई सियर गर्ने त नि, फेरि इम्पोर्टेन्ट कुरा त त्यो छ नि त। त्यही भएर त्यो मलाई एउटा कुरा चाहिँ के याद आउँछ यो सियर एन्ड केयरमा चाहिँ भने एउटा कुकरसँग जोड्न चाहन्छु मैले हाम्रो मनलाई, अनि अर्को सियरिङ गर्ने कुरालाई चाहिँ एउटा चौतारो, एउटा उकालोको बिचमा चाहिँ चौतारो, डाँडामा चौतारो किन राखिँदो रहेछ भनेर चाहिँ मलाई पहिला यो चौतारो जस्ट बस्नका लागि, शीतलका लागि मात्रै बनाइन्छ जस्तो लाग्थ्यो। जब म यो मेन्टल हेल्थमा काम गर्न थालेँ त्यसपछि मेरो चौताराप्रतिको दृष्टिकोण बदलियो क्या। किन बदल्यो भन्दाखेरि अब एउटा भारी बोकेर हिँड्ने भरियाहरू जो चाहिँ उकालोमा चढ्दै चढ्दै छिँडी चढ्दै चढ्दै जानुहुन्छ, बाटोमा त थुप्रै चिँडीहरू हुन्छन्, जुन चिँडीलाई हामीले हाम्रा साथीहरू, हाम्रा इष्टमित्र, हाम्रा परिवारका सदस्यहरूलाई चाहिँ मैले त्यो सिँढीसँग कम्पेयर गर्छु। जुन चौतारो छ त्यो चौतारो भनेको चाहिँ कस्तो ठाउँ रहेछ भने भारी बिसाउनको लागि उपयुक्त ठाउँ, जहाँ कि हामी साइको सोसियल काउन्सिलरहरू यिनै मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघ संस्थाहरूलाई चाहिँ मैले चौतारोको रूपमा लिने गरेँ। अब त्यो सिँढी सिँढीमा भारी बिसायो भने बोक्नलाई त समस्या भयो नि त, बिसाउन्जेल त आनन्द आयो, मैले त्यहाँ जुन सिँढीमा मलाई थकै लाग्यो त्यही सिँढीमा मैले मेरो भारी बिसाएँ, यान कि मैले बाटोमा जो भेटिन्छ त्यही मान्छेलाई मेरो मनका कुरा भने भन्नुहुन्जेल त हामी फ्रेस भयौं नि। अब जब त्यो सिँढीबाट भारी बोकेर हामी आफ्नो गन्तव्यमा त पुग्नु नै छ, अनि त्यो गन्तव्यमा पुग्ने बेलामा चाहिँ अब त्यो भारी धकालिदिने न त्यहाँ कोही मान्छे हुन्छ, न सुरक्षित तरिकाले भारी बोकाएर हाम्रो गन्तव्यमा पुर्याइदिने कोही हुन्छ। एकैछिन आनन्द आयो तर फेरि हामी चाहिँ भारी बोकेर पुनः गन्तव्यमा जान चाहिँ असाध्यै धेरै समस्या हुन्छ। त्यस्तै अब हामीले पनि बिच बाटोमा प्रत्येक भेटिएका मान्छेलाई हाम्रा कुरा सेयर गर्यौँ भने त सेयर गरुन्जेल आनन्द हो, आज मलाई कस्तो हल्का भयो भन्छौ, तर एकछिनपछि छरपष्ट भएर भुइँमा ती कुराहरू पोखिसके पछाडि त सम्हाल्न त फेरि गाह्रो हुन्छ। त्यही भएर जसरी त्यो भारी एउटा चौतारोमा स्टेप स्टेप कस्तो होइन वैज्ञानिक तरिकाले स्टेप बनाएको हुन्छ, सर्लकै एउटा भरियाले भारी यसरी बिसाउँछ, आराम गर्छ, फेरि सुरक्षित तरिकाले बोकेर लान्छ, केही दुर्घटना हुँदैन त्यहाँ। त्यही भएर हामीहरूले चाहिँ के भन्छ भने चौतारो भनेको हामी साइको सोसियल काउन्सिलर हुन् जसले हामीले उहाँहरूको गोपनीयताको चाहिँ ख्याल गरेका हुन्छौँ, उहाँहरूले जहाँ आफ्नो कुराहरू राख्नुहुन्छ त्यो कुरा त्यहीँ नै सिद्धिन्छ, त्यहीँ नै सुरक्षित हुन्छ। अब दुर्घटना हुने त्यस्ता केही कुराहरू छन् भने हामीले चाहिँ सम्बन्धित
0: पनि
2: खोजिदिन्छौँ, सम्बन्धित निकायसम्म पुर्याउँछौँ। त्यो कारणले यो प्रेसर कुकर र चौतारो चाहिँ मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण लाग्छ।
0: धेरै धन्यवाद दिन चाहन्छु। आज धेरै कुराकानी गर्यो प्रयास पाल मात्र नभइकन मनलाई पनि कसरी सुरक्षित राख्ने भन्ने प्रयासको बारेमा पनि हामी कुरा गर्यौं। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो महत्वपूर्ण समयको लागि। अस्वस्थताको बावजुद पनि हाम्रो स्टुडियोसम्म आइदिनु भयो र आगामी दिनमा पनि यहाँसँग अझ बढी कुरा गर्ने हामी पक्कै पनि यो समय लिने नै छौ, निकाल्ने नै छौ। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म व्यक्तिगत अनि अन्नपूर्ण एफएम परिवारको तर्फबाट।
2: थ्याङ्क यू, म पनि मेरो व्यक्तिगत र प्रयास नेपाल सम्पूर्ण टिमको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: धन्यवाद, हामी धेरै कुराकानी गर्यौं यो कार्यक्रम समय संवादमा सुनेर यहाँहरूले साथ दिनुभयो, यहाँहरूलाई पनि धन्यवाद दिँदै विदा हुन चाहन्छु। हवस् त, धन्यवाद।
3: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्?
4: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
3: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
4: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
3: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
4: एकदमै राम्रो, सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
3: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
4: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी

0: दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
0: टिपी राख त 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: डिजिटल ठगीबाट बचौं।
11: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
10: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
11: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
12: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
13: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
12: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
13: शिखर इन्स्योरेन्सको सहकार्यमा
12: अस्पताल खर्च सहाराले गर्छ।
13: ई सेवा सबै सधैँ सँगै।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
11: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित GEF गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
14: विस्तृत जानकारीको लागि
11: 061-5736-3161-4157-144, 98-460-1796।
14: संस्थापक प्राचार्य GEF गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।

0: फोन पॉइन्टसँग सधैँ रिवार्डेड।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल

0: श्रम शोषण गरेको उजुरी पारेको छ। तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
1: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
2: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
3: नेपाल सरकार, विज्ञापन हो।
13: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
14: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
13: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
14: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
13: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-0279।
15: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
16: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
17: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
17: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
16: ए हो र बाबु?
17: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
16: ए
17: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
16: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
13: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
14: ए हो र? अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
13: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र? अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
14: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 9956-00536।
19: हेलो
17: हेलो बहिनी, सन्चै छौ?
19: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
17: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: अनि हुलाकमा पो जानु?
17: हो नि, हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
17: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
17: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
19: ए, सहरमा मात्र होला नि?
17: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
3: Baje dekhi nati sama paina maile kunai khot, tesaile bhane jasto gahana kinna jaubhai rupako.
4: Time check.
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
4: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
6: विशेषताहरू
7: विषय विज्ञद्वारा अध्यापन गराइने
6: अत्याधुनिक प्रयोगशाला
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
5: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
8: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर। फोन 061-570-718, 98-63-32-836, 98-560-22-099।
9: अब पढाइ हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
10: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
9: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबा र माटेपानीमा कक्षा 11 मा भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
10: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ।
4: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी, फोन 061-75-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
11: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
12: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैडापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
11: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
12: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
11: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
12: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
11: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
12: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
11: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
12: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
11: भर्ना खुल्यो।
13: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
11: हाम्रा विशेषताहरू,
14: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
11: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
14: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
11: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
14: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
15: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
16: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
15: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
16: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
15: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
16: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
15: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
16: टिपी राख त, 98-410-68-091 वा 98-560-80-460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: नमस्कार सेन सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: फ्रिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
6: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
5: किन आत्तिनु पर्यो? फ्रिस्टेल हस्पिटलमा खुलेको फ्रिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-0084-46-525.
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर.
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
7: उपचार हुने रोगहरू
8: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
9: फोन 061-590-162-590-163.
10: डिजिटल ठगीबाट बचौ.
11: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्. बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
10: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
11: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल.
12: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
12: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ. कन्ट्याक्ट 98-513-55-928. विजिट www.landmarknepal.com.

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनाशुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0615-91-728, मोबाइल 98560-27-29।
9: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
12: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: उपचार हुने समस्याहरू
12: हृदयघात,
11: हाई ब्लड
13: प्रेसर,
14: हार्ट फेल,
13: छाती को दुखाई तथा थकान,
14: मुटु को भल्क मा समस्या,
13: मुटु को बाथ रोग,
14: हाई ट्राइग्लिसेराइडीजी,
13: मुटु को धड़कन मा अनियमितता,
14: हाई कोलेस्ट्रोल,
13: पेसमेकर राखे को वा राख्नु पर्ने,
14: एंजियोग्राफी एंजियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
13: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
15: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
13: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
14: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी, महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
7: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुस्र एसआईपी योजना सुरु गर्नुहोस्।
16: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
17: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
17: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
17: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
7: न्यूरो सर्जरी सेवा,
17: बाल रोग,
7: नाक कान तथा घाँटी रोग,
17: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा रोग,
17: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
17: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
17: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न आईसीयू सेवा,
17: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
17: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
17: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
17: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज,
17: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
7: फोन 061-572-648-579-50।
18: यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेका पैसो कति ढेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति, कहिले करोडपति?
19: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत। एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस्।
20: म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नु होला।
21: मरेमी के हो?
22: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
21: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
22: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
21: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
22: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
23: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
24: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: IME Life Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा, पोखरा, निबागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2।

0: के गर्ने त बाबा, तपाईलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
1: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेस एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
0: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
4: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार, राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार, कम ब्याज, सहज प्रक्रिया, 5 करोडसम्मको आकर्षक सुविधा। नलिनुहोस् अब कुनै चिन्ता, उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
5: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखी सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: रामुदाई, परिवार लिएर हिड्नु भएको छ त, टाढै हो कि क्या हो?
3: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
2: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
2: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 9856019218, 9008857710।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर

0: क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए बुढा, हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
4: होइन, कसले भन्यो?
3: गाउँभरि हल्ला चलिरहेछ त।
4: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा
3: कागको पछि लाग्ने त?
4: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
3: कस्तो मन छ नि कुरा गर्यो बुढा। खोला तरेपछि लौरो बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
4: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
3: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
5: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
6: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
5: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
7: अनी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
9: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9857600536।

0: कोलगेट मैक्स फिट, निंद्रा भगाओ, ताजगी जगाओ।
1: मानसिक स्वास्थ्य समस्या का लक्षण,
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलि ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: বাতসালিয়া পোখরা ক্লিনিক, নিউ রোড পোখরা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: यति बेला पूर्वाह्नको 10 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
2: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
4: भर्ना खुल्यो।
5: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
4: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
4: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
5: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
4: विस्तृत जानकारीको लागि
5: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
4: भर्ना खुल्यो।
6: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
5: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
4: आधुनिक भौतिक पूर्वाधार,
5: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
4: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
5: विस्तृत जानकारीका लागि
7: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061-550-491-528-877, 98-560-20-059।
4: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
8: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
8: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
4: साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
8: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
4: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
8: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
4: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
8: विस्तृत जानकारी का लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन फोन 061-571-809-574-997।
9: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट ब्युटिसियन हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
10: हाम्रा विशेषताहरू
5: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
10: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
5: नेतृत्व विकास स्वास्थ्य बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
10: खेलकुद क्षेत्र भ्रमण शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
5: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98462410।
11: इट्स न्यू ग्यालेक्सी टाइम।
12: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
11: संस्थाका विशेषताहरू
12: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
11: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
12: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
11: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
12: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
11: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था
12: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमी एक्सिलेन्स सिन्स 1994।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
8: हृदयघात,
7: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
8: मुटुको भल्भमा समस्या,
7: मुटुको बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड्कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
8: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: सय, 200, 1000, यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति। यसरी कहिले बन्ने आउनु लखपति, कहिले करोडपति?
13: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस्। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061 433 342 433 640

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: Admission are open.
6: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
0: phone 061-576-361, mobile 98461-57144.
6: Contact school administration, GEF Secondary School.
7: Education for enlightenment.

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखा बाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।

0: स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बो।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: सल्लाहकार
7: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
8: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
9: सर्टिफिकेट इन डेन्टल साइन्स,
10: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
9: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
10: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
9: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
10: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
8: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
10: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
11: Bescom, Sujita Damdar, Abagari, Kinnagaram.
12: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
13: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
12: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
13: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरर, घुमाऊ गाउँ शहर फरर।
12: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 9956600536।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

हेलो हाई नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङ्गको आजको अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेका छौं। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रोको एप्स नेपाली पात्रोको एप्स सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा मार्फत एकै साथ लाइभ सुनिरहनु भएको छ। नेपाली मनोहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीले इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। स्टुडियो घडीमा 11 पनि बजिसक्यो, 3 मिनट पनि गयो, करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहन्छु। पूर्वाह्न 11 बजेबाट मध्याहको 12 बजेसम्म आउने कार्यक्रम हो पोखरा कलिन, र पोखरा कलिनमा हामी फरक फरक बार फरक फरक तरिकाबाट कार्यक्रमलाई सञ्चालन गर्दै आइरहेका छौं। स्पेशली आइतबारको श्रृंखलामा हामी आज गाउँखाने कथा होइन त ला गाउँखाने कथा मार्फत नै म जोडिन्छु तपाईँ समक्ष 061-5340-40 मार्फत। स्टुडियोको टेलिफोन नम्बर 061-5340-40 सहभागिताको लागि एकैछिन पछाडि खुला हुन्छ है त। सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, कोही फुर्सदमै हुनुहुन्छ भने फोन गर्नुहोला, कोही खाना खाएर बस्दै हुनुहुन्छ, खाना बनाउँदै खाना खाँदै अथवा केही काम गर्दै हुनुहुन्छ होला, पसलमा बस्दै हुनुहुन्छ होला, अथवा के गर्दै हुनुहुन्छ, कोही गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला होइन। ल एकैछिन स्टेरिङलाई घुमाउन छोडेर खुट्टाको ब्रेक थिचेर यसो साइड लाएर कार्यक्रममा फोन गर्ने प्रयास पनि गर्नुहोस्। आज मिति 2083 साल जेठ महिनाको 24 गते, आज आइतबार हो, जुन 7 तारीक 2026 रहेको छ। 2026 जुन 7 तारीकको यो दिनमा 2083 जेठ 24 गते आइतबारको यो दिनमा जे भने पनि एउटै हो होइन। ल ओके, यो दिनमा हामी छौं र तपाईँसँग कुराकानी गर्नेछौ। कार्यक्रममा हामी गीत पनि राख्छौं र गीत संगीत सँगसँगै हामी अर्को कुरा के छ भन्दाखेरि अब तपाईँको सहभागिताको बेलामा यसो यताउता अलिअलि गफ त भइ नै हाल्छ होइन, र सँगसँगै गफ सँगै अर्को कुरा के छ भन्दाखेरि के हुन्छ ल त्यही गाउँखाने कथा प्रश्नहरू सोध्ने काम हुन्छ है त। ओके ल अब के छ त अरू हालखबर तपाईँहरूको होइन, सबै ठिकठाकै छ होला, एकदम ठिक हुनुपर्छ हालखबर भनेको, बेठिक भए पनि त्यसलाई पोजिटिभली लिएर ठिक छ है भन्ने कुरा चाहिँ तपाईँले गर्नुपर्छ है त। फेसबुक लाइभतर्फ सुन्दै हुनुहुन्छ भने पनि कमेन्ट गर्न सक्नुहुन्छ। पोखरामा पार्किङ कस्तो अस्तव्यस्त हो कि, आज मलाई एकदमै थोरै झन्झट भयो कि, अब हाम्रो अफिस मुनि पनि त्यस्तै एकदमै प्याक रहेछ, अनि थोरै उतापट्टि जिल्ला प्रहरी कार्यालय छ होइन, त्यहाँनिर ल राख्छु भनेको, त्यहाँ कस्तो भन्दा राख्ने ठाउँमा पुर्याउने ठाउँमा नै मुख्य ठाउँमा नै गाडी एकदमै तेर्साएर राखिदिनु भएको रहेछ कि, त्यो छिराउ एकदम राख्ने जाने ठाउँै छैन कि होइन, त्यहाँबाट अझ परै जानु पर्यो कि होइन, अनि हिँडेर आउँदाखेरि फेरि अब बाइक राखेपछि त हिँडेर आउनु पर्यो होइन, त्यसले गर्दाखेरि यस्तो अस्तव्यस्त कि, यस्तो अस्तव्यस्त, यति गाह्रो भयो कि, अब पुरै के भन्छ त्यो पसिनै पसिना हुन्छ नि होइन, त्यस्तै पसिनै पसिना भइरहेको छ। यस्तै हो यो व्यवस्थापन अगतिलो भइसके पछाडि होइन, यो ट्राफिक व्यवस्थापन सुधारात्मक नभइसकेपछि धेरै कुराहरू हुन्छन्। हुन्छ, कुराकानीको क्रममा फेरि पनि जोड्दै जाउँला। गर्मी छ अत्याधिक पोखरामा, हिजो पानी पर्यो दिउँसो, बेलुका त शीतल भएको थियो, अहिले भने एकदमै गर्मी छ। अब यो गर्मीलाई यसो चिरफार गर्नको लागि होइन, बाहिर निस्कँदाखेरि छाता उडेर निस्किनुहोस् होइन, एकदम पातलो खालको सुतीको कपडा लगाउनुहोस् होइन, पानी प्रशस्त मात्रामा पिउनुहोस् हामीले भन्ने कुरा यही नै हो। फेरि बिरामी भएर हस्पिटलको बेडमा छटपटाउनुभन्दा अहिले बिरामी नै नपरेको सबभन्दा राम्रो है त। पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षा हुन्छ, तराईमा अत्याधिक गर्मी छ, तराईमा तातो हावा चल्ने छ, तातो हावाले गर्दा अत्याधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ। लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका धेरैजसो हिमाली तथा पहाड़ी भेगमा भने आंशिक बदली रहनेछ। आज गण्डकी मधेस लगायतका केही ठाउँमा चट्याङसहित वर्षाको सम्भावना छ। अबको केही दिन गण्डकी र बागमती प्रदेशमा मध्यम वर्षा हुने अनुमान गरिएको छ है त। आउँदो शुक्रबारसम्ममा ठूलो पानी पर्ने सम्भावना पनि छ। अब यता तराईका भागहरूतिर होइन त एकदमै गर्मी छ, तातो हावाको एकदमै व्यापकता छ, जसले गर्दाखेरि एकदम सुरक्षित रहनु होला है त। ल ठिक छ, अब अर्को कुरा के छ भन्दाखेरि आज एउटा दिवस हो,
आज विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि मनाइदैछ र आज विश्व खाद्य सुरक्षा दिवसको अवसरमा विभिन्न जनचेतना सम्बन्धी कार्यक्रम गरेर यो दिवस मनाउन थालिएको छ। खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने नाराका साथ यो कार्यक्रम मनाउन लागिएको हो। संयुक्त राष्ट्र संघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जुन 7 तारीकलाई विश्व खाद्य सुरक्षा दिवसको रूपमा घोषणा गरेको थियो। घोषणापछि सन् 2019 विश्वभर खाद्य सुरक्षा दिवस मनाउन थालिएको हो। दिवसको प्रबन्ध तथा समन्वयन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरेको छ। है त, दूषित खाद्य वस्तुको कारण विश्वभर हरेक वर्ष झण्डै 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्कमा उदाहरण रहेको छ। यो खास आज मैले किन जोड्न खोजे भन्दाखेरि एकदमै महत्वपूर्ण हो कि खाद्य भनेको हामी खाएर नै बाँच्ने हो, होइन? हामीले खानेकुरामा नै विषादीयुक्त भयो, फोहोर भयो, होइन, त्यसमा मिसावट भयो भने त्यसले पुर्याउने असरले मानिसको मृत्यु सम्भव हुन सक्छ कि, होइन? त्यही भएर आज त्यही खाद्य सुरक्षा दिवसको अवसरमा यो थोरै जनचेतनामूलक कार्यक्रम यहाँहरूलाई मैले भने र अझै थोरै केही कुरा भन्ने नै छु। कार्यक्रमको शुरूआतमा ब्याकग्राउण्डको पनि सकियो, होइन, 8 मिनट म बोलेछु। एउटा गीत राख्छु म शुरूआतमा, त्यस पछाडि हामी कुराकानीको लागि जुट्नेछौ। यो एकदमै चिसो हावा खान मन लाग्यो, हिमनदी झैँ यो माया सुनौ है त, चिसो हावाले ल यो आफ्नो मान्छेबाट

0: ओके कार्यक्रम पोखरा कल इन यहाँहरू सुन्दै हुनुहुन्छ. गीत डबल त्रिबल के भयो है. यस्तै छ कि कहिलेकाहीँ यस्तै हुन्छ. यसलाई चाहिँ यस्तै रूपमा लिनुहोला है. यस्ता कुरालाई यस्तै रूपमा लिनुपर्छ, अरू कुरालाई त्यस्तै रूपमा लिनुपर्छ है त. ओके एकजना श्रोता साथी हुनुहुन्छ टेलिफोन लाइन मार्फत, उहाँलाई स्वागत गरौँ. कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर. हेलो नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अनुष्का तिवारी बेगनास्तालबाट है. के छ अनुष्का हाल खबर? अनि के गर्नुहुन्छ अनुष्काले बेगनास्तालतिर? ए स्टुडेन्ट, कतिमा पढ्नुहुन्छ?
1: नाइन
0: क्लासमा पढ्दै हुनुहुन्छ. आज स्कुल छुट्टी छ हो. अनि पढ्नुको अलावा यहाँलाई के गर्नु मनपर्छ? ल भन्नुहोस् त. गीत सुन्न मनपर्छ, गाउन. अनि अरू ए ड्रइङ पनि गर्नुहुन्छ हो? अहिलेसम्म तपाईँले गरेको सबभन्दा राम्रो ड्रइङ के को छ? ए वातावरणको है, कस्तो राम्रो. ल एकदम धेरै धेरै बधाई छ. ड्रइङमा एकदम राम्रो छ कि, ड्रइङ गर्न जाने हो भने त धेरै राम्रो छ नि त होइन. ठिक छ. अनि तपाईँलाई मनपर्ने सब्जेक्ट चाहिँ कुन हो त?
1: मेरो इङ्ग्लिस.
0: इङ्ग्लिस मनपर्छ हो. ल एकदम राम्रो है त. अब हामी कार्यक्रममा तपाईँलाई प्रश्न राख्छौँ, यहाँले सुन्दै हुनुहुन्छ होला. एउटा नम्बर रोज्नुहोस्, गाउँखाने कथाको प्रश्न है त. ल कति नम्बर रोज्नुहुन्छ? एकदेखि दस नम्बरसम्म छ. सात नम्बर हो. ल ध्यान दिएर सुन्नु होला. एउटा रुखका बाह्र हाँगा, बाह्र हाँगामा 365 पात, के होला? एउटा रुखका बाह्र हाँगा. हजुर भित्ते पात्रो. ल ठिक छ, जे सही जवाब दिनुभयो. यसमा वर्ष महिना र दिन भन्दा पनि अझ राम्रो हुन्थ्यो. जे राम्रै उत्तर दिनुभयो. यहाँलाई धेरै धेरै बधाई छ भन्दै कुनै गीत सुन्न चाहनुहुन्छ? ल कुनै गीत छ भने भन्नुहोस् न त. तपाईँको गीत सुन्न मन पर्दो रहेछ. ए ल हुन्छ, तपाईँको भाइको लागि एउटा विशेष गीत बज्नेछ भन्दै अहिलेको लागि छुटौँ है त. हस् नमस्ते. उहाँ हुनुहुन्थ्यो अनुष्का तिवारी, हामीलाई बेगनास्तालदेखि फोन गर्नुभएको थियो. उहाँ चाहिँ नाइन क्लासमा पढ्नुहुँदो रहेछ. नाइन क्लासमा पढ्नेको हबिज भनेको एकदमै पढाइप्रति बढी रुचि होइन. त्यस पछाडि उहाँ चाहिँ ड्रइङमा स्पेसल्ली दखल राख्नुहुँदो रहेछ र वातावरण सम्बन्धी राम्रो ड्रइङ पनि मलाई मन परेको थियो भन्नुभएको छ. एकदम खुसी लाग्यो. यस्ता क्रिएटिभ माइन्डहरूलाई प्राथमिकता दिनुपर्छ होइन. ड्रइङमा धेरै राम्रो छ कि, जसले चित्र कोर्छ होइन, चित्र लेख्छ, उसले संसार देख्छ अरे कि, संसार बुझ्छ अरे होइन. त्यही भएर वातावरण सम्बन्धी चित्र बनाउनको लागि वातावरणमा के भइरहेछ होइन, कस्तो छ अवस्था होइन, अब जलवायु परिवर्तनको कुराहरू छ त्यहाँ चाहिँ. अब अर्को कुरा फेरि सजावटको कुराहरू पनि आउँछ होइन, परिवर्तनका कुराहरू पनि छन् होइन. त्यस्तै सजावटको कुराहरू, अब हिमाल बनाइएला, ताल बनाइएला, रुख बनाइएला, पार्क बनाइएला होइन. त्यस पछाडि बाटोघाटो होइन, धाराहरू, घरहरू कस्तो चिटिक्क परेको, त्यसले गर्दाखेरि जसले चित्र कोर्छ त्यसले समाज बुझ्छ अरे होइन. त्यही भएर समाज बुझ्नको लागि, केही कुरा बुझ्नको लागि चित्र कोर्नुपर्छ भनेर भनिन्छ कि. तपाईँलाई पनि त्यस्तै लाग्छ होला. 01153404 मार्फत आउनुभयो भने अझ राम्रो हुन्छ यहाँहरूसँग कुराकानी गर्नको लागि. मेरो छेवैमा प्रदीप भाइ हुनुहुन्छ. प्रदीप भाइको हालखबर एकदम ठिकठाक छ होइन भाइ? ल एकदम ठिकठाक छ भाइको हालखबर चाहिँ. भाइ अब बिस्तारै वैदेशिक यात्रा पनि तय गर्दै हुनुहुन्छ, शुभकामना पनि दिन चाहन्छु म होइन. जे होस् जहाँ भए पनि जता भए पनि अब दाजुभाइको सम्बन्ध भनेको प्रगाड हुनुपर्छ अरे कि. जस्तो कि अब मेरा केही साथीहरू हुनुहुन्छ, केही साथीहरू त सम्पर्कमा हुनुहुन्छ, तर कस्तो हुँदो रहेछ भन्दाखेरि अलिक हुन त अब सबैको आफ्नो आफ्नै बाध्यता परिस्थिति होला होइन. धेरै मिल्ने साथीहरू पनि अलिक टाढा भइसके पछाडि माया गाढा हुनुपर्ने ठाउँमा माया पनि टाढा हुँदो रहेछ कि. त्यही भएर दुःख सुख होइन सेयरिङ गर्ने अहिले जस्तो छ त्यस्तै नभए पनि अब कामको बाध्यता चाप प्रेसर त सबैलाई सबै ठाउँमा हुन्छ होइन. त्यो भएर पनि एउटा हिसाबले भन्नुपर्दाखेरि जहाँ भए पनि एउटा सम्झाउनु के छ हालखबर भन्नु नै सबभन्दा ठूलो कुरा हो. सम्बन्ध भनेको सधैँ एकनास नै हुनुपर्छ. कहिले कस्तो कहिले कस्तो भयो भने पनि त्यति राम्रो हुँदैन होइन. एकदम भाइलाई धेरै धेरै शुभकामना पनि छ, मेहनती भाइ होइन. जे होस् खुसी लाग्छ सबैजना सँग मिलेर सहकार्य गरेर अगाडि बढ्नु नै सबभन्दा राम्रो होइन प्रदीप ल एकदम ठिक छ होइन ओके तपाईँ पनि यो माहौलमा माहौल विशेष बनाउनको लागि आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 061543040 मार्फत आउन सक्नुहुनेछ यति बेला क्रममा हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्ने साथीहरू पनि हुनुहुन्छ धेरैजनाले सुन्नुहुन्छ कि कार्यक्रम सहभागिता भने कहिलेकाहीँ अलिक के छ कम त भन्न मिल्दैन बढी नै हुन्छ यति बेला क्रममा हामीलाई फेसबुक लाइभमा सुनेर कमेन्ट गर्नुभएको छ शिव कुमार विश्वकर्माले पोखरा 10 देखि कागजको पाना जस्तै हो जिन्दगी कागजको पाना जस्तै हो जिन्दगी आज एउटा पाना पल्टियो भोलि अर्को पानामा अन्तिम पूर्णविराम लाग्छ कसैलाई थाहा छैन शुभप्रभात नमस्कार नमस्कार दाई म पनि सुन्दैछु है पोखराको अलिन सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने के समय बितेको पत्तै नहुने उखरमौलो गर्मी छ है आज भन्नुभएको छ गर्मी त छ नि अब के गर्ने होइन त यो गर्मीमा गर्मी भएन भने त के अर्थ भयो र होइन त गर्मीमा जाडो भयो भने पो वल्ल अनौठो हुन्छ यो बेलामा गर्मी नै छ अहिलेको लागि अर्को एकजना साथी आउनु भएको छ अरू कमेन्टहरू पनि छन् ती कमेन्टहरूलाई पनि म एकैछिनमा लिनेछु मिस कल चाहिँ नहान्नु होला फोनै गर्नुहोस् कुराकानी गर्नुको लागि मिस कल हान्ने काम चाहिँ नगर्नु होला आज पनि सार्वजनिक सरकारी बिदा छ नेपालमा 2 दिन नेपाल सरकारले बिदा दिने घोषणा गरे अनुसार आइतबार पनि बिदा छ शनिबार त यसै बिदा नै थियो होइन अब अहिले चाहिँ पछिल्लो समय अब आइतबार पनि सबै सरकारी कार्यालय लगायत स्कूल कलेज होइन त्यस पछाडि बैंक तथा वित्तीय संस्था सरकारी गैर सरकारी सबै संस्थाहरू आज छुट्टीमा छन् एकदमै के भन्छ यसलाई सबैजना घुम्ने मोडमा छन् कि अब पेट्रोलियम पदार्थको खपत कम गराउनको लागि सरकारले यो आइडिया ल्याएको हो तैपनि अब के छ कसो छ भन्ने कुरा हो ओके हामीलाई सुन्दै हुनुहुन्छ भने 061543040 मार्फत आउनुहोला आज विश्व खाद्य स्वच्छता दिवस पनि हो यहाँलाई थाहा नै छ मैले थोरै जोडिहालेँ अर्को कुरा के छ त भन्दाखेरि लेबनानमा इजरायली आक्रमण भएछ त्यहाँ चाहिँ सेनाका उच्च अधिकारी सहित 12 जनाको ज्यान गएको छ भनेर खबर प्राप्त भएको छ यो विश्व युद्धतिर नै यति बेला विश्व धकेलिन्छ कि भन्ने छ इजरायली सेनाको आक्रमणमा सक्रिय युद्ध भएको पनि त्यहाँ उल्लेख गरिएको छ दुःखद खबर भन्नुपर्छ मेरो मन चाहिँ उडाएको छैन है भन्नुभएको छ शिवले हो तपाईँको मन त यहीँ छ नि कृष्ण परियारले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ नमस्कार नमस्कार सुनिरहेको छु है नौडाँडाबाट एकछिनमा पोखरा आउँदैछु अरे ल थ्याङ्क यू सो मच कृष्ण के छ अरू हालखबर नौडाँडाको शिला टेलरदेखि हामीलाई कृष्ण परियारले कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ र सौरभ केसीले पनि हामीलाई भारतको गुजरातदेखि यति बेला कार्यक्रम सुनिरहनु भएको छ एकैछिन कमर्सियल ब्रेक राखौँ होला ब्रेक पछाडि म आउनेछु कार्यक्रम पोखराकोले सुन्दै गर्नु होला
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहोला
4: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
3: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा सम्पर्क नम्बर 061581 मोबाइल नम्बर 98434320
5: होम केयर सेवा होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
6: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
6: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-89-277।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू,
8: हृदयघात,
7: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
8: मुटुको भल्कमा समस्या,
7: मुटुको बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड़कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
8: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: मम्मी गर्मी भाई के चीसो
1: पियू ना लाई चीसो उठाओ हटे
0: गर्मी मनाया से
1: रिफ्रेशमेंट पा न्यूट्रिशन मीट
0: चीसो हटे
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउँ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560192018, 9808557710।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ थाहा छ,
5: सल्लाहकार के रे के बच्चा।
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061577007, 97623386।

0: कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिङ। पोखरा कलिङको आज आइतबारको बसाइ अन्तर्गत रहेर हामी कुराकानी गरिरहेका छौं। स्टुडियोको टेलिफोन नम्बर 01653340040 मार्फत तपाईँ आउन सक्नुहुनेछ। हामी आज आइतबार गाउँ खाने कथाको प्रश्न सँगसँगै छौं। हामीलाई धेरैजना साथीहरूले सुनिरहनु भएको छ, होइन? सुन्दा सुन्दै कसैलाई फोन गर्न मन लागेको छ, यसो कुराकानी गरौं त भन्ने लाग्छ भने स्टुडियोको टेलिफोन नम्बर खुला छ यहाँहरूको लागि 01653340040। पोखरा आसपासको क्षेत्रमा एफएम ब्यान्ड मार्फत नै सुन्न सकिन्छ, गण्डकी प्रदेशभरि नै। त्योभन्दा बाहिर अब हामी सुनिनको लागि भनेको यता बागमती प्रदेशतिर पनि सुनिन्छौ, यता लुम्बिनी प्रदेशतिर पनि सुनिन्छौ, पाल्पा गुल्मीतिर पनि, होइन? बागमती प्रदेशको चाहिँ अब चितवन, होइन, त्यो साइडतिर पनि राम्रैसँग दार्जिलिङतिर, होइन, यी ठाउँहरूबाट पनि फोन आउने गर्छ, त्यो भएपछि सुनिन्छ भन्ने हामीलाई जानकारी प्राप्त नै भएको छ, है त? ल, अब गाउँ खाने कथा भन्दा बित्तिकै अब गाउँ लिने दिने काम चाहिँ हुँदैन, होइन, यसो गफगाप गर्ने, प्रश्न सोध्ने, एउटा नम्बर रोजिसके पछाडि यसो यताउता कुराकानी त भइ नै हाल्छ। र मैले स्पेसल्ली केही महत्वपूर्ण जानकारीहरू छन् भने पनि जोड्दै आइरहेको छु कार्यक्रम मार्फत। तपाईँ स्टुडियोको टेलिफोन नम्बर 01653340040 मार्फत आउँदै गर्नुहोला। मैले एउटा घटना थोरै जोडेँ, है त? यो पोखराकै हो। के भएछ भन्दाखेरि पोखरा महानगरपालिकाको वडा नम्बर 26 माझको डाँडामा दिउँसै चोरी गरेको अवस्थामा एकजना पक्राउ परेछन्। है, स्थानीय धनबहादुर खड्काको घरमा कोही नभएको मौका छोपेर चोरी गरिरहेका काभ्रे प्लाञ्चोक नवबुद्ध नगरपालिका वडा नम्बर 11 का 36 वर्षीय राजन तामाङलाई प्रहरीले नियन्त्रणमा लियो। गत शुक्रबार बिहान 11:30 बजे, ठ्याक्कै यही बेलामा रहेछ शुक्रबारको समयमा, खड्काको घरमा कोही पनि थिएनन्। सोही अवसरको फाइदा उठाउँदै तामाङले घरको मूल ढोका र भित्री ढोकाहरूको तालजा फोडेर भित्र छिरेका थिए। कोठाभित्र रहेको दराज समेत तोडफोड गरी धनमाल चोरी गरिरहेको अवस्थामा स्थानीय बासिन्दाले चाल पाए पछाडि तत्कालै प्रहरीलाई खबर गरेका थिए। प्रहरी गएपछि तामाङ त्यहाँबाट भागे, होइन? घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय कास्की मातहत रहेको इलाका प्रहरी कार्यालय सिसुवाको टोली तत्काल घटनास्थलमा परिचालित भयो। त्यस पछाडि प्रहरीले भाग्दै गरेका तामाङलाई तालचा तोडफोड गर्न प्रयोग गरिने फलामे औजार सहित नियन्त्रणमा लिन सफल भयो। कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार पक्राउ परेका तामाङ विरूद्ध कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको छ। उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएर चोरी तथा डाँका उद्योग सम्बन्धी कसुरमा अनुसन्धानका लागि 10 दिनको म्याद समेत थप गरिएको छ। ल, हेर्नुहोस् है त, पोखरामा चोरी गर्दा गर्दै एक युवक रंगे हात पक्राउ भनेर उनले यो होइन झोला, उनले ताला फोड्न प्रयोग गरिएको यो सामान लगायत पैसा सहित उनलाई पक्राउ गरिएको छ। यही खबर सुन्दा सुन्दै एकजना साथी आउनुभयो। नमस्ते हजुर।
1: हेलो, नमस्ते सबिनजी।
0: ओहो, नमस्ते हजुर, नमस्ते, गुड मर्निङ। कहाँदेखि को बोल्नुभयो?
1: म यता पोखरा वार्ड नम्बर 12 पोखरा महानगरपालिका वार्ड नम्बर 12 गणेश गुरुङ।
0: अनि के छ गणेश गुरुङको हालखबर?
1: हजुर एकदम ठिक छ। हजुर त सन्चै हुनुहुन्छ, आवाजबारे थाहा हुन्छ। हजुर सधैँ यस्तै सन्चै भइराख्नु होला। हजुर
0: तपाईँको के छ बरु? ठिकठाक छ?
1: ठिक छ, एकदम ठिक छ।
0: बिचमा त हराउनु भयो त, सुन्नै पाइएन यो आवाज।
1: तपाईँ पनि हराउने, म पनि कहिले कहिले हराउने, त्यस्तै त्यस्तै।
0: म त एक दिन हराए, नभए त नियमित छु अहिले त।
1: कहिले कहिले कता कहिले कता, दुई तिन दिन, तिन चार दिन भयो होला नआएको, नभए त आइरहेको।
0: तिन चार दिन नै भयो कि, त्यही भएर कहाँ के छ होइन गणेशको
1: बेस्ट। तपाईँ अब एकदम सन्चै हुनुहुन्छ?
0: एकदम ठिकठाक छ। मैले एउटा खबर जोड्दै थिएँ, तपाईँ रेडियो सुन्नु के गर्नु
1: सुने, तर कुन ठाउँको मैले त्यो सुन्नै पाएन।
0: यो चाहिँ यता पोखरा महानगरपालिका वार्ड नम्बर 26 माझको डाँडा भन्ने ठाउँमा रहेछ कि, यो लेखनाथ
1: 26 अनि लेखनाथतिर,
0: लेखनाथमा, हजुर, माझको डाँडामा दिउँसै चोरी गर्दै गर्दा युवक चाहिँ पक्राउ परेछन्, होइन? उनले दिउँसो नै अब 11:30 बजेतिर नै घरमा कोही नभएको मौका छोपेर चोरी गर्न थालेछन्। है, अर्को कुरा तपाईँलाई एउटा थाहा छ कि छैन, मैले थोरै जोडिहालेँ है गणेश, जस्तो कि हामी कहीँ निस्कँदैछौ, तपाईँ कहीँ निस्कँदै हुनुहुन्छ, तपाईँको परिवार सपरिवार कतै निस्कँदै हुनुहुन्छ भने ट्राभलिङ टु फलानु ठाउँ विथ अल फ्यामिली भनेर नहाल्नुहोस् कि फेसबुकतिर,
1: त्यस्तो त पहिल्यैबाट धेरै त्यो भारत इन्डियामा नि धेरै त्यस्तो घटनाहरू घटेको छ।
0: कसैले पनि तपाईँ मात्र होइन, कसैले पनि त्यो यो हामी घर छोडेर जाँदैछौँ होइन ट्राभलिङ भनेर यताउता केही पनि हाल्नु हुँदैन कि, त्यो भनेको मेन मान्छेलाई सजिलो बनाउने माध्यम हो कि,
1: निमन्त्रणा
0: एकदम एकदम एकदम हो। त्यही भएर त्यो अब मान्छे त्यस्तै नियत भएको मान्छेले त यसो खोजिरहेको हुन्छ नि त होइन, ठ्याक्क भेटायो भने त अब उसले त त्यहीँबाट त के गर्छ के गर्छ,
1: अल फ्यामिली भिजिटिङ भनेर यस्तो हाल्छ नि
0: हो, त्यो गलत हो कि,
1: त्यो चाहिँ गर्नु हुँदैन,
0: त्यो पनि गलत हो। अर्को कुरा अब अहिले त गरगहनाको सुनका गहनाको कुरा गर्नु पर्दाखेरि मूल्य अब होइन, अब यसो सुन्ने मात्र छ मूल्य होइन, त्यही भएर त्यस्ता गरगहना लगाएर फोटो खिच्ने पोस्ट आउने काम पनि गर्नु हुँदैन कि होइन, त्यस्ता गरगहना लाएर हिँड्नु त अब कुरै छोडौँ, फोटोमा पनि राख्नु भएन कि, यहाँ त अवस्था त्यस्तो आइसक्यो,
1: फोटोमा पनि त्यो नक्कली भने नि राख्नु हुँदैन कि,
0: नक्कली सक्कली जे भए पनि त्यसले दुर्घटना निम्ताउन सक्छ कि,
1: किनकि अब उनीहरूले त्यो लुटेर गए मात्रै नि ठिकै छ के,
0: घाइते बनाउन सक्छन्,
1: ज्यानकै तलमाथि पार्न नि सक्छ होइन,
0: हो हो एकदम एकदम
1: एकदम मेन भनेको ज्यान ज्यानै हो नि ज्यान,
0: त्यही भएर गहना भनेको नक्कली सक्कली दुवै घातक हुन्छन् होइन, अब यिनलाई लाउन भन्दा पनि यसो राखिराखेन होइन, कहिलेकाहीँ अब आवश्यक पर्दाखेरि फेरि होइन यसो कहिलेकाहीँ राख्नु, त्यस पछाडि अब कहाँ राख्ने हो होइन, सुरक्षित साथ त्यसलाई राख्नुपर्ने हुन्छ होइन, त
1: लकरको सुविधा
0: छ नि, टक्क लकरको सुविधा छ, लकरमा राख्नको लागि समस्या भएन नि होइन, त ल अनि आज त अब व्यापकै छ नि गाउँ खाने कथा,
1: नै हो
0: ल एउटा नम्बर हुनुहोस् त,
1: ल मेरो त्यही आठ नम्बरै हो,
0: आठ नम्बर है
1: हजुर,
0: ल ल ओके, फङ्ग फुट्यो स्वाट्ट पियो हातमा लियो दुईवटा दियो के होला,
1: अङ्ग फुट्यो
0: फङ्ग फुट्यो स्वाट्ट पियो है सुन्नुहोस् है, फङ्ग फुट्यो स्वाट्ट पियो हातमा लियो दुईवटा दियो के होला, यो मिलाउनुहुन्छ पक्कै, फङ्ग फुट्यो स्वाट्ट पियो हातमा लियो दुईवटा दियो मिलाउनु पर्ने हो,
1: फलफुल पिए पारा त के हो
0: त्यस्तो, पारा त आयो है, आयो आयो आयो आयो, पारा चाहिँ आयो
1: सुने अनुसार प्रश्न सुने अनुसार, अब
0: ल एकचोटि फेरि भने है त, फट्ट फुट्यो स्वाट्ट पियो हातमा लियो दुईवटा दियो, वाओ सही जवाब है, काँचो खालको नरिवल हुन्छ नि त्यो जट्टा परेको कि, फट्ट फुट्यो स्वाट्ट पियो हातमा लियो दुईवटा दियो होइन त, बिचाडो फुटेपछि दुईवटा दियो जस्तो हुन्छ नि त ट्याक्कै, ल दियो सोचेर भए पनि मिलाउनु भयो, यहाँलाई धेरै धेरै बधाई छ, यही उपलक्ष्यमा एउटा गीत रोज्नुहोस्,
1: गीत
0: ठ्याक्कै होइन आउँछ आउँछ, ल म बरु सोध्ने टाइम दिन्छु,
1: के अरे त्यो ल त्यो पुरानो गीत त्यो फिल्मको होला, त्यो कुन मन्दिरमा जान्छौ यात्री,
0: वाह कुन मन्दिरमा जान्छौ यात्री, एकदम मिठो गीत रोज्नु भयो यहाँले, हुन्छ यो गीत म बजाउँछु अहिलेको लागि छुटौँ है त, सम्झिँदै गर्नु होला,
1: हस्
0: हस् नमस्ते, वहाँ हुनुहुन्थ्यो गणेश गुरुङ, हामीलाई माटी पानीदेखि फोन गर्नुभएको थियो, पालो तपाईँको हो 0165 43 0 40 मार्फत तपाईँ आउन सक्नुहुनेछ, स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ, कुन मन्दिरमा जान्छौ यात्री भन्ने एउटा गीत उहाँले रोज्नु भएको छ, त्यो गीत म बजाउने नै छु है त, तपाईँ भने टेलिफोन लाइन बाट आउन सक्नुहुन्छ, स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ यहाँहरूसँग कुराकानी गर्नुको लागि 0165 43 0 40 है त, 11:43 स्टुडियो घडीमा, आफ्टरनुनतिर रेनिङ भनेर देखाइरहेको छ है, अब रेनिङ त रेनिङै हुन्छ आज, अब किनकि रेनिङ हुँदा बित्तिकै मलाई गाह्रो छ सबभन्दा आज आज मैले यसो त्यो कहिलेकाहीँ कपडा सुकाउनु पर्छ नि त, त्यो ओढ्ने ओछ्याउने लगायतका होइन, तपाईँले पनि विचार पुर्याउनुहोस् ती कुराहरू त्यो बेला बेलामा यसो घाममा सुकाइराख्नुपर्छ कि त्यही सुकाएर आएको होइन फेरि घरमा ढोका लगाएर आइएको छ अब अरू सबैजना आफ्नै आफ्नै काममा भइसकेपछि अब आफू छिटो पुग्नुपर्ने हुन्छ कि पानी पर्यो भने त फेरि बर्बाद भइहाल्छ है त 11:44 गएको अवस्थामा कुन मन्दिरमा जान्छौ यात्री लक्ष्मीप्रसाद देवकोटाको यो गीत हो एकदम मिठो छ आनन्द आउने खालको छ गीत सुनौ त्यस पछाडि म एकैछिनमा आउँछु कार्यक्रम पोखरा कलिन मार्फत

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: को
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: ए नानी आइपुग्यो आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी
4: तलब खाएर होइन बाबा तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि हो बाबा पहिलो महिनाको तलब पाउन साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि भाइको लागि बाल भविष्य योजना तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे
3: ठिक गर्यो छोरी आफैबाट सुरुवात गर्नुपर्छ हाम्रो पालामा त यस्तो सचेतना नै थिएन तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ
4: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि हैन र बाबा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01-5970-217 सम्पर्क राख्नुहोला
5: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
6: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
5: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
6: साँच्चै हो र
5: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98084-46525

0: Hello, Pokhara calling.
1: कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिनमा। पोखरा कलिनबाट समयको पाबन्दी चाहिँ एकदमै यो अवधि चाहिँ एकदमै कम छ, समय त जति पनि छ होइन तर अवधि चाहिँ हाम्रो सकिसकेको छ। आजको लागि कार्यक्रमबाट छुट्नुपर्ने बेला भएको छ। अन्तिम अन्तिममा मिठो गीत यहाँहरू सबैजनाको लागि राख्दै आज फोन गर्नुभयो अनुष्का तिवारी बेगनास्तालबाट, र यो गीत उहाँले आफ्नो भाइको लागि पनि भन्नुभएको थियो, उहाँको भाइको लागि पनि यो गीत बज्दैछ। गणेश गुरुङ हुनुहुन्थ्यो माटेपानीबाट, दुवैजनालाई थ्याङ्क यू सो मच, दुवैजनालाई धेरै धेरै धन्यवाद। र फेसबुक लाइभमा शिव कृष्ण लगायत सौरभ धेरैजना साथीहरूले सुन्नुभयो उहाँहरूलाई पनि धन्यवाद, जो जोले सुनेर साथ दिइरहनु भएको छ उहाँहरूलाई पनि विशेष विशेष आभार प्रकट गर्छु। गर्मीको बेला छ होइन, अब आफ्नो केयर चाहिँ गर्नुहोला सबैजनाले, अब धेरै प्रशस्त मात्रामा पानी पिउनुहोस्, त्यस पछाडि बाहिर निस्कनै पर्यो, छाता ओढेर निस्कनुहोस् अत्यावश्यक काम बाहेक, घर बाहिर यो बेकारमा यताउता चाहिँ नहिन्नुहोस्, शीतल शीतलतिर बस्नु, चिसो चिसो चिज चाहिँ खानुहोस् भन्दै आजको यो दिन यहाँहरूको शुभ रहोस्, शुभ तरिकाले लाभ भएर बितोस्। जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9556019218 9008857710।
4: ओहो नासर बे, कति छाबा डिजाइन बे मारेको न किन नि खनि तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला।
4: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे।
5: हजुर किने झोकोलाई नि छ्याबा मारे डिजाइन गहना सैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
4: तोय मिल ती दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 9855358 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि डेवलपमेन्ट बैंकको पहल

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34-834।
3: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
4: अनी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-0056।

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: सल्लाहकार
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: अनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98-560-0536।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
7: मम्मी गर्मी भयो के, चिसो पिउ न, पिउ न लाइ चिसो उठाउ हले
8: हले,
7: गर्मी मनाया त्वे रिफ्रेशमेन्ट पा न्युट्रिसन मिस चिसो हले।
9: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
10: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन, सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
10: शिखर इन्स्योरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ,
10: ई सेवा सबै सधैँ सँगै।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: भर्ना खुल्यो
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्म 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
0: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
0: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
0: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98-462-42-010
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
1: भर्ना खुल्यो
4: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
0: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
0: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
0: विस्तृत जानकारीका लागि
5: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061-550-491-528-877 98-560-20-059
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदय घात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नुपर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-262-5353-834
9: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्यांकन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्यांकन र तुरन्तै भुक्तानी। यदि तपाई आफ्नो महिन्द्राको पुरानो गाडी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाडी बिक्रीसँगै महिन्द्राको गाडी खरिद समेत गर्न सकिनेछ। गाडी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पॉइन्ट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाडी। अग्नि आस्था प्राली, तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-4116-05 98-20-114-952 अग्नि आस्था विजयपुर पोखरा अग्नि ग्रुप।

दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: आबद्ध हुन आजै आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईको पहिलो रोजाई।
3: माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर। फोन 061-577-718, 98463-32836, 98562-2099।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हटे
1: गर्मीमा नयाँ फ्रेस
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
1: चिसो हटे।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
3: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्रहाली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-71, मोबाइल नम्बर 98434-0329।

0: मम्मी गर्मी भाई के चीसो
1: पिउ ना लाई चीसो उठाऊ हरे
0: हरे गर्मी मनाया ते
1: रिफ्रेशमेंट बा न्यूट्रिशन मिक्स
0: चीसो हरे
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुलसिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।

0: एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
1: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
0: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
1: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
0: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
1: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
0: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
1: टिपी राख त, 9840068091 वा 9850608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: फेस्टल आईबीएफ केन्द्रमा जाओ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: डिजिटल ठगीबाट बचौ।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
5: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
5: ए हो र? अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-0727-29।
7: मम्मी गर्मी भयो के, चिसो पिउनलाई चिसो उठाउ हरले।
8: गर्मीमा नयाँ ट्रिक,
7: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
8: चिसो हरले।

0: फोन पॉइंटसँग सधैँ रिवार्डेड।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टर, फिस्टुला, साइनस को उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्स को उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो स्त्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसी बियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
0: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 9856-19218, 9008-57710।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेर

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: ओहो घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मम्मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई ची सो उठाओ हॉले
2: हॉले
3: गर्मी मनाया तो
1: रिफ्रेशमेंट पास न्यूट्रिशन मीट
3: ची सो हॉले
4: माउंट अन्नपूर्णमा विनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। विशेष फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट टु सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर, फोन 061-570-718, 98-63-32-836, 98-560-22-09।
5: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा ना खिनानी खनी तोला
6: खनाई बेवा नासर बे रूपा कोट ज्योति सुनचाटी दुकान महेंद्र पुलाजी तोला
5: ए नई छाबा मारे दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाई तो होनी सग मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनरी बेल्ले छाबा पोपिम ओछे
6: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुआ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिकी चोकै यावै क्यार मोहै
5: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
5: तोय मिल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान निबिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
8: होम केयर सेवा होम केयर सेवा
9: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
8: सुत्केरी नवजात शिशुको हेरचाह
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
9: डाक्टर ल्याब सेवा
8: औषधि डेलिभरी सेवा
9: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-77
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
2: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
11: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
12: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे ओखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29। बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को।
1: माउन्ट अन्नपूर्णमा विनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर, फोन 061-57-718, 98-63-32-836, 98-560-22-099।
2: दिपेनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-265-5534-834-834।
7: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हार्डिक
8: गर्मीमा नयाँ
7: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
8: चिसो

0: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मम्मी गर्मी भयो के, चिसो पिउ न, पिउ न चिसो उठाउ हर्ने, गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स, चिसो हर्ने।
3: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
2: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्यूट्रिशन दिन आयो मौसम।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था, अब घरमा पठाउनुहोस् पैसा,
7: हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति,
6: सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा, तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो, राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो,
7: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
9: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित GEF गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
8: विस्तृत जानकारीको लागि
9: 061-5736-98-41-94-60-7690।
8: संस्थापक प्राचार्य GEF गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
2: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा,
1: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569972।
4: खुट्टु खुट्टु पियो या सिपा रमायो,
5: अब घर दिए लाइकी चीसो हर्डी,
6: वाट वाट वाट वाला चीसो हर्डी।
7: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
8: को।
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061551728, मोबाइल 98560027729।
9: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: Colgate Max Fit, Mindra Bhagao, Tazgi Zagao.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त? टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
7: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
8: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
9: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक, पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865536, मोबाइल 98560036।
3: कस्तो मिठो सुगन्ध! आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
4: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
5: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
6: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
7: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
6: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
7: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
8: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
6: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
7: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
6: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 01645669, 452715।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
9: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
9: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
9: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
9: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 01605916, 590163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बात रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नुपर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: फिस्टल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ने
2: गर्मीमा नयाँ स्विंग
1: रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स
2: चिसो हर्ने
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-8-34

0: कोलगेट मैक्स फ्रेश, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए दाई, अनि देवान सिंह मर्दी हिमाल डेमो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560192018 9008857710। होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856899277।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We serve future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Save Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर, फोन 061577718, 9843632836, 9560220900।
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
5: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
6: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा, सम्पर्क नम्बर 061581, मोबाइल नम्बर 9844340329।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
9: हेलो,
10: हजुर नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: अनि कति बेला बस्छन् त डाक्टर?
10: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
11: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 0164334640 4336640।
12: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
13: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
12: किन एएसी लाइट ब्रिक नै?
13: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
12: वाह, मैले खोजेको जस्तो रहेछ।
13: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ, फोन 01591-3596-98012-35444।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर, फोन 0161-570-718-9463-32836-98562-2909।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-07-29।

क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30

0: रॉयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5338-34।
4: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ले
5: हर्ले गर्मीमा नयाँ ट्विस्ट
4: रिफ्रेशमेंट पाउ न्यूट्रिशन मिक्स
5: चिसो हर्ले।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: होम केयर सेवा, होम केयर सेवा,
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5338-34।

0: ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड, वित्तीय सेवाको अर्को परिभाषा।
2: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
3: राष्ट्रिय वाणिज्य बैङ्कको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
4: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य बैङ्कमा रु 5 लाखदेखि 1 करोडसम्मको पाउनुहोस् कर्जा सुविधा।
3: अब नलिनु चिन्ता, न कुनै डर।
2: शिक्षित बनी बनाऊ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
3: हामी छौ तपाईको साथ, बनाउन तपाईको आत्मबल बलियो।
2: राष्ट्रिय वाणिज्य बैङ्कको साथ पाउनुहोस् सजिलो सलुसन।
3: अब पढाइका लागि पैसाको नो टेन्सन।
2: शैक्षिक खर्च तथा शुल्क, हवाई टिकट, खाना, मसलन्द आदि खर्चको 80% गर्छ बैङ्कले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
3: समय बचत, प्रक्रिया सहज।
2: राष्ट्रिय वाणिज्य बैङ्क, तपाईँको आफ्नै बैङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो
1: 80% गर्छ बैंकले कभर निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर
2: समय बचत प्रक्रिया सहज राष्ट्रिय

भाग दुई सर्वजीको परिवार सबै डराएका हुन्छन्। तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ। अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार तेरे के वचेर
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्कियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4 बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: Time check.
4: यति बेला अपराह्नको 4 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
2: होइन, कसले भन्यो?
1: ल, गाउँभरि हल्ला चलिरहेछ त।
2: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ, कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त। एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ रे बुढी?
1: कस्तो मन छाने कुरा गर्यो बुढा। खोला तरेपछि लौरो बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
2: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
1: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
3: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
4: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
3: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदय घात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5534-834।
8: मम्मी गर्मी भयो के, चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हरले
9: हरले
8: गर्मी मनाया ट्रिक रिफ्रेशमेन्ट पाउ न्यूट्रिशन मिक्स चिसो हरले।
10: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
11: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
11: अध्यापन हुने विषयहरू
10: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
11: विशेषताहरू
10: विषय विज्ञद्वारा अध्यापन गराइने
11: अत्याधुनिक प्रयोगशाला
10: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
12: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
13: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला।
14: बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
13: सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
15: घुट्नु खुट्नु पियो या सिप परमायो
16: अब गर्मी लागि चिसो हुने
17: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
16: चिसो हुनेको।
18: डिजिटल ठगीबाट बचौं।
19: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
18: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
19: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
20: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
21: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
22: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
21: किन एएसी लाइट ब्रिक नै?
22: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
21: वाह, मैले खोजेको जस्तो रहेछ।
22: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596-98-012-35-444।
23: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
24: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
23: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
24: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
19: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
24: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
19: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
24: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
19: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728। मोबाइल 98560-027-29।
0: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
24: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9857005636।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: भर्ना खुल्यो
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ इन्फर्मेसन टेक्नोलोजी होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083का लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11मा नयाँ भर्ना खुल्यो
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 0165504918877 98560209
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई

0: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल

0: 게 치소 뷰나
1: 뷰나 라이치소 우타우 허리
2: 허리 거리 많아야 돼
1: 리프레시멘트 바 뉴트리션 및
2: 치소 허리
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5384-834।
6: घरेको भए होइन, गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।
0: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99277।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
0: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: बालिखले ढाका टोपी,
5: जसले शिरको शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
4: बालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ बालिखले ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउना,
8: पिउनालाई चिसो उठाउ हले
7: हले। गर्मीमा नयाँ ट्रिक,
8: रिफ्रेशमेन्ट बार, न्युट्रिसन विथ
7: चिसो हले।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: छैन। रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठीक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
2: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले
3: हर्ले
2: गर्मीमा नयाँ क्विक रिफ्रेशमेन्ट पाउ न्युट्रिसन मिट चिसो हर्ले।
4: हेलो
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो
6: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्छन् त डाक्टर?
5: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
8: मुटु संबंधी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाइ तथा थकान,
9: मुटुको भल्कमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नुपर्ने,
9: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श।
1: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34।
10: होम केयर सेवा, होम केयर सेवा,
11: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
10: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा हेरचाहहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2977।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
12: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
12: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
12: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
12: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
13: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
14: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
13: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
14: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
10: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-0536।
15: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
16: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
15: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
16: शिखर इन्स्योरेन्सको सहकार्यमा
15: अस्पताल खर्च सहाराले गर्छ।
16: ई सेवा सबै सधैँ सँगै।
17: भर्ना खुल्यो।
10: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
17: हाम्रा विशेषताहरू, जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
10: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
17: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
10: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
17: निर्मला बराल संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा, फोन 061-571-476, 98-560-24-216।
18: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
19: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
20: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
19: विस्तृत जानकारीको लागि
21: 061-576-361 98461 98460-61790
19: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9857600536।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हरले
2: हरले गर्मीमा नयाँ ट्रिक
1: रिफ्रेशमेन्ट पार्क न्यूट्रिशन मिक्स
2: चिसो हरले।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। विशेष फ्युचर लिडर्स, म्यानेजर्स, होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562209।

0: छैन। रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
2: अरू होइन, एएससी लाइट ब्रिक नै रोज्नुहोस्।
1: किन एएससी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएससी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-35-96, 98-12-35-444।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: मम्मी, गर्मी भयो के? चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्लिक्स।
5: हर्लिक्स गर्मीमा नयाँ ट्विस्ट,
4: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
5: चिसो हर्लिक्स।
6: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, मास बैसी माग, नदीपुर। फोन 01-65-77-718, 98-63-32-836, 98-562-22-09।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू:
8: हृदयघात,
7: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
8: मुटुको भल्कमा समस्या,
7: मुटुको बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड्कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
8: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 01-57-82-66-53-834।
10: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
4: खोइ खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर, लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो नासर बे, कति छाबा डिजाइन बे मारेगा किन नि खनि तोला
9: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला।
8: ए नै छाबा मारे दोकान पो मोना, नै प्रेसलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै पो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे।
9: हजुर, किमे झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ। जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
8: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
9: तमुताई रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
8: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-580-815, 98-560-35-815। प्रोप्राइटर दशरथ चुनार
9: छतैरा त तान नि भिम्द
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
1: होम केयर सेवा होम केयर सेवा
0: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
0: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
0: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
11: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
13: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
14: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
13: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
14: साँच्चै हो र
13: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
14: हो त
13: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्ने
1: सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा

0: एममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारभटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 98560-19218 98028-57710।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: मरेको के हो?
4: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल। यो
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।

0: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558597। मौकाको फाइदा उठाउनुहोस्।
3: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, पत्ती फूल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। विश्व खाद्य स्वच्छता दिवस पोखरामा मनाइयो, गुणस्तरीय खाद्य उत्पादन र सुरक्षित उपभोगमा जोड। विश्व खाद्य स्वच्छता दिवसमा पोखराका रेस्टुरेन्ट तथा क्यान्टिन अनुगमन सुधार गर्न निर्देशन। गण्डकीका पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोखरा उद्योग वाणिज्य संघले राख्यो एयरपोर्टमा डिस्प्ले बोर्ड। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ सम्मानित। पोखरामा अनुसन्धानमूलक लेख लेखन तालिम शुरू। पत्रकारलाई निरन्तर सिकाइ आवश्यक पर्ने मेयर आचार्यको भनाई। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो, वार्ताले नतिजा निकाल्न सकेन। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ ईआई मोडल सार्वजनिक। र नेपाल एसियन्स गेम्सको छनौटको फाइनलमा प्रवेश, ओमान 8 विकेटले पराजित। विश्वकप फुटबल अघि अनलाइन वेटिङ एप प्रयोग नगर्न नेपाल प्रहरीको आग्रह। विश्व खाद्य स्वच्छता दिवस 2026 पोखरामा मनाइएको छ। दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले सप्ताहव्यापी कार्यक्रम अन्तिम दिन आइतबार विशेष कार्यक्रम आयोजना गर्यो। खाद्य स्वच्छता, गुणस्तर र सुरक्षित खाद्य उपभोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको कार्यालयले जनाएको छ। कार्यक्रममा बोल्दै कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले स्वस्थ जीवनको लागि सन्तुलित तथा पोषणयुक्त खानाको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो। उहाँले खाद्य सुरक्षासँगै नागरिकको स्वास्थ्य संरक्षणमा सबै पक्षको साझा जिम्मेवारी रहने उल्लेख गर्नुभयो। मानिस स्वस्थ भएर बाँच्नका लागि सन्तुलित र पोषणयुक्त खाना आवश्यक हुने भन्दै उहाँले खाद्य स्वच्छता र सुरक्षित खानाको प्रयोगलाई जीवनशैलीकै हिस्सा बनाउनु पर्ने बताउनुभयो। यसमा सरकारी निकाय, उत्पादक र उपभोक्ता सबैको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ। राष्ट्रिय उपभोक्ता मंच गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले गुणस्तरीय खाद्य पदार्थ उत्पादन र बिक्रीका लागि उत्पादक स्वयं जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले खाद्य वस्तु बजारमा पठाउनु अघि प्रयोगशालाबाट परीक्षण गरी प्रमाणित गर्ने अभ्यासलाई अनिवार्य बनाउनु पर्नेमा जोड़ दिनुभयो। गुणस्तरीय खाद्य पदार्थको ग्यारेन्टी उत्पादकले नै गर्नुपर्ने भन्दै उहाँले खाद्य वस्तु बिक्रीका लागि राख्नु अघि नियमित रूपमा प्रयोगशालाबाट परीक्षण र प्रमाणित गरिनुपर्नेमा जोड़ दिनुभयो। यसका अलावा स्वस्थकर खानेकुरा छनौट र प्रयोगमा उपभोक्ता पनि उत्तिकै सचेत हुन आवश्यक रहेको उहाँले अल्याउनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख विजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्र कुमार पासवान, राष्ट्रिय उपभोक्ता मंच कास्की अध्यक्ष राजेन्द्र लिगल, पोखराका अध्यक्ष मिलन तिवारी, पोखरा विज्ञान तथा प्रविधि क्याम्पसका प्रमुख हरि खनाल, लेखनाथ उद्योग वाणिज्य संघ प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, पोखरा महानगरपालिका सहकारी विभागका कल्पना बराल, कृषि मन्त्रालयका खाद्य अधिकृत कुमार भण्डारी, नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ नेफोस्ता पोखराका सचिव महेश बराल, ब्राह्मण समाज नेपालका अध्यक्ष रामप्रसाद बस्ता, नेपालका कास्की अध्यक्ष रामप्रसाद बस्ताकोटी, दुग्ध व्यवसायी संघ कास्कीका अध्यक्ष पुण्यप्रसाद पौडेल, होटल एसोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, रेवान पोखरा महासचिव वीरेन्द्र शेरजन, विद्यार्थी प्रदीप राज कणेल लगायतले खाद्य स्वच्छता र सुरक्षित उपभोगको महत्वबारे धारणा राख्नु भएको थियो। कार्यालयका प्रवक्ता तथा खाद्य अधिकृत शिवजी बरालले स्वागत मन्तव्य राखिएको कार्यक्रमको सञ्चालन खाद्य निरीक्षक अशोक गौतमले गर्नुभएको थियो। कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत दीपक कुमारले कार्यालयले सञ्चालन गरेको सप्ताहव्यापी गतिविधिबारे जानकारी गराउनु भएको थियो। उहाँका अनुसार जेठ 18 गतेदेखि शुरू भएको अभियान अन्तर्गत सरसफाई कार्यक्रम, पत्रकार सम्मेलन, बजार अनुगमन, जनचेतनामूलक कार्यक्रम तथा तालिम सञ्चालन गरिएको थियो। विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनका आह्वानमा हरेक वर्ष जून 7 विश्व खाद्य स्वच्छता दिवस मनाइँदै आएको छ। यस वर्ष पनि खाद्यजन्य रोग न्यूनीकरण, सुरक्षित खाद्य उत्पादन तथा उपभोग प्रवर्धन र खाद्य स्वच्छताप्रति जनचेतना विस्तार गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा पोखराका विभिन्न रेस्टुरेन्ट तथा क्यान्टिनमा अनुगमन गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, जिल्ला प्रशासन कार्यालय तथा सरकारवाला निकायको टोलीले पृथ्वीचोक स्थित बस काउन्टर आसपासका रेस्टुरेन्ट तथा खानपान व्यवसायमा अनुगमन गरेको छ। अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्नुपर्ने, न्यूनतम मापदण्ड समेत पूरा नभएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख विजन श्रेष्ठले जानकारी दिनुभएको छ।
लामो समयदेखि ती व्यवसायबारे उपभोक्ताबाट गुनासो आइरहेकाले विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर अनुगमन गरिएको उहाँले बताउनु भएको छ। उपभोक्ताले सुरक्षित र स्वच्छ खाना पाउनुपर्छ भन्ने मुख्य उद्देश्यले अनुगमन गरिएको उहाँले बताउनुभयो। टोलीले अनुगमनका क्रममा पत्र पत्रिकामा बेरेर राखिएका खानेकुरा, अखाद्य रंग प्रयोग गरिएका खाद्य सामग्री तथा लेबलिङ नगरिएको खाद्य वस्तु फेला परेको जनाएको छ। यस्तै धेरैजसो व्यवसायमा सरसफाईको अवस्था सन्तोषजनक नभएको, भान्सा कोठाको पूर्वाधार कमजोर रहेको तथा फोहोर व्यवस्थापनको लागि आवश्यक डस्टबिनको व्यवस्था नभएको पाइएको छ। अनुगमनमा सानो तथा अव्यवस्थित कोठामा फ्रिज राखिएको, खाद्य वस्तु भण्डारण गर्ने तरिका मापदण्ड अनुसार नभएको र खाद्य स्वच्छताका आधारभूत नियम समेत पालना नगरेको देखिएको प्रमुख श्रेष्ठले बताउनु भएको छ। सम्बन्धित व्यवसायीलाई दर्ता तथा अनुमति सम्बन्धी कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समेत भनिएको श्रेष्ठले बताउनु भएको छ। अनुगमन टोलीले व्यवसायीलाई आवश्यक सुधार गर्न निर्देशन दिँदै कानून अनुसार दर्ता तथा अनुमति लिएर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। खाद्य स्वच्छता र उपभोक्ता स्वास्थ्यमा कुनै सम्झौता नगर्ने भन्दै आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ। पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका पर्यटकीय स्थानहरूको परिचय दिने गरी बोर्ड राखेको छ। स्मार्ट डिस्प्ले बोर्डको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको समूह उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले स्वागत गर्नुभयो। पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्कीका अनुसार नागरिक उड्डयन प्राधिकरण पोखरा शाखा संघको समन्वयमा विमानस्थलको आगमन कक्षमा राखिएको सो बोर्डबाट गण्डकीका पर्यटकीय गन्तव्यको बारेमा परिचय दिइनेछ। पोखराभित्र नै पर्यटकले त्यहाँको पर्यटकीय गन्तव्यबारे जानकारी पाउन् भन्ने हेतुले सो बोर्ड राखिएको उहाँको भनाइरहेको छ। अध्यक्ष कार्कीले बोर्ड राख्नका निम्ति समन्वय गरेकोमा नागरिक उड्डयन प्राधिकरण पोखराकी निमित्त प्रमुख जसोदा सुवेदी सहितको टीमलाई धन्यवाद दिनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका निम्ति पैरवी तथा रिली अनसन अनि विरोध कार्यक्रमको नेतृत्व गरेको पोखरा उद्योग वाणिज्य संघले पर्यटकीय राजधानी पोखरा र गण्डकीको प्रवर्धन गर्नकै निम्ति सो बोर्ड राख्ने पहल गरेको संघकी महासचिव शोभा गौतमले बताउनु भएको छ। यता पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघका एसोसिएट सदस्य अञ्जन श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ। अञ्जन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै 60औं वार्षिक साधारण सभाबाट अध्यक्षमा बहाली हुनुभएको हो। उहाँ पोखरेली औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक हुनुहुन्छ। नवनिर्वाचित अध्यक्षलाई संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको विशेष उपस्थितिमा वर्तमान अध्यक्ष तथा हालै महासंघको केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्य गोकर्ण कार्कीले बधाई ज्ञापन गर्नुभयो। केन्द्रीय अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सूर्यकृष्ण वैद्य, जिल्ला नगरतर्फका उपाध्यक्ष कृष्ण प्रसाद शर्मा सहित केन्द्रीय सदस्यहरूलाई स्वागत गर्दै उहाँले महासंघको इतिहासमा पोखराले दोस्रो अध्यक्ष पाउनु गर्वको विषय भएको बताउनुभयो। उहाँले निजी क्षेत्रको मनोबल उकास्न र व्यावसायिक वातावरण निर्माणको लागि अञ्जनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले गृहनगरी पोखरामा गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै संशयको चौबाटोमा उभिएको निजी क्षेत्रलाई सम्मानजनक बनाउने अभियानमा मन वचन र कर्मलाई लाग्ने प्रतिबद्धता जनाउनुभयो। वर्तमान सरकारप्रति निजी क्षेत्रको संशय बाँकी रहे पनि आर्थिक वर्ष 83-84 को बजेटमा गरिएका घोषणाले भने सरकार निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ़ला भन्ने आशा पलाएको उहाँको भनाइ थियो। नवप्रवर्तन र युवा मैत्री नीतिहरू बजेटका राम्रा पछि भएको पनि उहाँको भनाइ थियो। यद्यपि उहाँले सम्पत्ति शुद्धिकरणको नाउँमा उद्योगिक व्यवसायमाथि भएको दर पकड़प्रति भने चिन्ता व्यक्त गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले देशमा संविधान संशोधनको बहस चलिरहँदा सामाजिक न्यायसहितको अर्थव्यवस्थाको लागि महासंघले आवाज उठाउने बताउनुभयो। उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राजमुलमीले अहिलेको सरकारले ल्याएको बजेटले अर्थतन्त्रको रूपान्तरण गर्छ भन्ने पत्याउँदै गर्दा बहुमतलाई अगाडि सारेर जे पनि गर्न खोजेको आरोप लगाउनुभयो। देशलाई कालो सूचीमा पर्नबाट जोगाउनको लागि भन्दै उद्योगिक व्यवसायमाथि सम्पत्ति शुद्धिकरणको हतियार चलाएर सरकारले त्यस्तो सनक दिएको उहाँको आशय थियो। सरकारले सुशासन र भ्रष्टाचार विरूद्धको अभियानको नाउँमा निजी क्षेत्रमाथि प्रहार गर्दा मौन समर्थन नगर्न पनि उहाँले महासंघलाई खबरदारी गर्नुभयो। विदेशसम्म पनि संयन्त्र भएको महासंघले देशलाई कालो सूचीमा पर्नबाट जोगाउन कूटनैतिक पहल हुनुपर्ने बताउनुभयो। पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तमान बुद्धाचार्यको धन्यवाद र महासचिव शोभा गौतमको सञ्चालन रहेको कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष सूर्यकृष्ण श्रेष्ठले जिल्ला नगर उद्योग वाणिज्य संघले उठाउने हरेक आवाजलाई अबदेखि महासंघले सुन्ने बताउनुभयो। अर्का उपाध्यक्ष कृष्ण प्रसाद शर्माले अहिलेको महासंघको नेतृत्व निजी क्षेत्रको मनोबल उकास्न हर तरहले प्रयत्नशील रहेको बताउनुभयो। नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरका नवनिर्वाचित अध्यक्ष इन्जिनियर सरोज कायस्थले आफ्नो टीम सूचना प्रविधिको विकासको लागि प्रयत्नशील रहने बताउनुभयो। उहाँले प्रदेश सरकारले सघनिने घोषणा गरेको आईटी पार्क साँच्चीकै आईटी पार्क बन्नुपर्नेमा पनि जोड़ दिनुभयो। पोखरा उद्योग वाणिज्य संघले नेपाली युवा उद्यमी मञ्च
पोखरा च्याप्टर का नवनिर्वाचित अध्यक्ष इंजीनियर सरोज कास्त सहित को टीम बधाई ज्ञापन कर पोखरा उद्योग वाणिज्य संघ पोखरा को संरक्षक हो एनवाईईएफ पोखरा को संरक्षक हो एनवाईईएफएफ को प्रेसिडेन्ट इलेक्ट में विवेक श्रेष्ठ प्रेसिडेन्ट नोमिनी में हर्षल बिजुक्षी प्रोग्राम चेयर में सूरज श्रेष्ठ तथा फाइनेंस चेयर में नुरज बाटाजी चयन हो इसी कार्यसमिति सदस्य में मानस श्रेष्ठ प्रतीक राजबहारी सौरभ थापा सृजन श्रेष्ठ लक्ष्मणराज श्रेष्ठ अस्मित भारी निर्वाचित हुनुभएको छ। यसअगाडि मंचको नेतृत्व समेज राज भण्डारीले सम्हाल्दै आउनु भएको थियो। श्रोता तपाईले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-263-553-834।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-577-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: साँझ छ बजेको अनुभव हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासपा नेता सुदन गुरूङले राजनीतिमा प्रतिपक्षी दलहरूले विरोध मात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गोर्खाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै उहाँले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ़ाउनु पर्ने बताउनुभयो। पूर्व गृहमन्त्री गुरूङले देश बनाउन सबै मिलेर अघि बढ़नुपर्ने भन्दै रासपा देश बनाउन आएको पार्टी भएको उल्लेख गर्नुभयो। राम्रो कुरालाई सबैले साथ दिनु पर्यो, विरोधको लागि विरोध गरेर मात्र हुँदैन उहाँले भन्नुभयो। गोर्खा क्षेत्र नम्बर एकका प्रतिनिधि सभाका सांसद समेत रहनुभएका उहाँले निर्वाचनमा आफूले गरेको वाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पूर्व गृहमन्त्री गुरूङले निर्वाचन क्षेत्रका जनताको समस्यालाई समाधानको लागि छिट्टै सचिवालय स्थापना गरेर काम गर्ने बताउनु भएको छ। जिल्लामा बजेट नपरेको गुनासो आफूलाई पटक पटक आएको भन्दै उहाँले आफ्नो थाल कति छ भनेर हेर्दा अरूको थालको घट्यो कि घटेन भनेर पनि हेर्नुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पहिलो पटक सञ्चालन गरिएको चार दिने अनुसन्धानमूलक लेख लेखन तालिम आइतबारबाट शुरू भएको छ। तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकारिता क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेकाले पत्रकारहरू सबै विषयमा निरन्तर अपडेट हुन आवश्यक रहेको बताउनुभयो। उहाँले तालिम र सिकाइबाट खारिएको पत्रकारिताले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। पत्रकारको क्षमता विकासका कार्यक्रमहरूमा पोखरा महानगरपालिकाको सदैव साथ र सहयोग रहने प्रतिबद्धता उहाँले जनाउनुभयो। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बरालले आफ्नो कार्यकालमा हालसम्म 8 विभिन्न तालिम सञ्चालन गरिएको जानकारी दिँदै अनुसन्धानमूलक लेख लेखन सम्बन्धी यो तालिम विशेष र फरक प्रकृतिको रहेको बताउनुभयो। पत्रकारहरूबाट लेख लेखन सम्बन्धी क्षमता अभिवृद्धिको आवश्यकता रहेको सुझाव प्राप्त भएपछि महासंघले यो तालिम आयोजना गरेको उहाँको भनाइ छ। यसले पत्रकारिताको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको उहाँले खुलाउनु भएको छ। तालिममा त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विभागका प्रमुख डाक्टर कुन्दन अर्याल, शहीद डाक्टर श्रीराम पौडेल तथा डाक्टर कपिल अधिकारीले प्रशिक्षण दिने कार्यक्रम रहेको महासंघले जनाएको छ। उद्घाटन सत्रमा महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहसचिव धनबहादुर गुरूङ सुमनले गर्नुभएको थियो। नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै अनुसन्धानमा आधारित गुणस्तरीय सामग्री उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तालिम आयोजना गरेको जनाएको छ। जेठ 27 गतेसम्म सञ्चालन हुने तालिममा पोखरामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ। लेखान्त उद्योग वाणिज्य संघले सहकारीको क्षेत्रमा देखिएका विद्यमान समस्या र सहकारी अध्यादेशको बारेमा प्रशिक्षण दिएको छ। लेखान्त उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा सहकारी तथा वित्तीय संघ संस्था समन्वय उपसमितिका संयोजक कृष्णप्रसाद तिमल सेनाले स्वागत गर्नुभएको थियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान विज्ञ सदस्य डाक्टर रमेश चौलागाईले सरकारले ल्याएको अध्यादेशलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने हो भने अब सहकारीको क्षेत्रमा समस्या नआउने विश्वास दिलाउनु भएको थियो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अहिलेको बजेटले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारको रूपमा लिएको बताउनु भएको छ। आज लेखनाथ उद्योग वाणिज्य संघले महासंघको 60 वार्षिक साधारण सभाबाट निर्वाचित टीमलाई राखेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले बजेटमा निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका कुराहरूलाई समावेश गरिएकोमा निजी क्षेत्र अहिलेको बजेटप्रति सकारात्मक रहेको बताउनु भएको थियो। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले अबको आवश्यकता युवाको नेतृत्व उद्यमशीलताको विकास गर्न सक्ने हो भने हामीले परिकल्पना गरेको आर्थिक वृद्धि दरमा सुधार हुँदै स्वदेशमा नै रोजगारीको माध्यमबाट उत्पादकत्व बढ़ाउन सकिने सुझाव राख्नु भएको थियो। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेत्रास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुल्ला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यस घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। चीनका वैज्ञानिकले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडेल सार्वजनिक गरेका छन्। यसले आँधी अत्याधिक वर्षा आँधीबाट उत्पन्न समुद्रभित्रको शक्तिशाली तरंग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्छ। पूर्वी चीनको सान्दोङ प्रान्त छिङडाउमा चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा यो नयाँ मोडलको औपचारिक उद्घाटन गरिएको हो। चीनको विज्ञान प्रतिष्ठान अन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली सन् 2024 अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप रहेको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। नेपाल जारी एसियन्स गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिताको फाइनलमा पुगेको छ। आइतबार सम्पन्न सेमी फाइनल खेलमा ओमानलाई 8 विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। ओमानले दिएको 95 रनको लक्ष्य पछ्याएको नेपालले 9.2 ओभरमा 2 विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। नेपालका लागि लोकेश पम्पले सर्वाधिक 44 रन बनाउनुभयो भने रोहित पौडीले अभिजित 21 र कुशल बुटेलले 20 रन बनाउनु भएको थियो। यसअगाडि टस जितेर पहिला ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा अल आउट हुँदै 94 रन बनाएको थियो। ओमानको लागि कप्तान सुफयान महमूदले सर्वाधिक 38 रन बनाउनु भएको थियो भने जिबर अली अकबरले 22 रन तथा अब्दुल जलील खानले 16 रन बनाउनु भएको थियो। त्यसै गरी नेपाली बलर करण केसीले 3 विकेट लिनुभयो भने सम्पाल कामी र सन्दीप लामिछानेले 2-2 विकेट तथा शहाब आलम कुशल मल्ल र दिपेन्द्र सिंह अहिरीले 1-1 विकेट लिनुभएको थियो। अब नेपालले फाइनलमा हङकङ र मलेसिया बीचको विजेतासँग सोमबार खेल्नेछ। त्यस्तै ओमानले भने तेस्रो स्थानको लागि हङकङ र मलेसिया बीचको पराजित हुने टीमसँग सोमबार नै खेल्ने तालिका रहेको छ। प्रहरीले विश्वकप फुटबल चलिरहँदा कुनै हुन सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैर कानूनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियो मार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको छ। नेपाल प्रहरीका अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यम मार्फत सजिलै आमदानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अप्नाउन आग्रह गरेको हो। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी हुने जोखिम, बैंकिङ तथा डिजिटल वालेट दुरूपयोग हुने सम्भावना समेत रहने जनाएको छ। यस्ता प्लेटफर्महरू प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न साइबर ठगीको शिकार बन्न सक्ने भएकोले सचेत रहनुपर्ने प्रहरीले उल्लेख गरेको छ। नेपाल प्रहरीले विश्वकप फुटबलका खेलहरूको रमाइलो लिन आग्रह गर्दै गैर कानूनी बेटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ। साथै अनलाइन बेटिङको प्रचार प्रसार वा सञ्चालन भइरहेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरिएको छ। साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। विश्व खाद्य स्वच्छता दिवस पोखरामा मनाइयो, गुणस्तरीय खाद्य उत्पादन र सुरक्षित उपभोगमा जोड़। विश्व खाद्य स्वच्छता दिवसमा पोखराका रेस्टुरेन्ट तथा क्यान्टिन अनुगमन सुधार गर्न निर्देशन। गण्डकीका पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोखरा उद्योग वाणिज्य संघले राख्यो एयरपोर्टमा डिस्प्ले बोर्ड। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ सम्मानित। पोखरामा अनुसन्धानमूलक लेखन तालिम शुरू। पत्रकारलाई निरन्तर सिकाइ आवश्यक गर्ने मेयर आचार्यको भनाई। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो, वार्ताले नतिजा निकाल्न सकेन। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक र नेपाल एसियन्स गेम्सको छनौटको फाइनलमा प्रवेश। ओमान 8 विकेटले पराजित। विश्वकप फुटबल अघि अनलाइन बेटिङ एप प्रयोग नगर्न नेपाल प्रहरीको आग्रह। साँझ 6 बजेको अनुभव हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुभव हाइलाइट्समा हुनेछ। नमस्कार।

0: भर्ना खुल्यो।
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि माछपार पोखरामा कक्षा एघारमा साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू: जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
1: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको,
0: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
1: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
0: निर्मला बराल, संस्थापक प्राचार्य, स्टेप बाई स्टेप मावि माछपार पोखरा। फोन 061571476, 98560, 24216।

0: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: घरेको भए हैन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
4: हुन्छ
5: हुन्छ।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
8: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 तिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
8: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
9: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
8: विस्तृत जानकारीको लागि
9: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
9: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
12: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेमो ट्राउट कहाँनिर छ र?
9: ल, तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
12: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
9: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
12: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
13: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
13: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648-572-849।
14: माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.nass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर। फोन 061-57-718, 98-63-32-836, 98-560-22-099।
15: हेलो
16: हजुर, नमस्कार।
15: हेलो
16: नमस्कार काका, सुन्नु भएन?
15: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
15: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: हो यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: अनि कति बेला बस्छन् त डाक्टर?
16: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
14: फिस्टल आईबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
17: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
14: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
17: साँच्चै हो र?
18: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0984-46-525।
19: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
20: थाहा छ, सल्लाहकार तेरे के हो।
21: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
19: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
22: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
23: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
24: हो
23: नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
24: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
23: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
24: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
23: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
27: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
28: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
27: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
28: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
27: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
29: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
30: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
29: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध
30: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
29: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
1: झरना खुल्यो
18: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
29: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
29: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
29: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 9840-42।
1: प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
29: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
1: खेलकुद क्षेत्र

0: शक्ति प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: ओहो, एसएई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
3: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
4: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
3: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
4: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
3: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
4: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
3: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
5: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 शैयाको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
3: विशेषज्ञ सेवाहरू
5: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मोटु रोग,
3: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
5: हाड जोड्ने, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै

0: 6 घंटा इमरजेंसी सेवा, लैब, फार्मेसी, एक्सरे, सिटी स्कैन तथा एम्बुलेंस सेवा, सादा तथा रंगीन वीडियो एक्सरे, मुटु र नसा को वीडियो एक्सरे, वीडियो इंडोस्कोपी, वीडियो ईईजी तथा पीएफटी सेवा,
1: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महीना निःशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महीना को 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
0: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-969।
2: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
3: के ल्याएर अफर?
2: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
3: ए, अनि त्यो नयाँ एनटी एप बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
2: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा शेयर गरे क्लिक शेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
3: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
2: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्, डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: It's New Galaxy Time.
6: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
5: संस्थाका विशेषताहरू:
6: गण्डकी प्रदेशमै 2019 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
5: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
6: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
5: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
6: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
5: पढाइ तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
6: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-577-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेंस, डेडिकेटेड टू एकेडमिक एक्सिलेन्स सिन्स 1994।
5: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर, नर्स, केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स, केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-2-77।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
8: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
0: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो, रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सिसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर,
8: मोबाइल 9856408082 9846408082।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
11: टाइम चेक।
12: यति बेला साँझको 7 बजेको छ।
13: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौ। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताएका छन्। उनले सरकार सुशासन कायम गराउन तल्लीन रहेको र कुशासनलाई जरैबाट उल्लेख नीतिगत तथा संस्थागत कब्जाको अन्त्य गर्ने अभियानमा लागेको बताएका हुन्। वर्तमान सरकार कुशासनबाट आजित नागरिक, उद्यमी र व्यवसायीको जनादेशका आधारमा बनेको अर्थमन्त्री वाग्लेको भनाइ छ। उनले डिजिटलाइजेशन मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्ने र योग्यता प्रणाली मेरिट क्रेसीलाई स्थापित गर्ने उद्देश्य सहित सरकार अघि बढ़ेको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 15 मिनटसम्म पिक एण्ड ड्रप गर्दा सवारी साधनको पार्किङ शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो। विमानस्थल कार्यालयका प्रवक्ता संजय कुमारले यात्रुले आवश्यकतालाई हेरेर पिकअप एण्ड ड्रपको समय बढ़ाइएको जानकारी दिएका छन्। यसअघि 7 मिनटसम्म पिक एण्ड ड्रप गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा उक्त समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढ़ाइएको उनले बताएका छन्। परीक्षणका लागि अहिले 1 महिना 15 मिनट पिक एण्ड ड्रप गरेको, पार्किङ शुल्क नलिने व्यवस्था गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ। केन्द्रले दैनिक 10 वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवड़ाले जानकारी दिएकी छिन्। उनले 5 वटा समूह बनाएर कार्यालय समयमा हाजिरी, पोशाक र फाइल ट्यापिङ जस्ताको अनुगमन गरिरहेको बताएकी छिन्। खतिवड़ाका अनुसार गत साउन यता केन्द्रले 1130 कार्यालय अनुगमन गरेको छ। तीमध्ये 6710 जना कर्मचारीले कार्यालय समय पालना नगरेको र 1162 कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको केन्द्रका सूचना अधिकारी खतिवड़ाले जानकारी दिएकी छिन्। सो क्रममा कतिपय कार्यालयमा 2-3 पटक समेत अनुगमन गरिएको छ। छड्के अनुगमनमा ती कर्मचारीलाई कार्यवाही गर्ने सिफारिश गरिएको उनले बताएकी छिन्। कर्मचारीलाई निजामती सेवा ऐन 2049 को दफा 55 अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालयमा राखिने भएको छ। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको संचालक समिति पदाधिकारी छनौट प्रक्रिया रोक्न आदेश दिएको छ। उपेन्द्र बहादुर कार्कीले दायर गरेको रिटमाथि सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश द्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले समिति छनौट प्रक्रिया तत्काल अघि नबढ़ाउन आदेश दिएको हो। यसो त सरकारले आवेदन माग गरेर प्रतिस्पर्धाबाट निगमका सदस्य र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो, तर प्रतिस्पर्धाबाट समिति छनौट गर्दा आफू अन्यायपूर्वक बाहिरिएको भन्दै कार्कीले रिट दायर गरेका थिए। सोही रिटमाथि सुनवाई गर्दै सर्वोच्चले प्रक्रिया तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमको छनौट समितिको नाममा आदेश दिएको छ। वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत सीईओ राष्ट्र बैंकको गवर्नर बन्न रोक लगाउने तयारी गरिएको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 गर्न लागिएको तेस्रो संशोधन मार्फत यस्तो व्यवस्था गर्ने तयारी गरिएको हो। सरकारले राष्ट्र बैंक ऐन 2058 संशोधनका लागि जेठ 11 गते नै प्रतिनिधि सभामा नेपाल राष्ट्र बैंक ऐन विधेयक 2083 प्रस्तुत गरेको छ। उक्त विधेयकले विभिन्न कार्यक्षेत्र तोकेर कार्य अनुभव हासिल गरेका व्यक्तिलाई राष्ट्र बैंकको गवर्नर पदमा नियुक्त गर्न सकिने स्पष्ट व्यवस्था गरेको छ। तर गवर्नर नियुक्तिका लागि तय गरिएको कार्य अनुभवको व्याख्याबाट वाणिज्य बैंकहरूका कार्यकारी प्रमुखलाई हटाइएको छ। योसँगै अब नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक गवर्नर बन्न सक्ने गरी विधेयकमा स्पष्ट खुलाइएको छ। धनगढ़ी उपमहानगरपालिका 15 कनरी स्थित दुग्ध विकास संस्थान अन्तर्गतको धनगढ़ी दुग्ध वितरण आयोजनाले चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 6 करोड़ राजस्व संकलन गरेको छ। सुदूरपश्चिम प्रदेशका डडेलधुरा, कैलाली र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दूध संकलन गर्दै आएको आयोजनाले संकलित दूधलाई प्रशोधन गरी पनीर, आइसक्रीम लगायत उत्पादन स्थानीय बजारमा बेचेर उक्त रकम आर्जन गरेको आयोजना प्रमुख निराजन भट्टराईले जानकारी दिएका छन्। आयोजनाबाट उत्पादित दुग्धजन्य पदार्थ धनगढ़ी, अतरिया, डडेलधुरा, दिपाइल र टिकापुर बजारमा बिक्री हुँदै आएको छ। नेपालगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 10 महिनामा लक्ष्यको करिब 68% बढ़ी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 लागि वार्षिक लक्ष्य रु 24,54,57,82,000 निर्धारण गरिएकोमा गत वैशाख मसान्तसम्म 16,73,97,59,000 अर्थात लक्ष्यको 68.2% असुली भएको नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताएका छन्। उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका 2 महिनामा 32% राजस्व संकलन गर्नुपर्ने चुनौती देखिएको छ। नेपाली राजधानी पासपोर्टको रैंकिङ सुध्रिएको छ। हेनली पासपोर्ट इण्डेक्स 2026 जारी गरेको नयाँ प्रतिवेदन अनुसार नेपाली पासपोर्टको रैंकिङमा 4 स्थानको सुधार आएको हो। सन् 2025 नेपाली पासपोर्ट 101 स्थानमा थियो, तर सन् 2026 नेपाली पासपोर्टको रैंकिङ उक्लिएर 97 स्थानमा पुगेको छ। यस वर्ष विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीको नम्बर 1 सिंगापुरको पासपोर्ट रहेको छ। सिंगापुरको पासपोर्टले विश्वका 192 देशमा फ्री भिसा प्रवेश पाइन्छ। त्यस्तै दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स यूएई को पासपोर्ट छ। यी 3 देशका पासपोर्टबाट फ्री भिसा 187 देशमा प्रवेश पाइन्छ। तेस्रो स्थानमा स्वीडेनको पासपोर्ट छ। यता सन् 2025 शीर्ष 10 सूचीबाट बाहिरिएको अमेरिकी पासपोर्ट पुनः शीर्ष 10 भित्र परेको छ। विश्वकै सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान रहेको छ। अफगानिस्तान 103 स्थानमा रहेको छ। अध्ययन विदाको दुरूपयोग गर्ने 44 प्राध्यापकले 11 करोड़ रकम फिर्ता गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर पुनः काममा नफर्किएका 44 प्राध्यापकले 11 करोड़ रूपियाँ फिर्ता गरेका हुन्। डाक्टर जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले त्रिविका 398 प्राध्यापकले विदाको दुरूपयोग गरेको प्रतिवेदन तयार गरेको थियो। सोही प्रतिवेदनका आधारमा त्रिविले अध्ययन विदाको दुरूपयोग गर्ने प्राध्यापकहरूलाई रकम फिर्ता गर्न सूचना जारी गरेको थियो। त्यस यता 44 प्राध्यापकले 11 करोड़ रूपियाँ फिर्ता गरेको त्रिविले जनाएको छ। जनता समाजवादी पार्टी जसपाका प्रदेश सांसद सरोज सिंह घुस लेनदेनको मुद्दामा दोषी ठहर भएका छन्। मधेस प्रदेश सांसद सिंहलाई विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर प्रसाद कोइरालाको इजलासले दोषी ठहर गरेको हो। उनीमाथि योजना छनौटमा बजेटको 1/3 घुस मागेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लेनदेनको मुद्दा दायर गरेको थियो। दोषी ठहर गर्दै विशेष अदालतले सिंहलाई 4 वर्ष कैद, विशिष्ट पदमा बसेर कसुर गरेको आरोपमा थप 1 महिना कैद र 68,50,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। काठमाडौँ महानगरपालिकाले 6 सहकारीलाई फ्ल्याट खाली गर्न निर्देशन दिएको छ। एक सूचना जारी गर्दै महानगरले 6 सहकारीलाई 15 दिनभित्र बहालमा लिएको घर, कोठा तथा फ्ल्याट खाली गर्न निर्देशन दिएको हो। सत्कार सहकारी, अमृताम्ब सहकारी, हिराखुसी सहकारी, मार्गदर्शन सहकारी, नवल सबल सहकारी र पञ्चारूपा सहकारीलाई घर तथा फ्ल्याट खाली गर्न निर्देशन दिएको महानगरले जनाएको छ। घर, कोठा तथा फ्ल्याट खाली गर्न निर्देशन दिँदै महानगरले सहकारीका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूलाई 15 दिनभित्र महानगर को सम्पर्कमा आउन पनि आग्रह गरेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले कानून बमोजिम इजाजत लिएर मात्रै मदिरा, सुर्ती, गुटखा लगायतका अन्तशुल्क जन्य वस्तुको बिक्री, वितरण तथा कारोबार गर्न सम्बद्ध व्यवसायीहरूसँग आग्रह गरेको छ। बिना इजाजत मदिरा एवं सुर्तीजन्य वस्तुको कारोबार भइरहेको भन्ने जानकारी प्राप्त भएकोले कानून विपरीत काम नगर्न अनुरोध गर्दै त्यसो गरेको पाइएमा अन्तशुल्क ऐन बमोजिम कार्यवाही गरिने कुल निकायले स्पष्ट पारेको छ। सरकारी सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी भास्कर जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई काठमाडौँ स्थित एयरपोर्टबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको पुष्टि गरेको छ। उनलाई नियन्त्रणमा लिएर सीआईबीको जिम्मा लगाइएको छ। बैंकका सूचना अधिकारी प्रमोद आचार्यले भास्कर राज जोशी बैंकी कर्मचारी भएको पुष्टि गरेका छन्। उनले जोशी आफ्नो बैंकको मार्केटिङ अफिसर रहेको बताएका छन्। नेपालको प्रमुख पर्यटकीय गन्तव्य राराताल आसपासका व्यापारीहरूले मदिरा तथा सुर्तीजन्य वस्तु बिक्री गर्दा आवश्यक अनुमति नलिई राज्यलाई तिर्नुपर्ने अन्तशुल्क तथा अन्य राजस्व छलिरहेको पाइएको छ। जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुले गरेको अनुगमनका क्रममा अधिकांश होटल तथा पसलहरूले राजस्व छलेको पाइएको हो। कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत गरिएको संयुक्त अनुगमनका क्रममा रारा क्षेत्रमा सञ्चालित 21 होटल तथा पसलमा मदिरा र सुर्तीजन्य वस्तु बिक्रीका लागि आवश्यक इजाजत पत्र नलिएको भेटिएको हो। जिल्ला
0: प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायत सरकारवाला निकायका प्रतिनिधि सम्मिलित टोलीले गरेको अनुगमनमा अधिकांश व्यवसायीले प्यान नम्बर नलिएको, होटल तथा लजमा खाना तथा आवासको शुल्क दर सार्वजनिक नगरेको तथा अन्तशुल्क लाग्ने वस्तु बिक्रीका लागि कानूनी अनुमति नलिएको पाइएको छ। त्रिभुवन विश्वविद्यालयले जग्गा मिचेर बस्नेलाई बल प्रयोग गरेर भए पनि हटाइने भएको छ। त्रिविको सामान्य प्रशासन महाशाखाले अतिक्रमण गरिएको जग्गा खाली नगर्नेलाई बल प्रयोग गरेरै भए पनि हटाउने जनाएको हो। त्रिविले यसअघि वैशाख 4 गते 35 दिने सूचना जारी गर्दै जग्गा अतिक्रमण गरेर बसेका संघ संस्था र संगठनलाई जग्गा खाली गर्न निर्देशन दिएको थियो। तर सोम्याद गुज्रिन लाग्दा पनि जग्गा खाली नभएपछि त्रिविले बल प्रयोग गरेर भए पनि जग्गा खाली गर्ने जनाएको छ। त्रिविको तयारी अनुसार शुरूमा त्रिविको जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई सामान सार्न समय दिइनेछ, त्यसपछि बल प्रयोग गरेर भए पनि जग्गा खाली गरिने भएको छ। भारतबाट नेपाल आउँदा 500 रूपियाँसम्मको सामान ल्याउन पाइने भएको छ। बजेट मार्फत सरकारले झिटीकुण्टा सम्बन्धी व्यवस्था अनुसार भारतबाट नेपाल आउँदा ल्याउन पाउने सामानको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। यो सँगै अब भारतबाट नेपाल आउँदा 500 रूपियाँसम्मको सामान ल्याउन पाइने भएको छ। यसअघि सरकारले यस्तो सीमा 100 रूपियाँ तोकेको थियो। यसअघि 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा भन्सार तिर्नु पर्थ्यो, तर सरकारले नयाँ आर्थिक विधेयक मार्फत उक्त सीमा संशोधन गर्दै 500 रूपियाँ पुर्याएको छ। जानकी मेडिकल कलेजका अध्यक्ष ओम प्रसाद पाण्डे पक्राउ परेका छन्। पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले धनुषाको छिरेश्वरनाथ एक रमदैया स्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो। कृत्रिम कम्पनी खड़ा गरी डीपीआर विनय धितोको अस्वाभाविक बढ़ी मूल्यांकन गराएर कर्जा लिएको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीका एक उच्च अधिकारीले बताएका छन्। ती अधिकारीका अनुसार उनले प्रभु बैंकमा कर्जा लिएका थिए। बैंकबाट लिएको कर्जाको उनले पटक पटक दुरूपयोग गर्दै अन्यत्र लगानी गरेको खुलेको छ। यसरी बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। सुर्खेत प्रहरीले 3 करोड़ रूपियाँ बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका 6 स्थित शिव इम्पोरिय पसलबाट पक्राउ गरेको हो। उनको उक्त पसलबाट 3 करोड़ रूपियाँ बराबरका सुन चाँदीका गहना समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिएका छन्। बोहराका अनुसार व्यापारी अग्रवालबाट विभिन्न दरका नेपाली रूपियाँ 2,19,500, विभिन्न दरका भारतीय रूपियाँ 8,11,900 रूपियाँ बरामद गरिएको छ। साथै नगद रूपियाँ गन्ती गर्न प्रयोग हुने मेसिन एक थान र विभिन्न किसिमका सुन तथा चाँदीका गरगहना राखिएको बट्टा र डिब्बा सहित 185 थान अनुमानित 3 करोड़ बराबरको सुन चाँदीका गरगहना बरामद गरिएको बोहराले बताएका छन्। अब अन्तर्राष्ट्रिय प्रसंग। मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्दै नयाँ कानूनी व्यवस्था लागू गरेको छ। कार्यान्वयनमा आएको उक्त नियम अनुसार 16 वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न नपाउने भएका छन्। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ। नियमको पालना नगर्ने कम्पनीलाई 1 करोड़ मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ। झाङ यिमिङ एसियाकै दोस्रो धनी व्यक्ति बनेका छन्। टिकटकका सह संस्थापक समेत रहेका झाङ भारतीय उद्योगपति मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै दोस्रो धनी व्यक्ति बनेका हुन्। ब्लूमबर्ग बिलियनर्स इण्डेक्सका अनुसार झाङको कुल सम्पत्ति $93 अर्थात करिब 8.9 लाख करोड़ भारतीय रूपैयाँ पुगेको छ। यसअघि एसियाकै दोस्रो धनी व्यक्तिको सूचीमा रहेका रिलायन्स इण्डस्ट्रीजका अध्यक्ष अम्बानी तेस्रो स्थानमा पुगेका छन्। उनको कुल सम्पत्ति $86 बिलियन रहेको छ।
2: अब पालो अन्तर्वार्ताको।
3: आजको अंकमा हामीले पैसाका गीत गाउने गायकसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। पैसाका गीत गाउने गायक अर्थात दिनेश गौतमसँग हामीले पैसाको महत्व र पैसाकै विषयमा प्रश्नोत्तर गरेका छौं। प्रस्तुत छ उनी गौतमसँग सहकर्मी सुरज प्याकुरेलले गर्नु भएको खास कुराकानी।

भन्दैना आफ्नो अर्को भन्दैना आफ्नो अर्को कोही पनि पैसाले घुमाउँछ फनफानी उसकै हुन्छ नगे पछि दया र बाया जसले गानी

0: कोई न कोई
1: हामीले पैसाको विषयमा चाहिँ कोही स्रष्टालाई बोलाउने भन्दै गर्दाखेरि म आफैले पनि विगतमा धेरै अगाडिदेखि सुन्दै आएको गीत पैसा कसले बनायो होइन दुईटा भ्रमबाट म यो अग्रवार्ता सुरु गर्दैछु. एउटा चाहिँ त्यो गीतै दिनेश गौतम भन्दा पनि शिव परियारले गाएको भन्ने भ्रम रहेछ होइन, अर्को चाहिँ दिनेश गौतमको त्यही एउटा गीत मात्रै छ भन्ने खालको पनि भ्रम रहेछ. यसका विषयमा तपाईँ के भन्नुहुन्छ? यहाँबाट सुरु गरौँ आजको यो संवाद.
0: अब यस्तो छ, अब मैले गाएका गीत त एउटा चाहिँ अब जुन पैसा कसले बनाएको कुरा गर्नुभयो त्यो एउटा हिट गीत भयो, त्यसले गर्दा चाहिँ दर्शक श्रोताहरूलाई त्यो गीत मात्रै छ अर्को आएन भन्ने हो. तर मैले 150 भन्दा बढी गीतहरू रेकर्डिङ गरिसकेँ, आइरहेको छ होइन. बाँसै काटेर फर्केर आएन मायालु, इमान बेचिदिन्छ मान्छे, राजाको हात्ती चरी, कर्फ्यू लगाइदिए, अहिले जो तत्काल आएका छन् लगायत गरेर होइन. अब त्यो कतिजनालाई थाहा छ, अब कतिलाई थाहा छैन, त्यो एउटा अलग पाटो भयो. अब जुन कुरा रह्यो, अब मेरो गीतलाई चाहिँ शिव परियारजीको भनेर चाहिँ जुन सुनिन्छ बजाइन्छ, यो चाहिँ एकदम पुरानो घटना हो होइन. यो नि मैले पनि बारम्बार सुनेको घटनाहरू भए होइन. अब चाहिँ धेरैजनाको मुखबाट, कलाकार साथीहरूकै पनि मुखबाट, र चाहिँ विदेशमा रहने चाहिँ साथीहरूको मुखबाट पनि तपाईँको गीत होइन रह्यो, हामीले त चाहिँ शिव परियारको भनेर सुनिरहेका छौँ. इभन मलाई रेडियो यता इलामतिरको एउटा कुनै रेडियो प्रस्तुताले चाहिँ फोनै गरेर लगभग लगभग 6 महिना अगाडि, उहाँले 6 महिना अगाडि मात्र थाहा पाउनु भयो कि त्यो मेरो गीत हो भनेर, उहाँले माफी पनि माग्नुभयो मलाई होइन. हामीले चाहिँ शिव परियारको गीत भनेर अहिलेसम्म पनि बजाइरहेको थियौँ होइन, त्यो अवस्था हो. अब त्यो कहाँ कसरी किन त्यो हुन गयो होइन, त्यो अर्को एउटा टेक्निकल पार्ट भयो.
1: तपाईँले हेर्दा चाहिँ कसरी भएको रहेछ त्यो, के कारणले भएको रहेछ?
0: अब मैले हेर्दा चाहिँ त्यो चाहिँ अब जस्तो चाहिँ त्यतिखेर सिडीको जमाना थियो, सिडीमा हेरेको भएदेखि त मेरो फोटो छ त्यहाँ, मेरो नाम छ, बकैदा को हो गायक लेखेको छ, सङ्गीतकार गीतकार सबै लेखेको छ. त्यो हुँदा हुँदै मिडियाले शिव परियार भनेर बजाउनु चाहिँ त्यो अलिकति चाहिँ त्यो चाहिँ गहिरेर अध्ययन नगरिएको हो कि भन्ने हो. र अर्को चाहिँ अब सिमिलर रूपमा उहाँले गाउने मैले गाउने होइन, हाम्रो जुन एउटा गीतको एउटा चाहिँ जुन लाइन छ होइन, गीतको जुन एउटा चाहिँ पिच छ होइन, गीतको एउटा चाहिँ जुन लाइन छ त्यो चाहिँ सिमिलर भएको कारणले चाहिँ मान्छेलाई त्यो परेको होइन.
1: वा त्यो बेलामा त्यस्ता गीत गाउने तपाईँ र शिवजी हुनुभएको कारणले पनि यस्तो भयो?
0: हजुर, त्यो पनि हुन सक्छ.
1: जस्तो अब त्यो पैसा कसले बनायो भन्ने गीत तत्कालीन अवस्थामा त एकदम त्यो जसले गाएको भनेर चर्चित भए पनि त्यो भयङ्कर चर्चित भयो होइन, त्यसको भिडियो पनि चर्चित भयो, हरेक रेडियोहरूमा त्यो गीत एकदम मजाले सुनिन्थ्यो. यो गीतको पृष्ठभूमि र तपाईँको यो सङ्गीत करियरसँग जोडेर हेर्दाखेरि चाहिँ यो कसरी बन्यो यो गीत चाहिँ?
0: अब यो गीत बन्नुमा चाहिँ यस्तो छ, अब धेरै पहिला जति बेला म एकदम स्ट्रगल टाइममा थिएँ होइन, त्यतिखेर चाहिँ के थियो भनेदेखि पैसाको सबभन्दा बढी निड थियो एउटा कुरा, र अर्को कुरा चाहिँ के थियो भनेदेखि अब पैसाको लागि चाहिँ मैले जब काठमाडौँ आएँ हरेक ठाउँमा मान्छे देखेँ, कतै मान्छे भिख मागिरहेको छ होइन, कतै मान्छे चाहिँ सडकमा खान नपाएर पनि हिँडिरहेको छ, कतै मान्छे चाहिँ लग्जरी लाइफ पनि बाँचिरहेको छ होइन, कतै चाहिँ लुटका समाचारहरू पनि आइरहेका छन्, कतै भ्रष्टाचारका समाचारहरू पनि आइरहेका छन् होइन. अब पैसाकै कारणले चाहिँ मान्छेहरूको सम्बन्ध बिचमा चाहिँ खराब भएका कुराहरू पनि आइरहेका छन्, प्रेममा पनि चाहिँ पैसाकै कारणले गर्दा चाहिँ उथलपुथल भएका घटनाहरू आइरहेका छन्. त्यसले चाहिँ प्रत्यक्ष रूपमा मान्छेलाई चाहिँ पैसाले चाहिँ कत्रो खलबलाएको छ त चारैतिर होइन, कसैलाई शान्त राखेको छ, कसैलाई अशान्त राखेको छ, कसैलाई क्रिमिनल बनाएको छ होइन, कसैलाई चाहिँ साधु सन्त बनाएको छ. सबै ठाउँमा चाहिँ त्यो पैसाको रोल देखियो क्या होइन, पैसा केन्द्रबिन्दुमा देखियो क्या, र मान्छेहरूले पनि पैसालाई केन्द्रबिन्दुमा राखेर बाँकी चिजलाई चाहिँ गौण बनाएर चाहिँ किडनी पनि बेचेका चाहिँ स्टोरी एकताका धेरै आउँथे, चेलीबेटी बेचिएका स्टोरीहरू एकताका धेरै आउँथे होइन. त्यो पैसाको लागि पैसाकै पैसालाई केन्द्रबिन्दुमा राखेर अपराध गरेको पनि पाइयो होइन, र पैसालाई चाहिँ केन्द्रबिन्दुमा राखेर चाहिँ परिवारलाई चाहिँ गौणमा राखेको पनि देखियो. यो सबै देख्दाखेरि चाहिँ म भित्र एउटा चाहिँ क्वेसन्सहरू आयो क्या, किन त आखिर पैसा थिएन भनेदेखि यी सब चिजहरू चाहिँ एउटा ब्यालेन्समा हुन्थ्यो कि होइन, संसार यति भयानक विभत्स एकदमै डरलाग्दो हुन्थेन कि होइन, किनकि अब आजभन्दा चाहिँ 5000 वर्ष अगाडि पनि मानव सभ्यता त थियो नि त होइन, हामीसँग जे थियो त्यो खान्थ्यौँ, योसँग नभएको उसँग नभएको साटेर खान्थ्यौँ, यसलाई उसलाई दिएर बाँडेर खान्थ्यौँ. त्यति बेला पनि मान्छेहरू संसारमा थिए पृथ्वीमा होइन, दुःख सुख जे थियो त्यतिखेर थियो तर थियो नि त. तर अहिले त के छ भने अहिले त भयावह स्थिति हो नि त, र यसमा चाहिँ के छ भने मान्छेले पैसालाई नै पहिलो केन्द्रमा राखेर बाँकी चिजलाई दोस्रोमा राखेर हेऱ्यो नि त. अनि त्यसले गर्दा चाहिँ मेरो एउटा खालि इमेजिनेसन होइन, सुनकै महलमा निदाए पनि सपना त साधा नै हो, खाली हात आयो खाली हात जान्छ, पैसाले जल्छ र को भनेर लेखाएको छ क्या.
1: त्यो यो गीत तपाईँले नै लेख्नु भएको?
0: हजुर, म आफै लेखेको. किनकि अन्तिममा त फेरि अन्तिम विकल्पमा त फेरि मान्छे भनेको त लास्टमा भनेको त खाली हात नै हो नि त, किनकि त्यो त यो त सत्य हो, फेरि दुर्ग सत्य हो. तर बाँचिन्जेल एउटा लाइफ पिरियड बाँच्नको लागि मान्छेले पैसालाई यति धेरै केन्द्रबिन्दुमा किन राखेको छ त होइन. मानवता भन्दा पनि माथि, प्रेम भन्दा पनि माथि, परिवार भन्दा पनि माथि, समाज भन्दा पनि माथि, देश भन्दा पनि माथि, संस्कार संस्कृति भन्दा पनि माथि राखेर पैसालाई मान्छेले किन आज चाहिँ अगाडि बढिरहेको छ त. यसले चाहिँ एक दिन दुर्घटना, वर्ल्ड वाइड रूपमै ठुलै दुर्घटनाको एउटा चाहिँ स्थिति ल्याउँछ है. जस्तो आज कोरोना पनि एउटा पोलिटिक्स नै हो पनि भनिन्छ, पैसाकै लागि गरिएको पोलिटिक्स भनिन्छ होइन. संसारमा जित्ने कुराहरू जहाँ आउँछ त्यहाँ पैसाकै कुराको लागि आउँछ, पैसालाई शक्तिको रूपमा हेरियो, पावरको रूपमा हेरियो. त्यसले गर्दा चाहिँ एक दिन मानव विनाशको पहिलो कारण पनि पैसा नै हुन्छ भन्ने मेरो एउटा खालि एउटा मेरो सोचलाई चाहिँ मैले एउटा गीत मार्फत चाहिँ व्यक्त गरेको.
1: भनेको त्यो गीत तपाईँ आफैले लेखेर त्यस्तो सङ्गीत पनि तपाईँले आफैले दिनुभएको
0: हो?
1: त्यस्तो तपाईँको त्यो गीतमा पैसा कसले बनायो भन्ने गीतमा चाहिँ म स्वयं पनि एकदम त्यो शब्दमा डुबेको छु होइन. सुरुमा तपाईँकै मुखबाट यो गीतलाई सुनौ, त्यसपछि म ती शब्दहरूसँग सम्बन्धित केही मेरा जिज्ञासाहरू राख्छु तपाईँलाई.
0: ओके,

0: जस्तो यो गीतमा यो भाव तपाईँलाई भेटेको बेलामा सोध्छु भन्ने पनि थियो मलाई. यो सबै पैसाका कारण यसरी समस्या भइरहेको छ, पैसा कसले बनायो भनेर तपाईँले जुन गरिरहँदाखेरि अन्त्यमा दोष चाहिँ फेरि दैवलाई दिनुभएको छ, यो यो भाव चाहिँ कसरी आयो?
1: यो यस्तो, मैले चाहिँ दोष भन्दा पनि वैंश चाहिँ दैवले बनायो, ईश्वरले बनायो भने हामीलाई त के छ भने हाम्रो एउटा चाहिँ धार्मिक हिसाबले हेर्ने हो भने चाहिँ हाम्रो यो सारा सृष्टि जगत त परमात्माले ईश्वरले गरेका हुन् नि, त्यो भगवान्ले बनाएका हुन्. त्यो अर्थमा हामीभित्रको एउटा जुन बच्चादेखि बुढापासम्मको एउटा चाहिँ स्टेजभित्र एउटा वैंशको एउटा जुन स्टेज आउँछ त्यो पनि ईश्वरद्वारा नै निर्मित भयो. र यहाँ अहिले के आयो भने एउटा वैंशको टाइममा या वैंशको कारणले गर्दा चाहिँ खलबली छ, होइन? बच्चा आफ्नो बच्चा हुन्छ, इनोसेन्ट हुन्छ, होइन? उसको अर्कै संसार हुन्छ. बुढापा आफैमा चाहिँ एउटा चाहिँ अर्कै एउटा चाहिँ रिटायरमेन्ट टाइपको हुन्छ. मेन चाहिँ उत्तेजना र एनर्जी र त्यो टाइम भनेको चाहिँ एउटा चाहिँ वैंशको पिरियड हुन्छ नि, त्यो पिरियड हुन्छ र मेन खलबली त्यहाँ छ.
0: भनेको पैसा चाहिँ भगवान्ले बनाएन, कसले बनायो भन्ने?
1: पैसा चाहिँ कसले, पैसा त मानव निर्मित हो होइन, र पैसा चाहिँ कसले बनायो होला? सबभन्दा पहिला यो संसारमै चाहिँ जुन जुन मुद्रा अथवा पैसा अनि इकोनोमी जे भने पनि त्यो चाहिँ कसले बनायो भनेर त्यो एउटा मैले चाहिँ एउटा प्रश्नवाचक छोडिदिएको हो. अब वैंश त डेफिनेटली ईश्वरले बनाएको हो नि त, होइन? अनि यो दुईटा चाहिँ कारण भयो कि पैसा र वैंशमा चाहिँ के हुन्छ भने वैंशमै मान्छे चाहिँ बढी एग्रेसिभ हुन्छ, वैंशमै मान्छेले बढी प्रगति पनि गर्छ, वैंशमै मान्छेलाई धेरै चिजको निड्सहरू पनि हुन्छ, र चाहिँ वैंशमै मान्छे चाहिँ सबै चिज हुन्छ क्या. एउटा मान्छे चाहिँ बुढेसकालमा गएर खुङ्खार खतरनाक डन बन्न सक्दैन क्या, उसको डन बन्ने सिलसिला भनेको वैंशबाटै सुरु हुन्छ क्या, है? एउटा बच्चा पनि अपराधी बन्न सक्दैन क्या, जानी जानिकन. त्यो बच्चा जब वैंशको उमेरमा जान्छ त्यस पछाडि मात्रै ऊभित्र त्यस्ता भावहरू आउँछन्, होइन? अनि प्रेमको सुरुवात पनि टाइमबाट हुन्छ, होइन? जुन चाहिँ आकर्षणको कुरा गरेँ मैले, आकर्षणवाला प्रेमको, होइन? हुन त जन्मिँदै प्रेमको सुरुवात त मान्छे जन्मिँदै भइहाल्यो, होइन? अनि त्यसले गर्दा एउटा कारक चाहिँ ईश्वर भयो, जसले चाहिँ यो चाहिँ एउटा चाहिँ मानव लाइफको टाइमभित्र एउटा चाहिँ वैंशवाला टाइम राखिदियो, होइन? एउटा चाहिँ पैसा भयो जो मान्छेहरूले बनाए, वैंश चाहिँ ईश्वरले बनाए, पैसा कसले बनायो भनेर एउटा चाहिँ मैले प्रश्नवाचक छोडिदिएँ.
0: जस्तो यो कहिलेकाहीँ गीत लेख्दै गर्दाखेरि वा सर्जकहरू कहिलेकाहीँ के भन्छन् भने जसले बढी प्रेममा पीडा पाएको हुन्छ, धोका पाएको छ, उसले प्रेम सम्बन्धी अझ बढी मिठा गीतहरू बनाउन सक्छ वा लेख्न सक्छ. तपाईँले त पैसाको गीत बनाउनु भएको छ, होइन? तपाईँको जीवनमा चाहिँ पैसा सम्बन्धी त्यस्तो स्ट्रगल के पर्यो कि यति मिठो शब्द निस्क्यो त्यहाँबाट?
1: यस्तो छ, पैसा सम्बन्धी स्ट्रगल त अब यो जीवनयापनको क्रममा अगाडि आउँदाखेरि त हर ठाउँमा त पैसा चाहिने रहेछ, होइन? अब एउटा गायक भएर म अगाडि आउँदै गर्दा रेकर्डिङ गर्नु पर्यो, पैसा चाहिन्छ. काठमाडौँमा बस्नु पर्यो, भाडा तिर्नु पर्यो, पैसा चाहियो. खानु पर्यो, पैसा चाहियो. गाडी चढ्नु पर्यो, पैसा चाहियो, होइन? साथी सर्कलमा, राम्रो साथी सर्कलमा बस्नको लागि पनि पैसा चाहियो, होइन? अब एउटा उमेरमा चाहिँ प्रेम गर्नु पर्यो भने पनि पैसा चाहिन्छ अहिले यहाँ, होइन? किनकि प्रेमिकालाई घुमाउनु पर्यो, केही किन्नु पर्यो, खुवाउनु पर्यो, पैसा बिना त केही पोसिबलै भएन, होइन? र अब आफूलाई छोडेर फेरि बाहिर हेर्दा पनि पैसै मात्र छ संसारमा, होइन? जताततै पैसै मात्र छ, जसको दौड पनि पैसासँग मात्र देखियो नि त. अनि त्यसले गर्दा केही आफ्ना केही दुनियाँका स्टोरी राखेर चाहिँ पैसा कसले बनायो बनाइयो.
0: जस्तो त्यहाँ तपाईँले एउटा शब्द प्रयोग गर्नुभएको छ नि, सुनकै महलमा निदाए पनि सपना त सादा नै हो, खाली हात आउँछौ खाली हात जान्छौ, पैसाले जल्छ र को भनेर, होइन? जस्तो यो पैसाले जल्छ र को भन्ने त्यो लाइन सुनौ.

हवस्त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रमसँग सम्बन्धित केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855106448 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
9: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, SEE र NEB बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
10: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
11: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
11: अध्यापन हुने विषयहरू
10: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
11: विशेषताहरू
10: विषय विज्ञद्वारा अध्यापन गराइने
11: अत्याधुनिक प्रयोगशाला
10: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
0: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू 44 वर्षको गर्मिलो इतिहास रहेको
0: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको
0: विस्तृत जानकारीको लागि
1: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर फोन 061-5527-96 र 57-50-13।
2: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि डेवलपमेंट बैंक को पहल।
3: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
4: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must to Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर फोन 061-5-77-718-9463-32-836-98-560-22-09।
5: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: चिटी भेटी मान्यता प्राप्त डिप्लोमा लेवल कोर्स जस्ते सिविल इंजीनियरिंग इन्फर्मेशन टेक्नोलॉजी होटल मैनेजमेंट विषय में नया शैक्षिक सत्र 2083 का लागि पोखरा यूनाइटेड एकेडमी में कक्षा 11 में नया भर्ना खुल्यो.
2: आवश्यक शैक्षिक योग्यता एसई में कमती में 1.6 जीपीए ल्याएको हुनु पर्नेछ.
3: हाम्रा विशेषताहरू शांत एवं मनोरम वातावरण में अध्यापन गराइने
2: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटल को सहकार्य में प्रशिक्षण गराइने
2: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारी का लागि
1: पोखरा यूनाइटेड एकेडमी स्कूल अफ साइंस मैनेजमेंट होटल मैनेजमेंट पोखरा 12 भद्रकाली मार्ग गांडीकी हस्पिटल चौक देखि 300 मीटर अगाडि फोन 061550491 5288770 98 560 20 059. फिस्टल आयुर्वेद केन्द्र में जाऊ अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ.
4: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाई सके कति खर्च भइसक्यो केही भएन
1: किन आतिनु पर्यो. फिस्टल हॉस्पिटल में खुले फिस्टल आयुर्वेद केन्द्र बाट समस्या चट हो गए डॉक्टर अनु हिराचन संग परामर्श लिनु.
4: साँच्चै हो र
1: ए बाबा हो वहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोग को विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स र नयाँ दिल्ली इंडिया असिस्टेड रिप्रोडक्टिव टेक्नोलॉजी सकेर सेवा में लगी सकू क्या. विश्व स्तर को प्रविधि को प्रयोग उच्च सफलता को सुनिश्चितता का आयुर्वेद विशेषज्ञ द्वारा हरेक चरण उपचार उत्कृष्ट सेवा शुरू भईस
4: हतेरी
1: होनी बरू आज गई हाल फिस्टल आयुर्वेद केन्द्र फिस्टल हॉस्पिटल तेस्रो तला गैरा पाटन 4 पोखरा फोन 61450424 98 084 46525.
5: सुवर्ण अवसर.
6: तपाईं हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
5: उपचार हुने रोगहरू
6: पायल फिसर फिस्टुला साइनस को उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्स को उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
6: के तपाईलाई थाहा छ लेजर विधि उपचार भनेको के हो.
5: अपरेशन पश्चात दुखाई कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा
2: फोन 061 590 162 590 163.
7: अब पढाई हुनुपर्छ फरक भविष्य चाहिन्छ पक्का.
8: हाम्रो लक्ष्य ठुलो छ डाक्टर इन्जिनियर डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर.
7: आउनुहोस् तपाईहरुको सपना हामी पूरा गर्छौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 मा भर्ना हुनुहोस्. आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्.
8: पढाई हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी कम्प्युटर म्याथमेटिक्स र सोसल स्टडिज को पनि व्यवस्था छ.
9: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
7: हामी सपना पूरा गर्ने मात्र होइन सफल बनाउने बाटो देखाउँछौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी फोन 061 576 105. गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता.
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061 527 426 537 526.

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौं
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो
3: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैलापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
3: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन
3: उत्कृष्ट साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
3: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ
3: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन फोन 061-571-809-574-997
4: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
4: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ
5: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
4: ल तिमीलाई थाहै छैन दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
5: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
4: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
6: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-058-50-702
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083का लागि
0: पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: शिक्षा तथा मानविक विषयमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने।
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने।
2: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने।
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था।
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर। फोन 061-570-291, मोबाइल 98-460-42-010।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: Admission are open.
7: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of our parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
6: phone 061-576-361, mobile 98461-57144.
7: Contact school administration, GEF Secondary School.
8: Education for enlightenment.
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: इट्स न्यू गैलेक्सी टाइम।
1: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइंस म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
0: संस्थाका विशेषताहरू
1: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
0: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
1: साइंस कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
0: ईशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
1: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
0: पढाइ तथा खेलकुदमा जिहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था
1: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टू एकेडेमिक एक्सलेन्स सिन्स 1994
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ

0: www.landmarkhotel.com.npmar Landmark Hotels and Resort Tapaiko Yatra Aba Naya Tarikale Landmark Hotels and Resort Corporate Office Gairidhara Kathmandu Contact 9853559928 Visit www.landmarknepal.com
1: तपाईँ
2: हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
3: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
1: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: मम्मी गर्मी भयो के चिसो पिउना
7: पिउनालाई चिसो उठाउ हले
8: हले गर्मीमा नयाँ ट्रिक
7: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
8: चिसो हले।
9: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
12: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त ISCG प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
11: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
12: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
11: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
12: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
11: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
12: टिपी राख त 9840-68091 वा 9850-60460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
14: Time check.
4: यति बेला रातिको 8 बजेको छ।
14: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
15: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम स्टेशनहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नमस्कार। सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा जेठ 18 गते विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाइएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेलको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो। कार्यक्रममा प्रधान सेनापतिले अमर शान्ति सैनिक स्मारकमा माल्यार्पण तथा झण्डोत्तोलन गर्नुभई विश्व शान्ति स्थापना कार्यका दौरान वीरगति प्राप्त गर्नुभएका वीर सैनिकहरूप्रति श्रद्धा सुमन अर्पण गर्नुभयो। साथै उहाँले शान्ति स्थापनार्थ मिनुस्का मिशन कारमा तैनात रिपुमर्दन गण शान्ति सेना सातौं डफामा कार्यरत रहँदा 2082 साउन 7 गते वीरगति प्राप्त गर्नुभएका अमलदार स्वर्गीय सूरज लामिछाने र मुनुस्को मिशन कंगोमा तैनात नरसिंह दल गण शान्ति सेना 29 डफामा कार्यरत रहँदा 2080 असोज 26 गते वीरगति प्राप्त गर्नुभएका प्युठ स्वर्गीय भूपजीत राईको परिवारलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गर्नुभयो। साथै वीरगति प्राप्त सैनिकका परिवारलाई संयुक्त राष्ट्रसंघद्वारा प्रदान गरिएको प्रतिष्ठित ड्याग हेम्बरसोल्ड पदक समेत प्रदान गरिएको थियो। यसैगरी प्रधान सेनापतिले शान्ति स्थापनाका दौरान उत्कृष्ट कार्य गर्नुभएका पाँचजना सैनिकलाई कदरपत्र प्रदान गर्नुभयो। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ कार्य गरिसकेका र हाल तैनात शान्ति सैनिकको योगदानको सम्मानमा हरेक वर्ष मे 29 अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल धेरै शान्ति सैनिक खटाउने राष्ट्रहरूमा पर्दछ। संयुक्त राष्ट्रसंघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4179 जना शान्ति सैनिकहरू कार्यरत छन्। विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 जना सैनिकले वीरगति प्राप्त गरेका छन् भने 77 जना सैनिक घाइते भएका छन्। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर श्री बुद्धिसागर पौडेल बीच जंगी अड्डामा जेठ 8 गते छलफल भएको छ। सो दौरान महानिर्देशक डाक्टर श्री पौडेलले नेपाली सेनाले प्रकृति संरक्षण सुरक्षामा पुर्याएको योगदानको कदर स्वरूप प्रधान सेनापति महारथी श्री सिगदेललाई कदरपत्र प्रदान गर्नुभयो। सोही अवसरमा उहाँहरू बीच निकुञ्ज र आरक्षमा पुराना तथा जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारहरूको निर्माणमा आवश्यक पहल, कम्युनिकेशन टावर तथा कम्ब्याट कम्युनिकेशनका उपकरणहरूको खरिदका लागि बजेटको व्यवस्थापन सम्बन्धमा आवश्यक छलफल भएको थियो। यस्तै प्रकृति संरक्षणमा परिचालन भएका सकल दर्जालाई विभिन्न अन्तर्राष्ट्रिय सेमिनार तालिम तथा अवलोकन गराउन आवश्यक पहल, जंगली जनावरहरूबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि अप्नाउनु पर्ने विधि सम्बन्धी छलफल भएको थियो। गोरखबहादुर गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत मकवानपुर जिल्ला मकवानपुर गढ़ी गाउँपालिका 2 ढुङ्गे गढ़ीमा 5000 लिटर क्षमताको पानी ट्याङ्की सहितको ढुङ्गे धारा निर्माण गरेको छ। नवनिर्मित पानी ट्याङ्की तथा ढुङ्गे धारा मध्ये प्रतानापति उपरथि श्री विष्णु कुमार खड्काले जेठ 18 गते मकवानपुर गढ़ी गाउँपालिकाका अध्यक्ष श्री दोर्जे लामा संगतानलाई हस्तान्तरण गर्नुभएको छ। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले गण हाताभित्र श्री पाँच बडमहाराजा धीराज पृथ्वी नारायण शाहको पूर्ण कदको शालिक निर्माण गरेको छ। नवनिर्मित शालिक मध्यपश्चिम प्रतानापति उपरथि श्री हिक्मत बहादुर विष्टले जेठ 20 गते गणको 181 वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका बीच अनावरण गर्नुभएको हो। सो अवसरमा उक्त शालिकमा सलामी समेत अर्पण गरिएको थियो। जलदल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दाङ जिल्ला दंशीशरण गाउँपालिका 6 बागारमा भेरथान निर्माण गरेको छ। थारू समुदायको संस्कार संस्कृति तथा परम्परालाई संरक्षण गर्ने उद्देश्यले उक्त भुयारथान निर्माण गरिएको हो। नवनिर्मित भुयारथानको मध्यपश्चिम प्रतनापति उपरथि श्री हिक्मत बहादुर विष्टले एक कार्यक्रमका बीच जेठ 22 गते उद्घाटन गर्नुभई स्थानीयलाई हस्तान्तरण गर्नुभयो। सोक्रममा उहाँले सांस्कृतिक आस्थाको धरोहर तथा परम्पराको धार्मिक स्थलका रूपमा रहेको भुयारथान निर्माणले थारू समुदायको धार्मिक परम्पराको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। भैरवगणले शीघ्र प्रभाव आयोजना अन्तर्गत दार्जीलिङ जिल्ला थाक्रे गाउँपालिका 8 स्थित जनता आधारभूत विद्यालय भवनको 7 कोठामा फल्स सिलिङ निर्माण गरेको छ। निर्माण सम्पन्न भए पश्चात नम्बर 6 वाहिनीपति शाक्रथी श्री उज्जवल राणाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशव प्रसाद प्याकुरेललाई जेठ 20 गते हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। पूर्वी पिर्तना हेडक्वार्टरमा वैशाख 13 गतेदेखि पिर्तनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथि श्री गौरव कुमार केसीले शुभारम्भ गर्नुभएको हो। यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पिर्तनामा जेठ 20 गतेबाट पिर्तनापति ट्रफी 2083 शुरू भएको छ। पिर्तनापति उपरथि श्री दिपेश जङ शाहले शुभारम्भ गर्नुभएको उक्त प्रतियोगिता जेठ 29 गतेसम्म सञ्चालन हुनेछ। उपत्यका पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 19 गते सम्पन्न भएको छ। पिर्तनापति उपरथि श्री रविन्द्र खत्रीले उक्त प्रतियोगिता समापन गर्नुभई सर्वोत्कृष्ट भएको नम्बर 1 वाहिनी अड्डालाई ट्रफी प्रदान गर्नुभएको छ। बुटबल स्थित मध्यपश्चिम पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 18 गते सम्पन्न भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथि श्री हिक्मत बहादुर विष्टले समापन गर्नुभएको हो। प्रतियोगितामा नम्बर 19 वाहिनीले पिर्तनापति ट्रफीको उपाधि जितेको छ। यस वर्ष पिर्तनापति ट्रफी प्रतियोगितामा फुटबल भलिबल बास्केटबल तेक्वान्दो जुडो बक्सिङ एथलेटिक्स र पौडी गरी 8 विधाका खेलहरू समावेश रहेका छन्। नेपाल फेन्सिङ संघले जेठ 16 र 17 गते ललितपुरमा सञ्चालन गरेको 7 राष्ट्रिय फेन्सिङ प्रतियोगितामा 2 स्वर्ण 2 रजत र 2 काँस्य गरी 6 पदकसहित त्रिभुवन आर्मी क्लबको टीम द्वितीय भएको छ। प्रतियोगिता अन्तर्गत पुरूष फोयल टीमतर्फ युद्धभैरव गणका सेनानी श्री अनुप भण्डारी राजदल गणका प्युठ नरेन्द्र सिंह धामी नन्दबक्स गणका प्युठ वीर सिंह शाही र राष्ट्रिय सेवादलका बन्दोबस्ती कार्य सिपाही भुवन मल्लिकको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै पुरूष इपी टीमतर्फ दुर्गाबक्स गणका अमलदार मीन बहादुर कार्की महावीर गण रेन्जरका प्युठ सूरज सिंह नम्बर 2 राजदल गणका प्युठ हर्क बहादुर खड्का र अर्जुनबाण गणका प्युठ पूर्णराज गिरीको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै महिला इपी टीमतर्फ गोरखकाली गुल्मकी अमलदार इन्दिरा पौडेल सैनिक प्रहरी गणकी सिपाही पवित्रा खड्का र नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालको टीमले रजत पदक जितेको छ। फोयल एकलतर्फ रणशेर गणकी प्युठ मनिषा श्रेष्ठले रजत र राष्ट्रिय सेवादलकी बन्दोबस्ती कार्य सिपाही भुवन मालिकले काँस्य पदक जित्नुभयो भने इपी एकलतर्फ नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालले काँस्य पदक जित्नुभयो। सप्तरी जिल्लाको राजविराजमा जेठ 11 गतेदेखि 13 गतेसम्म सञ्चालन भएको युथ जुनियर तथा सिनियर राष्ट्रिय खुल्ला भारोत्तोलन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाड़ीले 3 स्वर्ण 7 रजत र 3 काँस्य गरी 13 पदक जितेका छन्। नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघ सप्तरीले आयोजना गरेको उक्त प्रतियोगितामा 58 केजी तौल समूहमा नयाँ सबुज गणकी प्युठ प्रभा थारू र 69 केजी तौल समूहमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी अमलदार कमला श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको छ। क्लीन एण्ड जर्क तर्फ प्युठ प्रभा थारूले 75 केजीको कीर्तिमानी तोड्दै 76 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो भने स्न्याच विधातर्फ अमलदार कमला श्रेष्ठले 68 केजीको कीर्तिमान तोड्दै 69 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना। नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
4: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
4: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
4: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
4: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
4: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
4: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
4: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
4: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री।
5: संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त नेपाली सेनाले राष्ट्रिय आवश्यकता अनुसार विभिन्न क्षेत्रमा योगदान दिँदै आइरहेको छ, जसमध्ये शिक्षा र स्वास्थ्य क्षेत्र पनि एक हो। स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न र नेपालमै अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा प्रदान गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान क्रियाशील छ। यस संस्थानले हालै स्थापनाको 15 वार्षिकोत्सव समेत मनाएको छ। यसै सन्दर्भमा आजको कार्यक्रममा हामी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक जमादार सरिना सापकोटा
6: र म प्राविधिक सुबेदार सुदीप ढकाल। चिकित्सा शिक्षा मुख्यतया मानिसको स्वास्थ्यसँग सम्बन्धित विषय हो। यसका लागि ठूलो पूर्वाधार, अत्याधुनिक प्रविधि र सबल व्यवस्थापन आधारभूत शर्त बन्ने गर्दछ। यिनै शर्त पूरा गरेको नेपाली सेनाको उत्कृष्ट चिकित्सा शिक्षा संस्थानले पुर्याएको योगदान बारे विद्यार्थीको अनुभव।
7: मेरो नाम अनिश चौलाङ, हालै म नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालयमा MBBSमा फोर्थ इयर अध्ययनरत विद्यार्थी। यो संस्थाको विशेषता भनेको डिसिप्लिन एउटा मुख्य विशेषता म मान्छु। डिसिप्लिन साथसाथै एकाडेमिक्स पनि एकदम राम्रो र अल्टिमेटली लाइफमा सक्सेस हुनु छ भने फर्स्ट र फरमोस्ट कुरा नै डिसिप्लिन हो। र अब एकाडेमिक्स त सबैको स्ट्रङ नै हुन्छ र डिसिप्लिन साथ एकाडेमिक्स पनि स्ट्रङ हुने भएको कारणले चाहिँ मैले यो संस्था रोजेको हुँ।
5: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित गैर नाफामूलक संस्थान हो। 2067 सालमा स्थापना भएको यस संस्थानले यही जेठ 11 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा 15 वार्षिकोत्सव मनाएको छ। सो अवसरमा संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरूबारे चर्चा गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल:
8: विगत 15 वर्षदेखि राष्ट्रको स्वास्थ्य सेवाको लागि आवश्यक विषय विज्ञ चिकित्सा जनशक्ति तयार गर्न यस संस्थानले पुर्याएको योगदान प्रशंसनीय रहेको छ। दक्ष तथा गुणस्तरीय मात्र नभई एक कर्तव्यनिष्ठ, अनुशासित र नैतिकवान स्वास्थ्य जनशक्ति उत्पादन गरी नेपाली सेनाका सकल दर्जा तथा तिनका आश्रित परिवारजनहरूलाई सेवा प्रदान गर्ने तथा राष्ट्रको गुणात्मक स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहित स्थापित यस संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरू साँच्चै नै उत्कृष्ट र प्रशंसनीय छन्। यी उपलब्धिहरूलाई संस्थागत गर्दै समयानुकूल यस संस्थानलाई स्वास्थ्य शिक्षामा उत्कृष्ट शिक्षा संस्थाका रूपमा थप विकास गर्दै लैजानको निमित्त सम्पूर्ण संस्थान परिवारलाई अनुरोध गर्दछु।
6: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य शिक्षाको क्षेत्रमा उत्कृष्ट संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ। यहाँका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजा यसैको प्रमाण हुन्। उत्कृष्ट विद्यार्थीहरूलाई संस्थानले हरेक वर्ष विभिन्न पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ। यस वर्ष पनि प्रधान सेनापतिले विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुभएको छ।
9: यस वर्ष प्रधान सेनापति प्रशंसा निशान, चीफ अफ दि आर्मी स्टाफ बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, एनएआईएचएस ट्रफी, बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, स्वर्गीय प्राध्यापक डाक्टर राजेन्द्र प्रसाद उपाध्यायको स्मृतिमा मेमोरियल गोल्ड मेडल, प्रमुख सेनानी शशिकला राज भण्डारी मेमोरियल गोल्ड मेडल, महारथी छत्रमान सिंह गुरूङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्सेज गोल्ड मेडल तथा प्रशंसा पत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो। यस्ता पुरस्कारले विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्ने विद्यार्थीहरूको भनाइ छ।
10: मेरो नाम चाहिँ सरिता सुवेदी, एनएसएचएस कलेजको चाहिँ फिफ्थ ब्याचको स्टुडेन्ट, सीएमएलटीको। अहिले चाहिँ म प्रहरीसहायक निरीक्षकको रूपमा नेपाल प्रहरी अस्पतालमा कार्यरत छु। मैले यो बेस्ट स्टुडेन्ट अवार्ड एनएसएचएसमा पाँचवटा फ्याकल्टी छ, त्यो मध्येको चाहिँ सीएमएलटीबाट पाएको। मलाई एकदमै खुसी लागिरहेछ। हाम्रो यो कलेज अरूको लागि पनि एउटा ड्रिम कलेज हो। मलाई चाहिँ यहाँ आउनुभन्दा अगाडि यो कलेज यस्तो थियो यस्तो छ भन्ने चाहिँ थाहा थिएन। यहाँ आइसकेपछि एकदमै राम्रो लाग्यो। एकदमै यहाँको ओपन स्पेस अनि पढाउने टेक्निक, सपोर्टिभ टिचरहरू, एकदमै हेल्पफुल इन्भाइरोमेन्ट, त्यसले गर्दाखेरि चाहिँ पढ्नको लागि इन्भाइरोमेन्ट सहज भयो। आफ्नो टाइम गोल्डेन पिरियड भन्छु, त्यो टाइमलाई चाहिँ एकदमै सदुपयोग गर्नुहोस्, राम्रोसँग पढ्नुहोस्। अनि टाइम चाहिँ फेरि फर्केर आउँदैन रिग्रेट हुने, मैले पढिनँ यस्तो भयो भनेर रिग्रेट हुने चाहिँ कुनै पनि काम नगर्नुहोस् भन्छु म चाहिँ। राम्रोसँग पढ्नुभयो भने फ्युचर राम्रो भइहाल्छ।
11: आशिका सुवेदी, म चाहिँ पिसिएल इन फिजियोथेरापीको फिफ्थ ब्याच, म चाहिँ बेस्ट ग्रेजुएट अफ द इयर 2024 पुरस्कृत भएँ। पहिला सुरु त मलाई एकदमै प्राउड फिल भएको छ, मैले मेरो सबै ब्याचलाई नै रिप्रेजेन्ट गर्न पाएँ। मेरो साथीहरू जो जसले मलाई हेल्प गर्नुभएको थियो इच एन्ड एभ्री फेजमा, मलाई पढाइमा होस् या मलाई अरू कुनै फेजमा, सबैमा हेल्प गर्नुभएको थियो। यो प्राइस चाहिँ खासमा मेरो लागि मात्र होइन, मेरो सबै साथीहरूको लागि नै हो। यो डिफ्रेन्ट डिफ्रेन्ट इयरमा डिफ्रेन्ट डिफ्रेन्ट टिचर्सहरू हुनुहुन्थ्यो, मलाई टिचरहरूले एकदमै हेल्प गर्नुभयो।
12: समृति श्रेष्ठ हो, म अहिले नेपाली आर्मी इन्स्टिट्युट अफ हेल्थ साइन्सेसमा फोर्थ इयरमा इलेभेन्थ ब्याचमा अध्ययनरत छात्र हो। जेनरल छत्रमान सिंह गुरुङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्स 2024 अवार्डबाट सम्मानित भएको, एकदमै खुसी लागिरहेको छ, गर्वान्वित महसुस भइरहेको छ। म के भन्न चाहन्छु भन्दाखेरि, कन्सिस्टेन्टली मेहनत गरिराख्यो भने चाहिँ राम्रो फल प्राप्त हुन्छ। धेरै धेरै धन्यवाद, यहाँ पढ्न पाउनु नै एउटा गर्वान्वित कुरा हो, साथै यस अवार्डबाट सम्मानित हुनु पाउनु झनै ठुलो गर्वको विषय हो मेरो लागि।
6: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य सेवासँगै राष्ट्रका लागि गुणात्मक जनशक्ति उत्पादन गर्न उल्लेख्य योगदान दिएको छ। यस संस्थान अन्तर्गतबाट चिकित्सा, नर्सिङ र मेडिकल पोलिटेक्निक संकायमा अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षामा 100% उत्तीर्ण हुँदै आइरहेका छन्। यो सफलताले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको शैक्षिक गुणस्तरलाई दर्शाउँछ। संस्थान अन्तर्गत चिकित्सा शास्त्र महाविद्यालयकी प्राचार्य, प्राविधिक सहायकी प्राध्यापक डाक्टर श्री रत्न अधिकारी,
13: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान आज राष्ट्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान हासिल मात्र गर्न सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भइसकेको छ। यस संस्थान अन्तर्गतका महाविद्यालयहरूले हरेक परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै अनुशासित र सुरक्षित वातावरणमा आफ्ना विद्यार्थीहरूलाई पठन पाठन गराउँदै विद्यार्थीहरूका बहुआयामिक व्यक्तित्व विकास गर्न सफल हुँदै आइरहेको छ। ग्राउन्ड जीरोबाट प्रारम्भ भई आज एक प्रतिष्ठित तथा अव्वल पोस्ट ग्रेजुएट मेडिकल इन्स्टिट्युसन एवं रिसर्च सेन्टरका रूपमा रूपान्तरण हुन सफल भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित महसुस गर्दछौ।
9: गुणस्तरीय र सहुलियतपूर्ण शिक्षा यस संस्थानको विशेषता हुन्। सैनिक कल्याणकारी कोषबाट सञ्चालित भए पनि यहाँ सैनिक र गैर सैनिकका सन्ततिले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन्। यसै क्रममा वीरगति प्राप्त, शारीरिक अशक्त भएका सैनिकका सन्तति, बहालवाला तथा अवकाश प्राप्त सैनिकका जेहेन्दार सन्ततिहरूका लागि विशेष आरक्षण र छात्रवृत्तिको व्यवस्था गरिनु संस्थानको थप उपलब्धि बनेको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर तर क्षमतावान विद्यार्थीहरूले अध्ययन गरी स्वास्थ्य सम्बन्धी विभिन्न
14: विभिन्न क्षेत्रमा सेवा गर्ने मौका पाएका छन्। संस्थानमा विद्यार्थी भर्ना प्रक्रिया कस्तो रहेको छ त? संस्थानको कल्याणकारी शाखामा कार्यरत श्री लवधोज कार्की,
15: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा स्नातक तहमा कुल प्राप्त कोटाहरूमा 49% कोटा सैनिक बालबाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिको लागि आरक्षित गरिएको छ। सो आरक्षित गरिएका कोटाहरूको भर्ना प्रक्रिया भने चिकित्सा शिक्षा आयोगले नै सञ्चालन गर्छ। चिकित्सा शिक्षा आयोगले उनीहरूलाई प्राप्त मर्यादा क्रमको आधारमा आरक्षित कोटामा भर्ना गर्ने म्याचिङ प्रक्रियामा समावेश गराई भर्नाको लिस्ट पब्लिस गर्छ। त्यो लिस्ट अनुसार नै विद्यार्थीहरू भर्ना भएर हाम्रो संस्थानमा अध्ययनको लागि आउँछन्। कुल प्राप्त मध्ये 49% कोटा सैनिकको लागि आरक्षित भए जस्तै 51% कोटा चाहिँ गैर सैनिक विद्यार्थीहरूको लागि हुन्छ। गैर सैनिक विद्यार्थीहरूको छनौट र भर्ना प्रक्रिया सबै चिकित्सा शिक्षा आयोगबाट नै सञ्चालन हुन्छ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने प्रवेश परीक्षा पश्चात उक्त परीक्षाको आधारमा विद्यार्थीहरूको छनौट प्रक्रिया हुन्छ र छनौट भएका विद्यार्थीहरू आयोगले भर्ना सूची प्रकाशन भए पश्चात सम्बन्धित विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट भर्ना भए हाम्रो संस्थानमा चाहिँ अध्ययनको लागि आउँछन्। त्यसरी गैर सैनिक तर्फको विद्यार्थीहरूमा स्नातक तहमा जम्मा 51% विद्यार्थीहरूलाई 100% माने यसको 75% चाहिँ नेपाल सरकारको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू छनौट भई उनीहरू अध्ययनको लागि यस संस्थानमा आउँछन्।
6: हाल संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रमहरू एमबीबीएस, बीपीएच, बीएससी, एमएलटी, बीएससी नर्सिङ र बीएनएसमा 1215 जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने यस संस्थानबाट 1592 जना विद्यार्थी दीक्षित भइसकेका छन्। जसमध्ये भूतपूर्व तथा बहालवालाका सन्ततितर्फ स्नातक तहमा 500 जना छन् भने एमबीबीएस तर्फ 354 जना, नर्सिङ तर्फ 227 जना र अलाइड हेल्थ साइन्स तर्फ 8 जना गरी 589 जना रहेका छन्।
14: त्यसै गरी स्नातकोत्तर तह अन्तर्गत एमडीएमएस र एमएनमा गरी 265 जना विद्यार्थी अध्ययनरत रहेका छन्। यस संस्थानबाट हालसम्म 197 जना विद्यार्थीले स्नातकोत्तर तह उत्तीर्ण गरी विभिन्न विषयमा विशेषज्ञता हासिल गरिसकेका छन्। शिक्षासँगै अनुशासन, समय व्यवस्थापन र अतिरिक्त क्रियाकलाप नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई चिनाउने आधार बनेका छन्। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका निर्देशक सहायक रथी श्री पुरुषोत्तम खड्का,
16: यहाँको जहाँसम्म व्यवस्थापकीय पक्ष छ, अन्य कलेजहरू मेडिकल कलेज, नर्सिङ कलेजहरू भन्दा हाम्रो चाहिँ त्यो अनुशासनमा अलिकति स्ट्रिक्ट नै हुन्छ। हामी बिहानदेखि बेलुकासम्मको प्रोग्रामहरू सेड्युल अनुसार चल्छ, त्यसको सुपरभिजन हामी गर्छौँ। क्लासहरू टाइममा चल्ने, ब्रेकफास्ट टाइममा खाने, लन्च टाइममा, डिनर टाइममा, क्लिनिकल हस्पिटल जाने कुराहरू, टाइममा बस पठाउन ल्याउनेदेखि लिइकन एक्स्ट्रा एक्टिभिटीहरू पनि त्यो एक्सपोजर पनि हामी राम्रो गराउँछौँ। त्यो भएको कारणले गर्दा पनि एडमिनिस्ट्रेसनको पार्टले गर्दा पनि स्टुडेन्टहरू अलिक बढी पढाइमा पनि फोकस गरेका छन्, रिजल्ट पनि राम्रो छ र हाम्रो सरकारी अन्य अस्पतालहरू, अन्य ट्रेनिङ इन्स्टिट्युसनहरू, कलेजहरूमा पनि यहाँको स्टुडेन्टहरू धेरैले नोकरी पाएको अथवा सेलेबल भएको र विदेशमा पनि राम्रो काम गरेको चाहिँ देखिएको छ।
6: यस संस्थानले आफ्नो शैक्षिक दायरालाई समयानुकूल विस्तार गर्दै लैजाने योजना बनाएको छ। त्रिवी चिकित्सा अध्ययन संस्थानको नीतिभित्र रहेर गुणस्तरीय जनशक्ति उत्पादन र अनुसन्धानमा रहेको यस संस्थानले आगामी दिनमा डीएम र एमसीएस तहका 3 विशिष्ट विधामा पठन पाठन शुरू गर्ने लक्ष्य लिएको छ। संस्थानमा डीएम कार्डियोलोजी, डीएम क्रिटिकल केयर र एमसीएस युरोलोजी विषयमा विद्यावारिधी तहको अध्यापन शुरू हुने भएकाले समग्र राष्ट्रको चिकित्सा क्षेत्रमा ठूलो गुणात्मक फड्को मार्ने विश्वास गरिएको छ।
14: हाल संस्थानमा 38 जना प्राध्यापक, 68 जना सह प्राध्यापक र 142 जना उप प्राध्यापक कार्यरत हुनुहुन्छ। पर्याप्त स्रोत साधन र उत्कृष्ट प्राज्ञिक वातावरणकै कारण यो संस्थान आज चिकित्सा शास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरूको पहिलो रोजाईमा पर्ने गरेको छ।
17: सञ्जीव प्रसाद खतेडा, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चाहिँ बीबीएसको पहिलो ब्याचबाट चाहिँ पास आउट भएर अहिले चाहिँ स्वास्थ्य कार्य सोलुखुम्बुमा जनस्वास्थ्य अधिकृत रूपमा कार्यरत छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान रोज्नुको मुख्य कारण भनेको चाहिँ नेपाली सेना भन्ने बित्तिकै एउटा छुट्टै ब्रान्ड फिल हुन्छ नि त, अनुशासन, यहाँको इन्भाइरोमेन्ट पढ्न पाउनु अनि एकदमै राम्रो, पहिलेदेखि सुन्दै आएको एकदम राम्रो एजुकेसन छ राम्रो भनेर सुन्दै आएको र प्लस आफूलाई पनि त्यो यो इन्भाइरोमेन्टमा चाहिँ मन पनि भएकोले अनि यही कलेजलाई चाहिँ रोजेको मैले। संस्थानले जुन यो सपोर्टहरू जुन गर्दैछ त्यसलाई अझै राम्रो गर्दै जाओस्, जुन इन्भाइरोमेन्ट छ त्यसलाई अझै राम्रो गर्दै जाओस् र यसरी नै विद्यार्थीहरूलाई मनोबल बढाउँदै जानु भन्ने चाहिँ चाहन्छु।
6: विक्रम सम्बत 2082 नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा यस संस्थानका एमबीबीएस तहका 96% विद्यार्थी उत्तीर्ण भएका छन् भने नर्सिङ र प्यारामेडिकल तर्फ 7% विद्यार्थीहरू उत्तीर्ण भएको तथ्याङ्क छ। स्थापनाको छोटो अवधिमै यो स्तरको प्राज्ञिक उचाइ र उत्कृष्ट अनुसन्धानको संस्कृति विकास हुनु आफैमा उदाहरणीय सफलता बनेको छ। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर श्री मोहनराज शर्माले वर्षौंदेखि संस्थाले शैक्षिक उत्कृष्टता, अनुशासन, व्यावसायिकता र देशप्रतिको सेवाभाव र आफ्नो प्रतिबद्धता मार्फत सम्मान प्राप्त गरिरहेको र वर्तमान नेतृत्व, प्राध्यापक वर्ग, स्वास्थ्य कर्मीहरू, कर्मचारीहरू र विद्यार्थीहरूको निस्वार्थ प्रयासको कदर गर्नुभयो।
18: सैनिक व्यवस्थापनमा सञ्चालित भएकाले यस संस्थान अनुशासित, मर्यादित र शान्त छ। विद्यार्थीले प्राध्यापक तथा अनुभवी वरिष्ठ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा वीरेन्द्र अस्पताल मार्फत प्रत्यक्ष रूपमा विभिन्न रोगका बिरामीहरूको परीक्षण, शल्यक्रिया र आपतकालीन सेवाको अनुभव बटुल्ने अवसर पाएका छन्। साधन स्रोत सम्पन्न अस्पतालमा रही व्यवहारिक ज्ञान हासिल गर्न सकिने भएकोले विद्यार्थीहरूलाई थप सजिलो भएको डाक्टर अमृत बस्यालको भनाइ छ।
19: आठौं ब्याचबाट चाहिँ एमबीबीएस उत्तीर्ण गरे। हालैले मनमोहन मेमोरियल स्वयम्भूमा चाहिँ आईसीयूमा चाहिँ मेडिकल अफिसरको रूपमा कार्यरत छ। जस्तै म इन्टरभ्यूहरूमा जाँदा पनि आर्मीको प्रडक्ट भनेपछि उहाँहरू खुसी हुन्छ, उहाँलाई विश्वास त तपाईँप्रति भन्नुहुन्छ। त्यसले चाहिँ के गर्दा देखाउँछ त भन्दाखेरि चाहिँ आर्मी प्रतिभा परिवारले दिएको जुन एउटा डिसिप्लिन छ र जुन एउटा हामीलाई दिएको पठन पाठनको शैली छ त्यस
6: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले शैक्षिक सँगै अनुसन्धान पक्षलाई समेत जोड़ दिँदै आइरहेको छ। शैक्षिक कार्यक्रमहरूलाई व्यावहारिक, समुदायमुखी तथा परिणाममुखी बनाउन संस्थानले पाठ्यक्रम अनुसार प्राज्ञिक तथा समुदायमा आधारित स्थलगत अध्ययनलाई पनि प्रोत्साहन दिने गरेको छ। गत वर्ष संकायका सदस्य तथा स्नातक एवं स्नातकोत्तर तहका विद्यार्थीबाट 292 अनुसन्धान प्रस्ताव भएकोमा 215 प्रस्ताव स्वीकृत हुनु यसको पछिल्लो ज्वलन्त उदाहरण हो। स्वास्थ्य क्षेत्रमा गरिने शोधपत्रले उपचार क्षेत्र थप मजबूत बन्ने नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालय फार्माकोलोजी विभागका विभागीय प्रमुख समुद आचार्य बताउनुहुन्छ।
16: शोधपत्रको उद्देश्य हाम्रो उपचारलाई अझै राम्रो बनाउनु अथवा चाहिँ हाम्रो कुन कुन समस्याहरू विशेष महत्वपूर्ण छन् भनेर पत्ता लगाउनु जस्ता कार्यको लागि स्वास्थ्यमा शोध अनुसन्धान गरिन्छ। एमबीएमएसको जुन विद्यार्थीहरूलाई हामीले शोधपत्र गराउँछौँ अनि त्यसपछि उनीहरूको परीक्षा पनि हुन्छ, त्यो उनीहरूको कोर्सको नै एउटा महत्वपूर्ण भाग हो। शोधपत्र लेख्नु पनि उनीहरूको लागि अनिवार्य हुन्छ। जुन एमबी र एमएस प्रोग्राम त्यसभन्दा माथिको एमबीएम एमसिएच प्रोग्राम अन्तर्गत शोधपत्र लेख्नु अनिवार्य हुन्छ र शोधपत्र लेखिसकेपछि मात्रै उनीहरू अनुमति प्राप्त भएपछि शोधपत्र जाँचेर त्यो शोधपत्र योग्य भएपछि मात्रै परीक्षामा सामेल हुन पाउँछन्।
18: यसरी संस्थानले हासिल गरेका उपलब्धिहरू उत्कृष्ट र प्रशंसनीय छन्। स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न विधामा संस्थानबाट उत्पादित डाक्टर, नर्स तथा प्यारामेडिक्स लगायतका जनशक्तिले सरकारी तथा निजी क्षेत्रका अस्पतालहरूमा आबद्ध भई राष्ट्रकै लागि योगदान दिइरहेका छन्। यो उपलब्धिले संस्थानलाई अझ उत्कृष्ट बन्न प्रेरित गरिरहेको छ। यस संस्थानलाई थप उचाइमा पुर्याउन संस्थानले के कस्तो पहल कदमी चालेको छ त? नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्राविधिक उपरथी प्राध्यापक डाक्टर श्री देवेन्द्र बहादुर खत्री अवकाश प्राप्त।
20: आगामी शैक्षिक वर्षदेखि ब्याचलर इन फिजियोथेरापी तथा ब्याचलर इन फार्मेसी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आवश्यक गृह कार्य समेत समाप्त गरी पत्राचार भइसकेको छ। यसै गरी थप ब्याचलर्स कार्यक्रमहरू ब्याचलर इन डेन्टल सर्जरी, ब्याचलर इन अप्टोमेट्री तथा थप मास्टर्स कार्यक्रमहरू एमडी इमर्जेन्सी मेडिसिन, एमएससी मेडिकल ल्याब टेक्नोलोजी बायोकेमिस्ट्री, एमएससी एमएलटी माइक्रोबायोलोजी तथा फेलोसिप इन अन्को इमेजिङ लगायतका कार्यक्रमहरू सञ्चालन गर्न, यसका अतिरिक्त थप स्नातकोत्तर तथा डीएमएमसीएचका कार्यक्रमहरू सञ्चालन गरी संस्थानको शैक्षिक दायरा क्रमशः विस्तार गर्ने योजना रहेको छ। स्नातक तथा थप शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि नयाँ एकाडेमिक ब्लक निर्माण कार्य प्रगतिमा रहेको छ।
6: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले स्थापनाको 15 वर्षमै हासिल गरेको सफलता नेपालको स्वास्थ्य क्षेत्रकै बलियो आधार बनेको छ। अब यो संस्थान विश्व स्तरकै एउटा सेन्टर अफ एक्सिलेन्स बन्ने दिशामा अघि बढेको छ। नवीनतम प्रविधि र उपचार पद्धति, अनुसन्धान र विशिष्टीकृत सेवा लक्षित यस संस्थान अझै सफल बनोस्। शुभकामना।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि बिदा हुन्छु। नमस्ते।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: माउन्ट अन्नपूर्ण मावी नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-2209।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: भर्ना खुल्यो।
5: सिटिभिटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
6: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
4: आधुनिक भौतिक पूर्वाधार,
6: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
4: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
6: विस्तृत जानकारीका लागि
7: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061554915288778 5702059।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ஹைனா ரிஃப்ரெஷ்மெண்ட் சாங்கை நியூட்ரிஷன் தீன ஆயோ மோசம்
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त, 9840068091 वा 9850608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
3: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615704558597903। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: हेलो,
6: हजुर नमस्कार।
5: हेलो,
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061433424 633640।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5384-834।
3: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: भर्ना खुल्यो।
10: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
10: 061-576-3161-97461-44 98460-1796।
9: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड
10: 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
11: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
12: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
12: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा,
12: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
12: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
12: छाला यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न ICU सेवा,
12: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
12: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ECG, EEG, PTA,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
12: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
10: फोन 061-572-648, 572-849।
13: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
14: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता
10: ECG, EEG, PTA,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
12: मेट्रो सिटी हस्पिटल।

0: गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
0: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् श्री स्टिभ्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
5: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: थाहा छ।
3: सल्लाहकार के रे के अचेल।
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: इजी सेवा नै इजी। बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी। न लाइन बस्नु पर्ने, न त कुर्नै पर्ने। मोबाइलमै टिकट डिजिटल नै मिल्ने। माइक्रोबस वा हायर्स, सबै आफ्नो चोइस। अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर। अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्। बस टिकट अब सजिलै ई सेवाबाटै। ई सेवा सबै सधैँ सँगै।
6: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
7: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
9: टाइम चेक,
10: यति बेला रातिको 9 बजेको छ।
11: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप

0: र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। विश्व खाद्य स्वच्छता दिवस पोखरामा मनाइयो, गुणस्तरीय खाद्य उत्पादन र सुरक्षित उपभोगमा जोड़। विश्व खाद्य स्वच्छता दिवसमा पोखराका रेस्टुरेन्ट तथा क्यान्टिन अनुगमन सुधार गर्न निर्देशन। गण्डकीका पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोखरा उद्योग वाणिज्य संघले राख्यो एयरपोर्टमा डिस्प्ले बोर्ड। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ सम्मानित। कास्की प्रहरीको स्वीप अपरेशन जारी, एकै दिन 40 जना कार्यवाहीमा। 3% समता शिक्षा शुल्क तत्काल खारेज गर्न प्याप्सन गण्डकीको माग। दीर्घकालीन प्रभावबारे अध्ययन नगरी यस्तो व्यवस्था ल्याइएको आरोप। पोखरामा अनुसन्धानमूलक लेख लेखन तालिम शुरू, पत्रकारलाई निरन्तर सिकाइ आवश्यक पर्ने मेयर आचार्यको भनाए। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो, वार्ताले नतिजा निकाल्न सकेन। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक र नेपाल एसियन्स गेम्सको छनौटको फाइनलमा प्रवेश, ओमान 8 विकेटले पराजित। विश्वकप फुटबल अघि अनलाइन वेटिङ एप प्रयोग नगर्न नेपाल प्रहरीको आग्रह। विश्व खाद्य स्वच्छता दिवस 2026 पोखरामा मनाइएको छ। दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले सप्ताहव्यापी कार्यक्रम अन्तिम दिन आइतबार विशेष कार्यक्रम आयोजना गरेर मनाएको छ। खाद्य स्वच्छता, गुणस्तरीय र सुरक्षित खाद्य उपभोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको कार्यालयले जनाएको छ। कार्यक्रम बोल्दै कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गद बरालले स्वस्थ जीवनको लागि सन्तुलित तथा पोषणयुक्त खानाको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो। उहाँले खाद्य सुरक्षासँगै नागरिकको स्वास्थ्य संरक्षणमा सबै पक्षको साझा जिम्मेवारी रहने उल्लेख गर्नुभयो। मानिस स्वस्थ भएर बाँच्नको लागि सन्तुलित र पोषणयुक्त खाना आवश्यक हुने भन्दै उहाँले खाद्य स्वच्छता र सुरक्षित खानाको प्रयोगलाई जीवनशैलीकै हिस्सा बनाउनुपर्ने बताउनुभयो। यसमा सरकारी निकाय, उत्पादक र उपभोक्ता सबैको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ। राष्ट्रिय उपभोक्ता मंच गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले गुणस्तरीय खाद्य पदार्थ उत्पादन र बिक्रीको लागि उत्पादक स्वयं जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले खाद्य वस्तु बजारमा पठाउनु अगाडि प्रयोगशालाबाट परीक्षण गरी प्रमाणित गर्ने अभ्यासलाई अनिवार्य बनाउनुपर्नेमा जोड़ दिनुभयो। गुणस्तरीय खाद्य पदार्थको ग्यारेन्टी उत्पादकले नै गर्नुपर्ने भन्दै उहाँले खाद्य वस्तु बिक्रीका लागि राख्नु अघि नियमित रूपमा प्रयोगशालाबाट परीक्षण र प्रमाणित गरिनुपर्नेमा जोड़ दिनुभयो। यसका अलावा स्वस्थकर खानेकुरा छनौट र प्रयोगमा उपभोक्ता पनि उत्तिकै सचेत हुन आवश्यक रहेको उहाँले औल्याउनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख विजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वीरेन्द्र कुमार पासवान, राष्ट्रिय उपभोक्ता मंच कास्की अध्यक्ष राजेन्द्र लिगल, पोखराका अध्यक्ष मिलन तिवारी, पोखरा विज्ञान तथा प्रविधि क्याम्पसका प्रमुख हरि खनाल, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, पोखरा महानगरपालिका सहकारी विभागकी कल्पना बराल, कृषि मन्त्रालयका खाद्य अधिकृत कुमार भण्डारी, नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ नेफोस्टा पोखराका सचिव महेश बराल, ब्राह्मण समाज नेपाल कास्की अध्यक्ष रामप्रसाद बस्ताकोटी, दुग्ध व्यवसायी संघ कास्कीका अध्यक्ष पुण्य प्रसाद पौडेल, होटल एसोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, रेवान पोखराका महासचिव वीरेन्द्र शेरचन, विद्यार्थी प्रदीपराज कणेल लगायतले खाद्य स्वच्छता र सुरक्षित उपभोगको महत्वबारेमा धारणा राख्नु भएको थियो। कार्यालयका प्रवक्ता तथा खाद्य अधिकृत शिवजी बरालले स्वागत मन्तव्य राखिएको कार्यक्रमको सञ्चालन खाद्य निरीक्षक अशोक गौतमले गर्नुभएको थियो। कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत दीपक कुमारले कार्यालयले सञ्चालन गरेको सप्ताहव्यापी गतिविधिबारे जानकारी गराउनु भएको थियो। उहाँका अनुसार जेठ 18 गतेदेखि शुरू भएको अभियान अन्तर्गत सरसफाई कार्यक्रम, पत्रकार सम्मेलन, बजार अनुगमन, जनचेतनामूलक कार्यक्रम तथा तालिम सञ्चालन गरिएको थियो। विश्व स्वास्थ्य संगठन र खाद्य तथा कृषि संगठनको आह्वानमा हरेक वर्ष जून 7 मा विश्व खाद्य स्वच्छता दिवस मनाइँदै आएको छ। यस वर्ष पनि खाद्यजन्य रोग न्यूनीकरण, सुरक्षित खाद्य उत्पादन तथा उपभोग प्रवर्धन र खाद्य स्वच्छताप्रति जनचेतना विस्तार गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ। विश्व खाद्य स्वच्छता दिवसको अवसर पोखराका विभिन्न रेस्टुरेन्ट तथा क्यान्टिनमा अनुगमन गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गद बरालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, जिल्ला प्रशासन कार्यालय तथा सरकारवाला निकायको टोलीले पृथ्वी चोक स्थित बस काउन्टर आसपासमा रहेका रेस्टुरेन्ट तथा खानपान व्यवसायमा अनुगमन गरेको हो। अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्नुपर्ने, न्यूनतम मापदण्ड समेत पूरा नभएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख विजन श्रेष्ठले जानकारी दिनुभएको छ। लामो समयदेखि ती व्यवसायबारे उपभोक्ताबाट गुनासो आइरहेकाले विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर अनुगमन गरिएको उहाँले बताउनुभयो। उपभोक्ताले सुरक्षित र स्वच्छ खाना पाउनुपर्छ भन्ने मुख्य उद्देश्यले अनुगमन गरिएको उहाँले बताउनुभयो। टोलीले अनुगमनका क्रममा पत्र पत्रिकामा बेरेर राखिएका खानेकुरा, अखाद्य रंग प्रयोग गरिएका खाद्य सामग्री तथा लेबलिङ नगरिएका खाद्य वस्तु फेला पारेको जनाएको छ। यस्तै धेरैजसो व्यवसायमा सरसफाईको अवस्था सन्तोषजनक नभएको, भान्साकोठाको पूर्वाधार कमजोर रहेको तथा फोहोर व्यवस्थापनको लागि आवश्यक डस्टबिनको व्यवस्था नभएको पाइएको छ। अनुगमनमा सानो तथा अव्यवस्थित कोठामा फ्रिज राखिएको, खाद्य वस्तु भण्डारण गर्ने तरिका मापदण्ड अनुसार नभएको र खाद्य स्वच्छताका आधारभूत नियम समेत पालना नगरेको देखिएको प्रमुख श्रेष्ठले बताउनु भएको छ। सम्बन्धित व्यवसायले दर्ता तथा अनुमति सम्बन्धी कागजात जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समेत भनिएको श्रेष्ठले बताउनु भएको छ। अनुगमन टोलीले व्यवसायलाई आवश्यक सुधार गर्न निर्देशन दिँदै कानून अनुसार दर्ता तथा अनुमति लिएर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। खाद्य स्वच्छता र उपभोक्ता स्वास्थ्यमा कुनै सम्झौता नगर्ने भन्दै आगामी दिनमा पनि नियमित अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ। पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकीका पर्यटकीय स्थानहरूको परिचय दिने गरी बोर्ड राखेको छ। स्मार्ट डिस्प्ले बोर्डको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको समुपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले स्वागत गर्नुभयो। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार नागरिक उड्डयन प्राधिकरण पोखरा शाखा संघको समन्वयमा विमानस्थलको आगमन कक्षमा राखिएको सो बोर्डबाट गण्डकीका पर्यटकीय गन्तव्यबारे परिचय दिइनेछ। पोखराभित्र नै पर्यटकले यहाँका पर्यटकीय गन्तव्यबारे जानकारी पाउन् भन्ने हेतुले सो बोर्ड राखिएको उहाँको भनाइ छ। अध्यक्ष कार्कीले बोर्ड राख्नका निम्ति समन्वय गरेकोमा नागरिक उड्डयन प्राधिकरण पोखराका निमित्त प्रमुख जसोदा सुवेदी सहितको टीमलाई धन्यवाद दिनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका निम्ति पैरवी तथा रिली अनसन अनि विरोध कार्यक्रमको नेतृत्व गरेको पोखरा उद्योग वाणिज्य संघले पर्यटकीय राजधानी पोखरा र गण्डकीको प्रवर्धन गर्नकै निम्ति सो बोर्ड राख्ने पहल गरेको संघका महासचिव शोभा गौतमले बताउनु भएको छ। यस्तै पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघको एसोसिएट सदस्य अञ्जन श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ। अञ्जन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै 60 औं वार्षिक साधारण सभाबाट अध्यक्षमा बहाली हुनुभएको हो। उहाँ पोखरेली औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक हुनुहुन्छ। नवनिर्वाचित अध्यक्षलाई संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको विशेष उपस्थितिमा वर्तमान अध्यक्ष तथा हालै महासंघको केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्य गोकर्ण कार्कीले बधाई ज्ञापन गर्नुभयो। केन्द्रीय अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सूर्यकृष्ण वैद्य, जिल्ला नगरतर्फका उपाध्यक्ष कृष्ण प्रसाद शर्मा सहित केन्द्रीय सदस्यहरूलाई स्वागत गर्दै उहाँले महासंघको इतिहासमा पोखराले दोस्रो अध्यक्ष पाउनु गर्वको विषय भएको बताउनुभयो। कार्यक्रममा बोल्दै महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले गृहनगरी पोखरामा गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै शमशेरको चौबाटोमा उभिएको निजी क्षेत्रलाई सम्मानजनक बनाउने अभियानमा मन, वचन र कर्मलाई लाग्ने प्रतिबद्धता जनाउनुभयो। वर्तमान सरकारप्रति निजी क्षेत्रको संशय बाँकी रहे पनि आर्थिक वर्ष 83-84 बजेटमा गरिएका घोषणाले भने सरकार निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ़ला भन्ने आशा पलाएको उहाँको भनाइ छ। नवपरिवर्तन र युवा मैत्री नीतिहरू बजेटका राम्रा पक्ष भएको उहाँको भनाइ थियो। यद्यपि उहाँले सम्पत्ति शुद्धिकरणको नाममा उद्योगी व्यवसायमाथि भएको धरपकड़प्रति भने चिन्ता व्यक्त गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले देशमा संविधान संशोधनको बहस चलिरहँदा सामाजिक न्यायसहितको अर्थव्यवस्थाको लागि महासंघले आवाज उठाउने बताउनुभयो। श्री कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राजमलमीले अहिलेको सरकारले ल्याएको बजेटले अर्थतन्त्रको रूपान्तरण गर्छ भन्ने पत्याउँदै गर्दा बहुमतलाई अगाडि सारेर जे पनि गर्न खोजेको आरोप लगाउनुभयो। देशलाई कालो सूचीमा पर्नबाट जोगाउनको लागि भन्दै उद्योगी व्यवसायमाथि सम्पत्ति शुद्धिकरणको हतियार चलाएर सरकारले त्यस्तो छनौट दिएको उहाँको आशय छ। सरकारले सुशासन र भ्रष्टाचार विरूद्धको महाअभियानको नाममा निजी क्षेत्रमाथि प्रहार गर्दा मौन समर्थन नगर्न पनि उहाँले महासंघको नेतृत्वलाई खबरदारी गर्नुभएको छ। पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तमान बुद्धाचार्यको धन्यवाद र महासचिव शोभा गौतमको सञ्चालन रहेको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सूर्यकृष्ण वैद्यले जिल्ला नगर उद्योग वाणिज्य संघले उठान गरेका हरेक आवाजलाई अबदेखि महासंघले सुन्ने बताउनुभयो। अर्का उपाध्यक्ष कृष्ण प्रसाद शर्माले अहिलेको महासंघको नेतृत्व निजी क्षेत्रको मनोबल उकास्न हर तरहरी प्रयत्नशील रहेको बताउनुभयो। नेपाली युवा उद्यमी मंच एनवाईएफ पोखरा च्याप्टरका नवनिर्वाचित अध्यक्ष इन्जिनियर सरोज कायस्थले आफ्नो टीम सूचना प्रविधिको विकासको लागि प्रयत्नशील रहने बताउनु भएको थियो र पोखरा उद्योग वाणिज्य संघले नेपाली युवा उद्यमी मंच पोखरा च्याप्टरका नवनिर्वाचित अध्यक्ष कायस्थ सहितको टीमलाई बधाई ज्ञापन पनि गरेको छ। कास्की प्रहरीले गरेको स्वीप अपरेशनका क्रममा 40 जना पक्राउ परेका छन्। समाजमा अवैध गतिविधि गुण्डागर्दी र शान्ति सुरक्षामा खलल पुर्याउने कार्य विरूद्ध जिल्ला प्रहरीकाले कास्कीले स्वीप अपरेशनलाई निरन्तरता दिएको छ, जस अन्तर्गत शनिबार कास्कीका विभिन्न स्थानबाट 40 जनालाई नियन्त्रणमा लिई कार्यवाही गरिएको प्रहरीले जनाएको छ। वडा प्रहरीकाले बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका 17 दोबिल्लामा जाँच गर्दा मादक पदार्थ सेवन मापसे गरी सवारी साधन चलाउने 2 जना र ट्राफिक नियम उल्लंघन गर्ने 8 जनालाई कार्यवाही गरिएको हो। पोखरा 23 र 24 को घाटीसिना क्षेत्रमा मापसे गरी सवारी साधन चलाएका 9 जना र ट्राफिक नियम उल्लंघन गर्ने 2 जनालाई कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। यस्तै वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा 19 अकलामा लागू औषध सेवन गरी सवारी साधन चलाउने 1 जना, मापसी गरी सवारी साधन चलाएका 3 जना र ट्राफिक नियम उल्लंघन गर्ने 4 जनालाई कार्यवाही गरिएको हो। मासेपुछर गाउँपालिका 8 भेडाबारीमा मापसी गरी सवारी साधन चलाएका 4 जना, स्वरूप परिवर्तन गरी सवारी साधन चलाउने 1 जना र ट्राफिक नियम उल्लंघन गर्ने 6 जनालाई नियन्त्रणमा लिई कार्यवाही गरिएको प्रहरी नायक परीक्षक पासवानले बताउनु भएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट परिचालित कुकुर सहितको टोलीले सवारी साधनको जाँच गरेको थियो। प्रहरीले रातको समयमा होल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने, गाँजा लगायत अवैध लागू औषध सेवन र जुवा खेलाउने जस्ता अवैध गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन स्वीप अपरेशन सञ्चालन गर्दै आएको छ। मदिरा र गाँजा जन्य पदार्थ सेवन गरेकालाई सम्झाइ बुझाई अभिभावकलाई जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ। आपराधिक पृष्ठभूमि भएका पटकी रूपमा यस्ता क्रियाकलापमा संलग्न र जाँचका क्रममा प्रहरीलाई उल्टी दुर्व्यवहार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने गरिएको छ। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका नेता सुदन गुरूङले राजनीतिमा प्रतिपक्षी दलहरूले विरोध मात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गोर्खाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै उहाँले राम्रो कामलाई प्रतिपक्षीले पनि सहयोग गरेर अगाडि बढ़नुपर्ने बताउनुभयो। पूर्व गृहमन्त्री गुरूङले देश बनाउन सबै मिलेर अघि बढ़नुपर्ने भन्दै राष्ट्रपा देश बनाउन आएको पार्टी भएको उल्लेख गर्नुभयो। गोर्खा क्षेत्रमा रहेका प्रतिनिधि सभाका सांसद समेत रहनुभएका उहाँले निर्वाचनमा आफूले गरेको वाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो। पूर्व गृहमन्त्री गुरूङले निर्वाचन क्षेत्रका जनताको समस्यालाई समाधानको लागि छिट्टै सचिवालय स्थापना गरेर काम गर्ने बताउनु भएको छ। जिल्लामा बजेट नपरेको गुनासो आफूलाई पटक पटक आएको भन्दै उहाँले आफ्नो थाल कति छ भनेर हेर्दा अरूको थाल घट्यो कि घटेन भनेर पनि हेर्नुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पहिलो पटक सञ्चालन गरिएको 4 दिने अनुसन्धानमूलक लेखन तालिम आइतबारबाट शुरू भएको छ। तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकारिता क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेकाले पत्रकारहरू सबै विषयमा निरन्तर अपडेट हुन आवश्यक रहेको बताउनुभयो। उहाँले तालिम र सिकाइबाट खारिएको पत्रकारिताले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। पत्रकारहरूको क्षमता विकासका कार्यक्रमहरूमा पोखरा महानगरपालिकाको सदैव साथ र सहयोग रहने प्रतिबद्धता उहाँले जनाउनुभयो। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बरालले आफ्नो कार्यकालमा हालसम्म 8 वटा विभिन्न तालिम सञ्चालन गरिएको जानकारी दिँदै अनुसन्धानमूलक लेखन सम्बन्धी यो तालिम विशेष र फरक प्रकृतिको रहेको बताउनुभयो। पत्रकारहरूबाट लेखन सम्बन्धी क्षमता अभिवृद्धिको आवश्यकता रहेको सुझाव प्राप्त भएपछि महासंघले यो तालिम आयोजना गरेको उहाँको भनाइ छ। यसले पत्रकारिताको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको उहाँले खुलाउनु भएको छ। तालिममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख डाक्टर कुन्दन अर्याल सहित डाक्टर श्रीराम पौडेल तथा डाक्टर कपिल अधिकारीले प्रशिक्षण दिने कार्यक्रम रहेको महासंघले जनाएको छ। उद्घाटन सत्रमा महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहसचिव धनबहादुर गुरूङ सुमनले गर्नुभएको थियो। नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै अनुसन्धानमा आधारित गुणस्तरीय सामग्री उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तालिम आयोजना गरेको जनाएको छ। जेठ 27 गतेसम्म सञ्चालन हुने तालिममा पोखरामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अनुवरण हाइलाइट्स। अनुवरण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल संस्थापक आचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476, 98-560-24-216। ब्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: थाहा छ थाहा छ,
7: सल्लाहकार के रे के बच्चे।
6: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
8: राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेपाल सरकारले आगामी आर्थिक वर्ष 83-84 को लागि संघीय संसदमा प्रस्तुत गरेको बजेट मार्फत निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाहरूले विद्यार्थीबाट लिने सम्पूर्ण शुल्कमा 3% समता शुल्क लगाउने घोषणा गरेपछि निजी विद्यालय संचालकहरू आन्दोलित बनेका छन्। प्याप्सन गण्डकी प्रदेशले उक्त निर्णयप्रति गम्भीर ध्यान आकर्षण भएको जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ। प्याप्सन केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज प्रेम प्रसाद शर्मा र प्याप्सन गण्डकी प्रदेश सदस्य प्रकाश खनालद्वारा जारी संयुक्त विज्ञप्तीमा सरकारले सरकारवाला पक्षसँग पर्याप्त संवाद, छलफल तथा त्यसको दीर्घकालीन प्रभावबारे अध्ययन नगरी एकतर्फी रूपमा यस्तो व्यवस्था ल्याएको आरोप लगाइएको छ। उनीहरूले निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूले देशको शिक्षा क्षेत्र, रोजगारी, अर्थतन्त्र तथा उद्यमशीलतामा उल्लेखनीय योगदान पुर्याइरहेको अवस्थामा थप आर्थिक भार सृजना गर्ने निर्णयले लगानीकर्ता, विद्यालय, विद्यार्थी र अभिभावक सबै पक्षलाई निरुत्साहित बनाउने बताएका छन्। विज्ञप्तीमा आफ्ना छोराछोरीको शिक्षाको सम्पूर्ण दायित्व स्वयं वहन गरिरहेका अभिभावकमाथि थप शुल्क लगाउनु अन्यायपूर्ण भएको उल्लेख गरिएको छ। प्याप्सनले निजी विद्यालय क्षेत्रको योगदान उल्लेख गर्दै देशभर निजी शिक्षालयहरूमा 7 खर्ब रूपियाँ भन्दा बढ़ी लगानी रहेको, 4 लाख भन्दा बढ़ीले प्रत्यक्ष रोजगारी पाएको तथा 38% भन्दा बढ़ी विद्यार्थीले निजी विद्यालय मार्फत गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको जनाएको छ। त्यस्तै निजी शिक्षालयहरूको देशको कुल ग्राहस्त उत्पादनमा 7.2% योगदान रहेको र वार्षिक 2 खर्ब रूपियाँ भन्दा बढ़ी आर्थिक चक्र सृजना गरिरहेको दावी गरिएको छ। पोखराको गैरापाटन स्थित कुमदिनी होम्स माध्यमिक विद्यालयमा कक्षा 11 का 238 विद्यार्थी तथा अभिभावकको सहभागितामा उत्प्रेरणामूलक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय उत्प्रेरक डाक्टर रविन कटुवालले द लाइफ बियन्ड द लिमिट शीर्षकमा जीवनका सीमाभन्दा माथि उठेर सफलता हासिल गर्ने विषयमा प्रेरणादायी प्रस्तुति दिनुभएको थियो। उहाँले सकारात्मक सोच, आत्मअनुशासन, निरन्तर प्रयास र व्यवहारिक सिपको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरूले आफ्नो क्षमता पहिचान गरी लक्ष्यप्रति केन्द्रित हुन आग्रह गर्नुभयो। कार्यक्रममा गणित शिक्षक मनबहादुर भुजेलले अनुशासन र लगनशीलतालाई सफलताको आधारको रूपमा प्रस्तुत गर्नुभयो भने व्यवस्थापन संयोजक विकास ढुङ्गाना र विज्ञान संयोजक कृष्ण अधिकारीले पाठ्यक्रम र करियरका सम्भावनाबारे जानकारी दिनुभएको थियो। शिक्षा अधिकारी जीवन रेग्मीले विद्यार्थीहरूलाई समाज र राष्ट्रका लागि उपयोगी जनशक्ति बन्न प्रेरित गर्नुभयो भने संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालयको 40 वर्षीय शैक्षिक योगदान र विद्यार्थीको चौतर्फी विकासप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा एसईमा 4 GPA ल्याउने विद्यार्थी प्रसिद्धि थापा र शोभा गौतम तथा 12 प्राविका प्रधानाध्यापक राम आचार्यलाई सम्मान गरिएको थियो। साथै 12 प्राविका 43 जना विद्यार्थीका लागि विद्यालय पुस्तक हस्तान्तरण गरिएको थियो। विद्यालयका अनुसार कार्यक्रमले नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूमा आत्मविश्वास उत्साह र लक्ष्यप्रतिको प्रतिबद्धता बढ़ाउन महत्वपूर्ण भूमिका खेलेको छ। लेखनाथ वाणिज्य संघले सहकारीको क्षेत्रमा देखिएका विद्यमान समस्या र सहकारी अध्यादेशका बारेमा प्रशिक्षण दिएको छ। लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी तथा वित्तीय संघ संस्था सम्बन्धी उपसमितिका संयोजक कृष्ण प्रसाद तिमिल सिन्हाले स्वागत गर्नुभएको थियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान विज्ञ सदस्य डाक्टर रमेश थोलागाईले सरकारले ल्याएको अध्यादेशलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने हो भने अब सहकारीको क्षेत्रमा समस्या नआउने विश्वास दिलाउनु भएको थियो। जोन्टा क्लब अफ पोखराको अध्यक्षमा निलिसा ठगुरी केसी चयन हुनुभएको छ। जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट 25 अन्तर्गत एरिया 2 को हाली पोखरामा सम्पन्न 7 औं साधारण सभाले आगामी 2 वर्ष कार्यकालको लागि उहाँको अध्यक्षतामा 5 सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो। पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले महानगरका विभिन्न क्षेत्रमा निशुल्क वृहत स्वास्थ्य शिविर आयोजना गरेको छ। महानगरले 5 स्थानमा शिविर गर्ने योजना बनाएकोमा यदि सोमबारसम्ममा 4 ठाउँमा शिविर भइसकेका छन्। यो शिविरमा रक्तदानमा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्राली युआरडी र आँखा जाँचका लागि दृष्टि आँखा अस्पतालले सहकार्य गरेका छन्। आइतबार पोखरा 5 को अम्बिका मावि सुईखेतमा पोखरा 25 को अम्बिका मावि सुईखेतमा शिविर सम्पन्न भएको थियो। शिविरमा 465 जना सेवाग्राहीले सेवा लिएका छन्। स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले समुदाय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ महानगरले शिविर आयोजना गरेको हो। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेत्रास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुल्ला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यो घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। चीनका वैज्ञानिकले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडल सार्वजनिक गरेको छ। यसले आधी अत्याधिक वर्षा आधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरंग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्छ। पूर्वी चीनको सान्दङ प्रान्त छिङदाओमा 4 चीन डिजिटल पृथ्वी सम्मेलन नयाँ मोडलको औपचारिक उद्घाटन गरिएको छ। चीनको विज्ञान प्रतिष्ठान अन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थानद्वारा विकसित यो प्रणाली सन् 2024 अन्त्यतिर सार्वजनिक गरिएको अघिल्लो संस्करणको उन्नत रूप रहेको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। नेपाल जारी एसियन्स गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिताको फाइनलमा पुगेको छ। आइतबार सम्पन्न सेमी फाइनल खेलमा ओमानलाई 8 विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। ओमानले दिएको 95 रनको लक्ष्य पछ्याएको नेपालले 9.2 ओभरमा 2 विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। नेपालका लागि लोकेश बमले सर्वाधिक 44 रन बनाए भने रोहित पौडेलले अभिजित 21 र कुशल भुर्तेलले 20 रन बनाएका थिए। यसअगाडि टस जितेर पहिला ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा अल आउट हुँदै 94 रन बनाएको थियो। ओमानको लागि कप्तान सुफियान महमूदले सर्वाधिक 38 रन बनाएका थिए भने जुबेर अली अकबरले 22 रन तथा अब्दुल जलील खानले 16 रन बनाएका थिए। त्यसै गरी नेपाली बलर करण केसीले 3 विकेट लिए भने सम्पाल कामी र सन्दीप लामिछानेले 2-2 विकेट तथा शहाब आलम कुशल मल्ल र दिपेन्द्र सिंहरीले 1-1 विकेट लिएका थिए। अब नेपालले फाइनलमा हङकङ र मलेसिया बीचको विजेतासँग सोमबार खेल्नेछ। त्यस्तै ओमानले भने तेस्रो स्थानको लागि हङकङ र मलेसिया बीचको पराजित हुने टीमसँग खेल्ने तालिका रहेको छ। प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुन सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैर कानूनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियो मार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय फुटबल लगायतका विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यम मार्फत सजिलै आमदानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। विश्व खाद्य स्वच्छता दिवस पोखरामा मनाइयो, गुणस्तरीय खाद्य उत्पादन र सुरक्षित उपभोगमा जोड़। विश्व खाद्य स्वच्छता दिवसमा पोखराका रेस्टुरेन्ट तथा क्यान्टिन अनुगमन सुधार गर्न निर्देशन। गण्डकीका पर्यटकीय गन्तव्यबारे जानकारी दिन पोखरा उद्योग वाणिज्य संघले राख्यो एयरपोर्टमै डिस्प्ले बोर्ड। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ सम्मानित। कास्की प्रहरीको स्वीप अपरेशन जारी, एकै दिन 40 जना कार्यवाहीमा। 3% समता शिक्षा शुल्क तत्काल खारेज गर्न प्याप्सुन गण्डकीको माग। दीर्घकालीन प्रभावबारे अध्ययन नगरी यस्तो व्यवस्था ल्याएको आरोप। पोखरामा अनुसन्धानमूलक लेख लेखन तालिम शुरू, पत्रकारलाई निरन्तर सिकाई आवश्यक पर्ने मेयर आचार्यको भनाए। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो, वार्ताले नतिजा निकाल्न सकेन। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ जीआई मोडल सार्वजनिक। र नेपाल एसियन्स गेम्सको छनौटको फाइनलमा प्रवेश, ओमान 8 विकेटले पराजित। विश्वकप फुटबल अगाडि अनलाइन बेटिङ एप प्रयोग नगर्न नेपाल प्रहरीको आग्रह। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज।
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
2: फोन 061-572-648, 572-849।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल ब्लक कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल ब्लक कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
7: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: Admission are open.
10: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of our parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
8: phone 061-576-361, mobile 98461-57144.
10: Contact school administration, GEF Secondary School.
11: Education for enlightenment.
9: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
9: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ
11: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
9: यी गरगहना बिक्री वा साठ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
11: फोन
9: 5308 15 5308 15
11: मोबाइल नम्बर 9852278 महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
13: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
14: नेपाल आदिवासी जनजाति महासंघ
16: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
17: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
18: हेलो
19: हजुर नमस्कार
18: हेलो
19: नमस्कार काका सुन्नु भएन
18: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
19: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
18: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
19: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
19: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
18: अनि कति बेला बस्नुहुन्छ डाक्टर
19: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
18: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
10: आईएनएस नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।